व्यापार गर्नका लागि कुनै पनि बाधा नरहेको उल्लेख गर्नुहुँदै नाका खुल्नका लागि कूटनीतिक पहल थाल्नुपर्ने बताउनु भएको छ। रसुवा र कुरला नाका हाल सञ्चालनमा आउन नसकेको अवस्थामा सुरक्षित रहेको तातो पानी नाका खोल्न पहल लिनुपर्ने समेत बताएको हो। सरकारले चीन सरकारसँग कूटनीतिक पहल गरेर दशैं अगाडि नै उक्त नाका खोल्नुपर्ने सांसद पराजुलीले माग गर्नु भएको थियो। सांसद पराजुलीले तातो पानी नाका बाहेका नाका पहिरो र बाढ़ीले बन्द हुँदा चीनसँगको कनेक्टिभिटी पूर्ण रूपमा बन्द भएको पनि बताउनु भएको छ। चीनबाट नेपाल ल्याउनका लागि सीमा नाकामा भदौ 10 गते पहिले नै पुर्याएका कन्टेनर अहिलेसम्म चीनतर्फ नै अलपत्र परेका छन्। हनी ट्र्यापमा पारेर नगद तथा जिन्सी सामान असुलेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिकाकी एक युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिको दुई घर भई हाल काठमाडौँ 10 सुके धारा बस्ने 30 वर्षीय श्रेष्ठ थर गरीकी एकजना युवती रहेकी छिन्। उनलाई जिल्ला प्रहरी कार्यालयले बाँकेबाट खटिएको टोलीले असोज 5 गते पक्राउ गरी हिजो सार्वजनिक गरिएको छ। ती युवतीले बाँकेको वैजनाथ गाउँपालिका दुईका 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाई माया प्रेम र शारीरिक सम्बन्धको जालमा पारेर प्रहरी प्रवक्ता प्रताप सिंह राठौरले बताउनु भएको छ। माया जालमा पारी ती पुरूषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर त्रास र धम्की दि पटक पटक नगद जेन्सी र सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त घटनालाई हनी ट्र्याप मार्फत अपराधिक लाभ लिने कार्यका रूपमा अनुसन्धान गरिरहेको पनि जनाएको छ। साझा खबरमा अब राष्ट्रिय खबर। पछिल्लो एक महिनामा मुलुक भर भएका दुई ठूला ठूला प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु भएको छ। एकै महिनामा आएका यी दुईवटा ठूला विपदमा परेर अहिलेसम्म 1427 जनाको मृत्यु भएको र 4093 जना बेपत्ता भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको हो। भदौ 10 आएको विनाशकारी भोटेकोशी बाढ़ीको कारण सम्पर्कविहीनहरूको खोजी र उद्धार कार्य पूरा नहुँदै असोज 8 गतेदेखि 4 दिनसम्म भएको लगातार वर्षाले थप सुरक्षित क्षति भएको छ। प्राधिकरणको अनुसार भोटेकोशी बाढ़ीका कारण 4090 जना र पछिल्लो मनसूनका कारण 4 सम्पर्कविहीन भएका छन्। भोटेकोशी बाढ़ीमा परेका 1399 जना मृत भेटिएको छ। अविरल वर्षाका कारण आएको बाढ़ी र पहिरोमा परेर 27 जनाको मृत्यु भएको पुष्टि भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता उपसचिव शान्ति महतले जानकारी गराएको छ। बाढ़ी पहिरोको कारण ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप्प भए पनि आग लागि हिउँदोमा लोड सेडिङ हुन नदिनका लागि नेपाल विद्युत प्राधिकरणले भारतबाट 1154 मेगावटको बिजुली आयात गर्ने तयारी गरिएको छ। माग र आपूर्ति सन्तुलन कायम राख्दै उपभोक्तालाई निर्भर विद्युत उपलब्ध गराउन भारतबाट आयात गराउने रणनीति बनाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी गराएको हो। कार्यकारी निर्देशक श्रेष्ठको अनुसार ढल्केबार मजबुफार प्रसारण लाइनबाट

रहने र त्यसलाई उपलब्ध बिजुलीले सहजै धान्न सकिने श्रेष्ठले बताएको छ। आन्तरिक प्रणालीमा झण्डै 750 मेगावटको अभाव भए पनि आयातको भरपर्दो व्यवस्थापन मार्फत उपभोक्तालाई नियमित रूपमा बिजुली दिने दावी समेत प्राधिकरणले गरिएको छ। चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ। चाडपर्व नजिकिएसँगै देशैभरका यात्रुहरूको आवत जावत बढ़ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालन गरिएको तयारी थालिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ सुरेश प्रसाद काफ्लेका अनुसार चाडपर्वको समयमा अनाधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएको भन्दा बढ़ी भाड़ा असुली, सीट क्षमता भन्दा बढ़ी टिकटमा बिक्री तथा एकै एउटै सीटका लागि धेरै टिकट बिक्री जस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिने जनाएको छ। चाडपर्वका बेला तीव्र गति, क्षमता भन्दा बढ़ी यात्रु तथा सामान बोक्ने र सड़कमा सवारी साधनका बीच अब अस्तव्यस्त अवस्थ प्रतिस्पर्धाका कारण दुर्घटना हुन सक्ने भएकाले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन विशेष ध्यान दिइने प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले बताउनु भएको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै उपत्यकाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी संयुक्त रूपमा विशेष चेक जाँच तथा अनुगमन गरिने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो। ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीको अनुसार बसपार्क, चाभिल, कोटेश्वर, चापागाउँ, बल्खु, पुलचोक, नागढुङ्गा, कलंकी, त्यसै गरी भीमढुङ्गा, साँखु लगायतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी विशेष अभियान सञ्चालन गरिनेछ। अभियानलाई प्रभावकारी बनाउन सिभिल प्रहरी, ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग, सड़क विभाग र महानगर प्रहरी बीच समन्वय गरी एकीकृत रूपमा परिचालन गर्ने व्यवस्था मिलाइने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परिएका मेडिकल व्यवसायी दुर्ग प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार रे गिरीले प्रहरीलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी गराएको छ। साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले हिजो दिउँसो दुर्ग प्रसाईलाई भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरेको छ र पक्राउ परेका दुर्ग प्रसाईमाथि साइबर अपराध सम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। चीनको सीमा नाकामा रोकिएका सामान आयातको अनुमति दिन सेवाग्राहीसँग व्हाट्सएप मार्फत मोल गरी क्यूआर कोड र बैंक खाता मार्फत 28 लाख रूपियाँ भन्दा बढ़ी घुस लिने खाद्य अनुसन्धान अधिकृत सहित 4 जना विरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबर महलको उद्योग अनुमति नवीकरण शाखामा कार्यरत खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले चीनको बोर्डरमा रोकिएको सामान आयात गर्ने प्रयोजनका लागि अनुमति दिन सेवाग्राहीलाई घुस दिन बाध्य पारेको अख्तियारले दावी गरिएको छ। अधिकारीले आफ्नो 3 जना सहयोगीको बैंक खाता र क्यूआर कोड प्रयोग गरी कुल 28,20,375 रूपियाँ घुस असुली गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी गराएको छ। अख्तियारको अनुसार अधिकृत अधिकारीले पदको दुरूपयोग गर्दै वसन्त कुमार बसियाल छेत्री, सुरेश चौधरी र रश्मिता भन्ने रश्मिता श्रेष्ठसँग मिली मतमा कम्पनी उद्योग र भन्सार एजेन्टहरूसँग खाद्य आयात अनुमति सहजीकरण गरिदिए बापत रकम असुल गरिएका थिए। अख्तियारका मुख्य प्रतिवादी खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारी विरूद्ध कुल 28,20,375 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन 2059 दफा 3 को उपदफा 1 को देह बमोजिम कैद र बिगो बमोजिम जरिवाना सजाय माग दावी गरिएको छ। यसै गरी कानूनी लाभ लिने हतियार बनेका अन्य 3 जना विरूद्ध समेत अख्तियारले मुख्य कसुरदार सरहने सजाय माग गरिएको छ।
उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी जोमसुमको कोरला सड़क खण्ड 46 स्थानमा भारी वर्षाका कारण भएको बाढ़ी पहिरो र नदी कठानले क्षति पुर्याएको छ।

जिल्ला विपद व्यवस्थापन प्राधिकरण समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अञ्जिता शर्माको अनुसार हिजो जिल्ला प्रशासन कार्यालयमा बसेको विपद व्यवस्थापन प्राधिकरणको बैठकमा कोरला सड़कका आयोजना प्रमुख तेजस्वी शर्माले सड़क पूर्ण रूपमा सञ्चालन हुन एक साता भन्दा बढ़ी समय लाग्ने बताएको हो। जिल्ला स्थित विभिन्न सरकार भएका निकायका प्रतिनिधिहरूको उपस्थितिमा बसेको बैठकमा असोज 8 गतेदेखि 11 गतेसम्म भारी वर्षा र हिमपातले पुर्याएको क्षति तथ्याङ्क प्रस्तुत गर्दै कोरला सड़क खण्ड आयोजना प्रमुख शर्माले पर्वत माल ढुंगास खण्डमा 5, बेनीघाट म्याग्दी कर्णपूर्ण गाउँपालिका 3, रूपसीसम्म 16, म्याग्दी र मुस्ताङको सिमाना काभ्रे भीरबाट झुमसुम हुँदै कोरला नाकासम्मका विभिन्न 25 ठाउँमा लेदो र गेग्रान सहितको बाढ़ी पहिरो र नदी कटानले क्षति पुर्याएको जानकारी गराएको छ। बैठकमा सड़कको अवस्था सड़क सञ्चालन सम्बन्धी जानकारी दिनुहुँदै म्याग्दी खण्डमा पहिरो बाढ़ी पहिरो र नदी कटानले केही स्थानमा सड़क संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। तातोपानी पोखरी बगर जोड्ने काली गण्डकी नदी निर्मित पक्की पुलको एप्रोज पहुँच मार्ग बाढ़ीले क्षति पुर्याएको पनि बताएको छ र त्यहाँ अपर्याप्त जनशक्ति र उपकरणको व्यवस्थापन गर्न सकिएमा एक साताभित्र सड़क पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको पनि जानकारी गराएका छन्। साझा खबरमा अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा 3 दिनदेखि भारी वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 62 जनाको मृत्यु भएको छ भने 46 जना घाइते भएका छन्। बाढ़ीका कारण 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ। भारी वर्षाले राज्यका विभिन्न जिल्लामा बाढ़ी आएपछि राजधानी लखनऊ सहितका केही क्षेत्रमा सोमबार विद्यालय बन्द गरिएको थियो। उद्धार टोलीले बाढ़ी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीय बासिन्दाहरूलाई जलमग्न क्षेत्रमा अनावश्यक यात्रा नगर्न र तीव्र गतिमा बग्ने नदी खोला र नालाबाट टाढा रहन आग्रह गरिएको छ। लखनऊ स्थित क्षेत्रीय मौसम विज्ञान केन्द्रका वरिष्ठ वैज्ञानिक अतुल कुमार सिन्हाको अनुसार बंगालको खाड़ीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको थियो र त्यसका अनुसार आजसम्म राज्यको पूर्वी र पश्चिमी भागमा हल्का वर्षा भने जारी नै रहेको छ। बाढ़ीको पूर्वानुमान र प्रभाव भारतको पूर्वी राज्य ओडिसामा पनि परेको छ। त्यहाँ 75,000 भन्दा बढ़ी मानिसलाई बाढ़ी प्रभावित क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले बताएका छन्। साझा खबरमा अब खेल खबर। खेल खबरमा हङकङ सिक्सेसमा प्रतियोगिताको यो संस्करणमा नेपालले सहभागिता नजनाउने भएको छ। हिजो आयोजकले आफ्नो आधिकारिक सामाजिक सञ्जाल मार्फत सहभागी टीमहरू सार्वजनिक गरिएको छ। आयोजकले सार्वजनिक गरेको चाडमा नेपालको नाम छैन। यस प्रतियोगितामा भारत, श्रीलंका, हङकङ, ओमान, स्कटल्याण्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया, अफगानिस्तान, इंग्ल्याण्ड र दक्षिण अफ्रिका यूएई रहेका छन्। प्रतियोगिता अक्टोबर 30 देखि नोभेम्बर 1 सम्म सकिन्छ। यो प्रतियोगितासँग नेपाल प्रिमियर लीग एनपीएलका तालिका जुडेको छ। एनपीएल अक्टोबर 26 देखि शुरू हुने भएपछि नेपालले यस सहभागितामा प्रतियोगिता जनाउन सकेन। यो प्रतियोगितामा 6 ओभरको इनिङ्स हुन्छ। प्रतियोगितामा 6 खेलाड़ीले मात्र खेल्नेछ र प्रतियोगितामा विकेट किपर बाहेक सबै बलिङ गर्छन्। एकजना बलरले 2 ओभर मात्र बलिङ गर्न पाउँछ। प्रतियोगितामा कुनै पनि ब्याटरले 50 रन बनाएपछि स्वत रिटायर हुनुपर्नेछ र यदि विकेट खाएको गएको खण्डमा उक्त ब्याटर फेरि फर्केर ब्याटिङ गर्न भने सक्ने भएका छन्। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। 4 दिनदेखि बन्द बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने प्रयास। 1 महिनामा प्राकृतिक विपदमा परि 1427 जनाको मृत्यु, 4093 जना बेपत्ता। ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप्प, लोडसेडिङ हुँदा नदिन भारतबाट बिजुली ल्याइने। चाडपर्वमा यात्रा सुनिश्चित र ठगी नियन्त्रणका लागि ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाउने। कोरोला नाकाका 46 स्थानमा पहिरो, सड़क पूर्ण रूपमा सञ्चालन हुन एक साथ लाग्ने। भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोमा परि कम्तीमा पनि 62 जनाको मृत्यु। हङकङ सिक्सेसमा प्रतियोगिताको यो संस्करणमा नेपालले सहभागिता नजनाउने।
साझा खबर अहिलेलाई यति नै। तीनजेलसम्म प्रविधिमा अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। तीनजेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 13 गते मंगलबार, सेप्टेम्बर 29 तारीक सन् 2026, नेपाल सम्बत 1146, असार कृष्ण पक्षको तृतीया तिथि, विश्व मुटु दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षीले मागे सरकारको जवाब, सत्ता पक्ष भने मौन। स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
1: जमीन सर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो। नदी किनारका पहरेदार वनपिपल, विपदको पूर्व सूचना र प्रतिकारमा सहजता ल्याउन कानून आवश्यक।
0: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने। तापलेजुङका किसानलाई अलैंची टिप्न भ्याई नभ्याई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
1: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो। अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति। सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
0: र जापानमा जारी विश्व एसियाड क्रिकेटमा नेपालले आज श्रीलंकासँग खेल्दै, खेल अहिले केही बेरमा शुरू हुँदै 19 वर्ष मुनिको महिला विश्वकपको तयारी तीव्र।
2: कैयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा, पूर्व प्रधान न्यायाधीशलाई प्रहरीले नियन्त्रणमा लिएको प्रकरण र संसद अनि सर्वोच्चले गरेको व्याख्या टिप्पणीको प्रसंग।
1: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा सर्वोच्च अदालतले गम्भीर ध्यानकर्षण जनाएको छ। हिजो बसेको सर्वोच्चको आकस्मिकपूर्ण बैठकले यस्ता घटनामा स्वेच्छाचारिताको प्रचुरता हुने र त्यो स्वीकार नहुने निष्कर्ष निकालेको हो। कानूनी प्रक्रिया पूरा नगरी गरिएको नियन्त्रणको घटना लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने टिप्पणी समेत सर्वोच्चको छ। प्रत्येक नेपाली नागरिकको वैयक्तिक स्वतन्त्रता एवं सम्मानपूर्वक बाँच्न पाउने मौलिक हकको संरक्षणात्मक प्रचलित कानूनले निर्धारण गरेको उचित प्रक्रिया अपनाएर मात्रै नियन्त्रणमा लिन सकिने प्रत्याभूति गरेको छ सर्वोच्चद्वारा जारी विज्ञप्तिमा भनिएको छ। उक्त कानूनको उचित प्रक्रिया पूरा नगरी गरिएको यो खालको घटनाले गम्भीरता उब्जाएको समेत सर्वोच्चले व्याख्या गरेको छ। यसैबीच पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले मध्यरातमा गैर कानूनी रूपमा नियन्त्रणमा लिएको घटनाको आलोचना गर्दै विपक्षी दलहरूले संसदमा उभिएरै सरकारको प्रष्ट जवाफ माग गरेका छन्। विपक्षी दलका सांसदले पूर्व प्रधान न्यायाधीश पक्राउ गैर कानूनी र विधिको शासन विरूद्धको कदम भएको भन्दै सरकारको चर्को आलोचना गरिरहँदा सत्तापक्षका भने सबै सांसदहरू मौन बसेका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभामा हिजोको बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाका सांसदले जबरा पक्राउप्रति आपत्ति जनाउँदै सरकारबाट गैर कानूनी काम भएकोमा चर्को विरोध समेत गरेका हुन्। उनीहरूले जेएनजीको नाम दुरूपयोग गरेर संविधान र कानून उल्लंघन गरी जबरालाई पक्राउ गरिएको भन्दै विरोध जनाएका थिए।
0: दशैंको मुखमा चीनतर्फका तीनवटै नाका अवरूद्ध हुँदा आयात निर्यात ठप्प बनेको छ भने व्यवसायीमा चिन्ता थपिएको छ। तीन दिनको लगातारको पानीपछि बेनी जोमसोम खण्डमा क्षति पुगेपछि कोरोला सहित तीनै नाका अवरूद्ध भएका हुन्। यसअघि 10 भदौको भोटेको सिबाढीले केरूङ नाका अनिश्चित छ भने तातोपानी नाका लामो समयदेखि नै बन्द थियो। नेपालको 14% व्यापार हुने चीनसँगको सड़क यातायात बन्द भएपछि दशैंका बेला सामानको भाव बढ़ने भन्दै सरोकारवाला निकायले सरकार को ध्यानकर्षण गराएका छन्। चालू आर्थिक वर्षको 2 महिना साउन भदौमा चीनबाट 76 अर्ब 40 करोड़ रूपियाँ बराबरको सामान आयात र 29 करोड़ 33 लाख रूपियाँ बराबरको निर्यात भएको पाइएको छ। निर्यात न्यून हुने भए पनि इलेक्ट्रोनिक्स, लत्ता कपड़ा, मेसिनरी र विशेष गरी विद्युतीय सवारी साधन आयातमा चीनतर्फको निर्भरता उच्च भएका कारण व्यापारी र उपभोक्ता दुवै मारमा पर्ने देखिएका हुन्। चीनसँगको नाका अवरूद्ध हुँदा अटो बजार पनि पूर्ण रूपमा प्रभावित बनेको नाडा अटोमोबाइल एसोसिएशनका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। यसैबीच विभिन्न राजनैतिक दलका सांसदहरूले भोटेकोशी बाढ़ीपछिको उद्धार तथा प्रतिकार्यको समयमा भएको सिकाईका आधारमा आवश्यक कानून निर्माणका लागि पार्टीभित्र र संसदमा सक्रिय अनि प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन्। सामुदायिक रेडियो प्रसारक संघको राव नेपालले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा हिजो काठमाण्डुमा गरेको विपद जोखिम न्यूनीकरण व्यवस्थापन सम्बन्धी कानूनी प्रावधान तथा कार्यान्वयनको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा सांसद तथा सरकारवाला निकायका प्रतिनिधिले भएका कानून लागू गर्न र नभएका बनाउनका लागि पहल लिने प्रतिबद्धता जनाएका छलफलमा सहभागी हुँदै एमाले सांसद पद्मा कुमारी अर्याल,
3: अब शान्ति सुरक्षाको बाटो कसले गर्ने, निर्माणसित जोडिएको काम कसले गर्ने, संरचनासित जोडिएको कसले गर्ने भनेर वान टू गरेर छुट्याइदिन पर्यो होइन भने छुट्टै खालको स्वायत्त अधिकार सम्पन्न जुन हामीले पहिले विपद प्राधिकरण बनाएको थियौं हो त्यही खालको अधिकार प्रयोग गर्न सक्ने खालको एमएसिडी कुनै पनि नामको एउटा निकाय बनाएर गइयो भने कामले रफ्तार लिन्छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सांसद कमल सुवेदीले विपद जोखिम न्यूनीकरणका लागि नेपालको विकासको ढाँचालाई नै पुनरावलोकन गर्नुपर्ने धारणा राख्नुभयो।
4: पहिले जसरी हामीले विकास गर्यौं नि, जहाँ बस्ती छ त्यहाँ बाटो पुर्याउने, त्यहाँ बाटो पुर्याउन उपयुक्त छ कि छैन, त्यहाँ बस्ती बसाल्न उपयुक्त छ कि छैन भन्ने कुराको चाहिँ हामीले सर्वे गर्नुपर्ने भयो। अब होइन, हामीले हामीसँग भएको रिसोर्सले पुग्छ भने हामीले नेपालभित्रकै विज्ञ राख्न पर्यो, होइन भने इन्टरनेसनलले पनि उहाँहरूसँग चाहिँ कुन देशको त्यसमा अलिक बढी विज्ञता छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद सरस्वती लामाले विपदका जोखिम न्यूनीकरणका लागि छिमेकी राष्ट्रहरूसँग पनि समन्वय गर्ने आवश्यक रहेको भए पनि अहिलेको सरकारले त्यस प्रकारको समन्वय प्रभावकारी रूपमा नगरेको टिप्पणी गर्नुभयो।
5: हाम्रो नेपालको मात्रै होइन नि, हाम्रो सीमाहरूसँग जोडिएको राष्ट्रहरूसँग पनि हामीले त्यसको न्यूनीकरणको लागि हामीले के गर्नुपर्छ भनेर हामीले उहाँहरूसँग पनि हामीले कूटनैतिक संवाद चाहिँ हामीले शुरू गर्नुपर्छ। हाम्रो मित्र राष्ट्रहरूसँग, छिमेकी मित्र राष्ट्रहरूसँग मात्रै नभइकन हामीले अन्तर्राष्ट्रियमा पनि हामीले कूटनैतिक चाहिँ पहल चाहिँ हामीले गर्नुपर्छ, संवाद हामीले शुरू गर्नुपर्छ भन्ने मेरो धारणा छ।
0: जलविज्ञान तथा जलस्रोत केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईले पूर्व सूचना प्रणालीका लागि राष्ट्रिय प्रोटोकल आवश्यक रहेको बताउँदै बाढ़ी पहिरो तथा अन्य विपदको पूर्व सूचनापछि नागरिक स्थानीय प्रशासन र जलविद्युत आयोजनाले गर्नुपर्ने काम स्पष्ट हुने गरी कानूनी रूपमा नै राष्ट्रिय प्रोटोकल बनाउन सुझाव दिनुभयो।
6: यो अर्ली वार्निङ सिस्टमको एउटा नेशनल प्रोटोकल बन्नु पर्यो भनेर चाहिँ भनिरहेछौँ होइन, एनडीआरआरएमले पनि यसलाई लिड गर्न सक्छ या हामी आफूले लिड गर्न सक्छौँ। नेशनल प्रोटोकल भनेको चाहिँ अर्ली वार्निङको जुन चाहिँ हामीले म्याप जारी गर्छौँ अथवा यहाँ चाहिँ खतराको अवस्था छ, यहाँ चाहिँ वार्निङको अवस्था छ भनेर म्यापिङहरू हुन्छ होइन, अलर्टहरू जारी हुन्छ, त्यस पछाडि त्यस्तै बाढ़ीको सूचनाहरू जारी हुन्छ र हामी पहिरोको लागि पनि अब शुरू गर्न खोजिरहेछौँ। त्यो जारी भइसकेपछि नागरिकको स्तरमा कसले के गर्ने हो, अनि त्यस्तै यो जलविद्युतहरू छन् जुन सबैभन्दा भल्नरेबल भएर बसेका जलविद्युतहरूले त्यो अलर्ट जारी भएपछि के गर्ने हो, त्यस्तै लोकल प्रशासनहरूले के गर्ने हो भन्ने चाहिँ एउटा डिफाइन्ड प्रोटोकल चाहिँ अहिलेसम्म स्थापित हुन सकेको छैन।
0: बाढ़ी पूर्वानुमान शाखाका प्रमुख एवं वरिष्ठ जलविद विनोद पराजुलीले नेपालमा आगामी दिनमा बाढ़ी तथा अन्य विपदको आवृत्ति र परिमाण अझ बढ़न सक्ने भएकाले वर्तमान सूचना प्रणाली पर्याप्त नहुने धारणा पनि राख्नुभयो। नेपाल भारत बीच रहेका पुराना संयन्त्रलाई प्रभावकारी बनाउँदै चीनसँग पनि विपद पूर्व सूचना तथा व्यवस्थापनका लागि थप प्रभावकारी द्विपक्षीय समन्वय र सम्झौता गर्नुपर्ने उहाँको भनाइरहेको छ। राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले किसानको खेत र उत्पादनको बीमा गर्नुपर्ने धारणा राख्नुभयो। राष्ट्रिय प्रकोप सञ्जाल डिमानका अध्यक्ष सूर्यबहादुर थापाले गृह मन्त्रालय अन्तर्गत भएको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूरै राज्य शक्तिको परिचालन गर्न नसकेकाले त्यो प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने धारणा राख्नुभयो।
7: गृह मन्त्रालयको अन्तर्गत अहिले प्राधिकरणको रहेको छ, त्यसले सब इन्स्टिच्युटहरूलाई कोर्डिनेसन गर्न सकिरहेको छैन। प्रधानमन्त्री कार्यालयभित्र रह्यो र त्योसँग चाहिँ त्यो डाइरेक्ट जोडिएर आयो भने त्यसले अरू मन्त्रालयहरूसँगलाई पनि सञ्चालन गर्ने कुरा अझ त्यहाँ चाहिँ हुने पनि हामीले त अझ के भने त्यसको चाहिँ आफ्नो अध्यक्ष चाहिँ प्रधानमन्त्री भइसक्यो भने त्यसको अझ उपाध्यक्ष चाहिँ अलिक पोलिटिकल टाइपको अलिक डाइनामिक टाइपको मान्छे त्यहाँ पोलिटिकल्ली ल्याउनुपर्छ।
1: यसैबीच लगातारको वर्षापछि मकवानपुरको बकैया गाउँपालिका छ तल्लो ज्यामेर स्थित गरगरे बस्तीमा जमीन चिरिन थालेपछि 25 घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। करिब 2 वर्ग किलोमिटर क्षेत्रमा जमीनमा चिरा देखिएको र केही भूभाग तलतिर खसेको र जमीनभित्रबाट अस्वाभाविक आवाज समेत आएको गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले बताउनु भएको छ। यसैबीच 4 दिनको झरी आइतबारबाट थामिएसँगै हिजोदेखि मौसममा केही सुधार आएको छ। हिजो दिउँसो अधिकांश स्थानमा घाम लागेको छ। नेपाल मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिसम्ममा ठूलो वर्षाको सम्भावना छैन। महाशाखाले नियमित रूपमा तीन दिनको मौसम पूर्वानुमान गरेसँगै भोलिसम्म ठूलो वर्षाको सम्भावना नभएको वरिष्ठ मौसमविद मिन कुमार अरियालले बताउनुभयो।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा जलविद्युत आयोजनाहरू सुरक्षित बनाउन अपनाउनु पर्ने उपाय,
8: फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो।
1: सुखयामा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैँची टिप्न भ्याइन भाई, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
10: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
11: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाऊ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
9: पशु स्वास्थ्य, भ्यागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
11: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ तथा अकोराब सीआईएन द्वारा जनहितका लागि जारी सन्देश।
12: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
13: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
12: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
13: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
12: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
13: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
13: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
9: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा प्रधानमन्त्री र 16 मन्त्रीका सल्लाहकार र स्वकीय 128 जना शीर्षकमा खबर प्रकाशित छ। यसलाई सुभाष भट्टले लेख्नु भएको छ। सरकारले मन्त्रालयको संख्या र निजामती कर्मचारीको दरबन्दी कटौती गर्दै राज्यको प्रशासनिक खर्च घटाउ नीति अंगीकार गरे पनि प्रधानमन्त्री र मन्त्रीका सचिवालय भने झन फराकिलो बनाउँदै लगेको छ। प्रधानमन्त्री र 16 मन्त्रीका सचिवालयमा 128 जना सल्लाहकार र स्वकीय नियुक्त गरिएको छ। त्यस्तै आज विश्व मुटु दिवस, सुगर र प्रेसरले बिगार्दैछ मुटु शीर्षकमा शिवहरि घिमिरेले लेख्नु भएको खबर पनि प्रकाशित छ। सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षेनी 15,000 भन्दा बढ़ी हृदयघातका बिरामीहरू थपिन्छन्। हृदयघातको कारक सुगर, प्रेसर र अन्य रोग हो। स्वास्थ्य सेवा विभागले 2025 गरेको अध्ययनले नेपालमा हरेक वर्ष 15,000 भन्दा बढ़ीमा हृदयघात भएको देखाएको थियो। विभागले यो वर्ष भने अध्ययन गरेको छैन। त्यस्तै भित्रपृष्ठमा वर्षाले तल्लो तहको अधिवेशन प्रभावित भएपछि कांग्रेस महाधिवेशन सर्ने अर्को मिति चाँडै टुंग्याउने शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छ। 16 र 19 असोजमा घोषणा गरेको महाधिवेशन 19 असोजमा उद्घाटन गर्ने कि दशैं तिहारपछि सार्ने विषयमा छलफल जारी छ। पदाधिकारीमा आक्रमसीको लड्को र कुन पदमा कसको चाहना शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै स्वास्थ्य सम्बन्धी 4 विधेयक संसदमा शीर्षकमा खबर छ भने 13 दिनदेखि नेशनल मेडिकल कलेजका विद्यार्थी आन्दोलनमा शीर्षकमा वीरगंजको खबर पनि प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा मौसमका कारण अवरूद्ध सुकेटार विमानस्थल 3.5 महिनापछि सञ्चालनमा, दशैं तिहारमा सातामा 3 दिन उडान हुने शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। 3.5 महिनापछि हिजोदेखि सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्सको जहाजले उडान भरेको छ। चीनतर्फका 3 वटै नाका बन्द शीर्षकमा खबर छ भने मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापन सुधारको खाका शीर्षकमा अर्को खबर छ। पेपा प्रतिवेदनको कार्यान्वयनबाट मधेसमा वित्तीय अनुशासन सुदृढ गर्न, बजेटको विश्वसनीयता बढ़ाउन र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न सहयोग मिल्ने अपेक्षा पनि लिएको छ।
14: गोर्खापत्र दैनिकको भित्री पन्नामा अलैंची टिप्न भ्याई नभ्याई शीर्षकमा लेखिएको खबर छ। ताप्लेजुङका किसानलाई यति बेला अलैंची टिप्न भ्याई नभ्याई भएको हो। जिल्लाको प्रमुख नगदे बालीका रूपमा रहेको अलैंची थन्क्याउने मौसम शुरू भएसँगै किसानलाई अलैंची टिप्ने चटारो भएको हो। किसान यति बेला अलैंची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन्। असोज र कार्तिक अलैंची थन्क्याउने मुख्य मौसम भएकाले किसान यति बेला व्यस्त भएको खबरमा उल्लेख गरिएको छ। प्रतिबद्धता मूल्य घटाउने, व्यवहारमा भने बढ़ेको बढ़ै शीर्षकमा सीता शर्माले लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर स्थानीय स्रोत साधन प्रयोग गरेर पहिरो नियन्त्रण शीर्षकमा नारायणगढ़बाट लेखिएको छ। स्थानीय ज्ञान सिप र स्रोत साधन प्रयोग गरी चितवनको इच्छा कामना गाउँपालिका साथ स्याङदीमा गरिएको पहिरो नियन्त्रणको प्रयास प्रभावकारी देखिएको छ। 2 वर्षदेखि निरन्तर पहिरो नियन्त्रणका लागि गाउँले प्रविधि र जैविक इन्जिनियरिङको प्रयोग गरिएपछि पहिरो नियन्त्रण भएको स्थानीय चण्डी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमृत गुरूङले जानकारी दिनुभएको छ। निजामती सेवा विधेयकको मस्यौदा मन्त्री परिषदमा शीर्षकमा नगेन्द्र सापकोटाले लेख्नु भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय निजामती सेवा विधेयकको मस्यौदा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा पेश गरेको छ। लोकसेवा आयोगले परामर्श सहित विधेयक मन्त्रालयमा फिर्ता पठाएसँगै मन्त्रालयले अध्ययन गरेर विधेयकको मस्यौदा मन्त्री परिषदमा हिजो पठाएको हो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले विधेयकको मस्यौदा मन्त्री परिषदमा दर्ता भएको जानकारी दिनुभयो। प्रस्तावित प्रावधान कार्यान्वयनमा आए 5,007 जना निजामती कर्मचारी अवकाशमा जानुपर्नेछ। अर्को खबर नदी किनारका पहरेदार बरफिफल शीर्षकमा छापिएको छ। केशवराज पौडेलले लेख्नु भएको हो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बरफिफलका रूख जोगिएको दृश्यले यस्तो रूखको संरक्षण तथा विपद जोखिम न्यूनीकरणमा तिनको सम्भावित भूमिकाबारे बहस पनि बढ़ाएको छ। 1 महिना अघि भोटेकोशी त्रिशुली क्षेत्रमा आएको विनाशकारी बाढ़ीले सयौं मानिसको ज्यान लियो, हजारौं परिवार विस्थापित पनि भए र अरबौं रूपैयाँ बराबरका भौतिक संरचनामा क्षति पुग्यो। नदी किनारका सड़क, पुल, भवन तथा पर्खाल बगाउँदा पनि कतिपय स्थानमा दशकौं पुराना बर पीपलका रूखहरू जोगिएको दृश्यले यस्तो रूखको संरक्षणको बारेमा फेरि बहस अगाडि बढ़ाइएको छ। साताभित्रै खुलाइँदै दशैंका लागि गाड़ीको अग्रिम टिकट बुकिङ शीर्षकमा कान्तिपुर दैनिकमा विमल खतिवड़ाले लेख्नु भएको छ। मौसम विज्ञान विभाग भन्छ अब पानी पर्ने सम्भावना कम छ, यातायात व्यवसायी भन्छन् पहिला सड़क सहज बनाऊ। डिजिटल स्पेसमा फैलिँदै सेल बजार शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको अर्को खबर पनि छापिएको छ। त्यसै गरी अर्को खबर कान्तिपुर दैनिकमै रहेको छ। पहिरो प्रभावित एक महिनादेखि त्रिपालमै शीर्षकमा कृष्ण प्रसाद गौतमले सुर्खेतबाट लेख्नु भएको हो। कहिले बन्ला फुर्के खोलाको पुल शीर्षकमा पोषनाथ अधिकारीले धादिङबाट लेख्नु भएको खबर छापिएको छ। पुल बगेपछि सदरमुकाम धादिङ बेसी सहित आठ पालिका राष्ट्रिय राजमार्गको पहुँचबाट अलगिएका छन्। यसले नियमित आवत जावत गर्नुपर्ने विद्यार्थी, बिरामी र अन्य नागरिक समस्यामा परेका छन् भने त्यस क्षेत्रका बासिन्दाको दैनिकी अझ कष्टकर बनेको छ। हिमलुङ हिमपहिरो मौसमी प्रतिकूलतापछि रोकियो खोजी, हिउँ पग्लिएपछि पुनः अभियान चलाइने शीर्षकमा खबर छापिएको छ। सूरज कुँवरले लेख्नु भएको हो। हिमपहिरोले घटनास्थलमा रहेका टेन्ट करिब 14 फीटसम्म पुरिएको पनि उल्लेख गरिएको छ। मुख्यमन्त्री सम्मेलन असोजको तेस्रो साता विराटनगरमा शीर्षकमा पर्वत पोर्तेलले लेख्नु भएको खबर छापिएको छ भने सुक्खा याममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने शीर्षकमा जीवन बस्नेतले आर्थिक कारोबार दैनिकमा लेख्नु भएको छ। वर्षाले प्रभावित मध्ये 324.8 मेगावाटका आयोजना तत्काल सञ्चालन नहुने अवस्था रहेको पनि उल्लेख गरिएको छ।
1: ताजा खबरमा अब विदेशका खबर। इरानले प्रस्ताव गरेको 7 दिने युद्ध विराम अमेरिकाले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य बढ़ेको छ। तेलको मूल्यमा भएको वृद्धिसँगै विश्वव्यापी मुद्रास्फीति पनि बढ़न सक्ने चिन्ता व्यक्त गरिएको छ। अमेरिका र चीनले एकअर्काबाट आयात हुने करिब 60 अर्ब अमेरिकी डलर मूल्य बराबरका विभिन्न वस्तुमा भन्सारको शुल्क घटाउने सहमति गरेका छन्। सहमति अनुसार दुवै देशले 30-30 अर्ब डलर बराबरका गैर संवेदनशील वस्तुमा तुलनात्मक रूपमा सहज भन्सार व्यवस्था गर्न लागेका हुन्। अमेरिकी व्यापार प्रतिनिधिका अनुसार चीनबाट निर्यात हुने अमेरिकी वस्तुमध्ये करिब 30% बजार पहुँचमा सुधार पाउनेछ। चीनले अमेरिकाबाट आयात हुने मकै, गहुँ, ज्वार, मासु, दुग्धजन्य पदार्थ, वनस्पति तेल लगायतका कृषि उत्पादनमा भन्सार घटाउने योजना बनाएको हो। र सर्बियाका राष्ट्रपति अलेक्जेन्डर बुसिकले आगामी प्रारम्भिक संसदीय निर्वाचनमा प्रधानमन्त्री पदमा उम्मेद्वार दिने तयारी गर्दै राष्ट्रपतिको पदबाट राजीनामा दिनुभएको छ। अक्टोबर 25 हुने निर्वाचनमा आफ्नो दक्षिणपन्थी पार्टीको नेतृत्व गर्न पद छाडेको उहाँले प्रतिक्रिया दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
14: साझा खबरमा अब खेल खबर। नेपाली पुरूष राष्ट्रिय क्रिकेट टोलीले 20 एसियाली खेलकुद एसियाडको क्वार्टर फाइनलमा आज टेस्ट राष्ट्र श्रीलंकाको सामना गर्दछ। खेल जापानको आइची निशिन स्थित कोरोगी रंगशालामा बिहान 5:45 शुरू भइसकेको छ। खेल वर्षा शुरू हुनेछ, यद्यपि खेल वर्षाले प्रभावित पार्ने सम्भावना पनि छ। नागोयामा लगातार 4 दिनदेखि मौसम खराब छ। अत्यधिक पानी परेपछि नागोयामा क्रिकेट खेल्दै हुन सकिरहेको छैन। तेस्रो क्वार्टर फाइनल खेल हुन नसके श्रीलंका आईसीसी टी20 वरियताका आधारमा सेमी फाइनलमा पुग्नेछ। आईसीसी टी20 आई वरियतामा श्रीलंका 9 र नेपाल 14 स्थानमा छन्। प्रतियोगिता अन्तर्गत आइतबार वर्षाका कारण दुईवटा क्वार्टर फाइनल खेल रद्द भएका थिए। पहिलो क्वार्टर फाइनलमा पाकिस्तानले हङकङको सामना गरेको थियो, तर वर्षाले खेल सम्भव हुन सकेन। यसैबीच जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको खबर भर्खरै हामीलाई प्राप्त भएको छ। श्रीलंका र नेपाल बीच बिहान 5:45 देखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा प्रवेश गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् 2027 को 19 वर्ष मुनिको महिला विश्वकपको सह आयोजक नेपालको तयारी प्रति सन्तुष्टि व्यक्त गरेको छ। आईसीसीका इभेन्ट्स एण्ड अपरेशन्सका महाप्रबन्धक गौरव सक्सेना सहितको टोलीले आइतबार माथिल्लो मुलपानी र त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेको थियो। र ओलम्पिक काउन्सिल एसिया ओसीए र दक्षिण एसियाली खेलकुद महासंघका प्रतिनिधि अहिले नागोयामा छन्। ओसीएको रेखदेखमै जापानले 20 संस्करणको एसियाड आयोजना गरिरहेको छ। शाखा पदाधिकारी पनि विभिन्न भूमिकामा छन्। शाखा सबै राष्ट्रिय ओलम्पिक कमिटिका पदाधिकारीले एकै स्थानमा विभिन्न भूमिका निर्वाह गरिरहेका छन्।
1: भोटेकोसी बारीपछिको सिकाई र अप्नाउनुपर्ने सावधानी कुराकानी लगायतका सामग्री बाँकी नै छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%

0: एउटा संवेदर बनाउनु पर्यो। तपाईँले सायद सुन्नुभयो होला कि यो समयमा सूचना नदिएको कारणले यस्तो भयो भनेर कतिपयले आलोचना पनि गरिराखेका छन्। प्रधानमन्त्रीसँग तपाईँले संवाद गरेको अथवा अघि तपाईँले जति पनि यो हुनुपर्छ त्यो हुनुपर्छ भन्नुभयो नि, त्यो बनाउने ठाउँमा त तपाईँ आफै हुनुहुन्छ नि अहिले।
1: तपाईँहरू पनि सम्बन्धित निकायको कन्सर्न निकायमा हुनुहुन्छ र हामी त संसदमा हामीले त आवाजै उठाउँछौ, हामी त नीति निर्माणमा भूमिका नै निर्वाह गर्छौं र त्यसलाई हामी इस्टाब्लिसै गर्छौं, त्यसमा कुनै शंकै छैन, प्रतिबद्ध छौं, त्यो गर्छौं। त्यो जोखिमलाई कसरी निराकरण गर्न सकिन्छ, के उपाय अवलम्बन गर्न सकिन्छ, त्यतातिर ध्यान दिने गरी हामीले कानून निर्माण गर्नुपर्छ, नीति निर्माण गर्नुपर्छ। अहिलेको यो भोटे कोशीले त्यो एउटा पाठ पनि सिकाएको छ, कानून निर्माण गर्ने अनि प्रविधिको प्रयोग गर्ने, जनशक्तिको दक्षता वृद्धि अभिवृद्धि गर्ने, पछिल्ला मेसिन उपकरणहरूलाई प्रयोग गर्ने, त्यतातिर चाहिँ हामीले कम ध्यान दिएको र कार्यान्वयन पक्ष अलिकति फितलो हुँदै गइरहेको अवस्थामा अब त्यतातिर यो विपदलाई त्यो दिशातिर हामीले अगाडि बढाउन जरुरी छ।
0: बाढी आउन थाल्यो भने त्यो बन्द हुने अथवा अर्को ठाउँबाट निस्कने त्यस्तो हुनुपर्ने भएको भए धेरै मान्छेहरू जोगिन्थे भनेर धेरै हामी सुन्छौँ।
1: यो विषयमा
0: हामीले के कुरा सुधार गर्नुपर्छ?
1: माथिल्लो तटीय क्षेत्रमा जलविद्युत आयोजनाको भण्डारण बढेको हुनाले झन पानी त्यो बढी असर गर्यो भन्ने त्यो चाहिँ होइन। के हो भने त्यो रन अफ रिभरै हुन् त्यहाँ भएका सबै आयोजना तलदेखि नदीको कुनै पनि नदीको बेसिनमा यदि सेरिज अफ जलविद्युत आयोजना छन् भने त्यो बाँधले के गर्छ भने चेक ड्यामको काम गर्छ, नदीलाई कटान गर्नबाट जोगाउँछ। जलविद्युत आयोजनामा मैले भनिराखेको छु जहिले पनि नदी बगेको डाइरेक्सन भन्दा अपोजिट डाइरेक्सनमा सुरुङका ओपनिङहरू बनाउनु पर्यो र उकालो चढ्ने खालको हुनु पर्यो, ओह्रालो झर्ने होइन। र अनि त्यसपछि मुख प्रवेशद्वारहरू सबै अटोमेटिक फलामको गेटले आपतकालीन गेटले बन्द हुने सिस्टम हुनु पर्यो र भित्र पावर हाउसको माथिल्लो भागमा जहाँ सुरक्षित हुन्छ त्यहाँ चाहिँ बंकर टाइपको सबै सुविधा सम्पन्न सुरक्षाको सबै खाद्यान्न खाने बस्ने व्यवस्था सहितको रूम बनाउनु पर्यो। र यो आपतकालीन सुरुङ भन्ने कुरो त म त्यसमा विश्वास गर्दिन, त्यो सुरुङ सबै ड्यामेज भएका ठाउँमा आपतकालीन पनि ड्यामेज हुन सक्छ।
2: सांसद श्रीराम नेउपानीसँगको यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: पूर्व प्रधान न्यायाधीश जबरा पक्राउ प्रकरणमा विपक्षले मागे सरकारको जवाब, सत्तापक्ष भने मौन, स्वेच्छाचारिता लोकतान्त्रिक शासन प्रणालीले स्वीकार गर्न नसक्ने सर्वोच्चको टिप्पणी।
2: जमीन चर्किएपछि मकवानपुरका 25 घर परिवारलाई सुरक्षित स्थानमा सारियो, नदी किनारका पहरेदार बरपिपल, विपदको पूर्व सूचना र प्रतिकार्यमा सहजता ल्याउन कानून आवश्यक।
3: सुखायाममा माघको 49% विद्युत भारतबाट आयात गर्नुपर्ने, ताप्लेजुङका किसानलाई अलैची टिप्न भ्याइने भाइ, मधेसमा बल्ल बन्यो सार्वजनिक वित्त व्यवस्थापनको खाका।
2: अमेरिकाद्वारा इरानको युद्ध विराम प्रस्ताव अस्वीकार गरिएपछि कच्चा तेलको मूल्य फेरि बढ़्यो, अमेरिका र चीनबीच 60 अर्ब डलर बराबरका भन्सार शुल्क घटाउने सहमति, सर्बियाका राष्ट्रपतिद्वारा राजीनामा।
3: र जापानमा जारी विश्व एसियाट अन्तर्गत क्रिकेट वर्षाका कारण रद्द, श्रीलंका सेमी फाइनलमा नेपाल भने बाहिरियो।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नागरिक दैनिकमा समाचारसँगै छापिएको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ, नेपालमा सहकारी ठगेर विदेशमा बिन्दास तरिकाले घुमफिर गर्नेको संख्या पनि बढ़दै गएको छ र नेपालमा उठाइएको रकम बाहिर लगिएको र दुरूपयोग गरिएको भन्दै विभिन्न व्यक्तिहरू समूहहरू बेला बेलामा आन्दोलनमा पनि उत्रिने गर्छन्। यहाँ एउटा सहकारी लेखिएको ठूलो भूर्की जस्तो देखिन्छ, जो माटोको भाँडो जस्तो देखिन्छ र एकापट्टिबाट त्यो पूरै फुटे छ र त्यहाँबाट एउटा सुटकेस निस्किएको छ। त्यो सुटकेस बोकेर एकजना व्यक्ति आकाशमा कावा खाइराखेको जस्तो देखिन्छ, जसको भुँडी ठूलो छ। लेखिएको छ खराब संचालक, तल चाहिँ यस्तो लेखिएको छ, खराब संचालक भए पनि घुमफिर त गर्नै पर्यो नि।
3: हस्त प्राविधिक साथी रवि धितललाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोड़िनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। तै हाम्रो यी अध्ययनहरूको यात्रामा चाहिँ निरन्तर रूपमा हामीले भजन संग्रहको पुस्तकबाट चाहिँ आशिषमय अध्ययनको यात्रालाई चाहिँ अगाडि बढ़ाइरहेका छौं भने तै आजको अध्ययनमा हामी कुन चाहिँ अध्ययनमा अथवा के कुराहरू चाहिँ हामी अध्ययन गर्नेछौ त्यस बारेमा थोरै हामीलाई बताइदिनुहोस् न
2: भाई। आज हामी भजन संग्रह 137 अध्यायको एकदेखि चारसम्मका पदहरूलाई लिएर अध्ययन गर्नेछौ। यी पदहरूले बेबिलोनको निर्वासनमा रहेका इसरायलीहरूको गहिरो पीड़ा, आफ्नो मातृभूमि प्रतिको प्रेम र कठिन परिस्थितिमा भएको आत्मिकी संघर्षलाई प्रस्तुत गर्दछन्।
1: साँच्चै नै दाई, तपाईँले भन्नुभएको कुरा सुन्दै गर्दा यो महसुस गरेको छु कि मानिस आफ्नो घर, आफ्नो देश र आफ्नो आत्मिक पहिचानबाट चाहिँ टाढा हुनु कति गहिरो दुःख अनुभव चाहिँ गर्दछ।
2: हो नि त भाइ, आजको अध्ययनमा पनि यस्तै कुराहरू छन्। इजरायलीहरू बेबिलोनको नदीको किनारमा बसेर सियोन अर्थात एरुसलेमलाई सम्झिरहेका छन्। उनीहरूको हृदय अत्यन्त भारी छ र उनीहरूले आँसु झार्दै आफ्नो हराएको स्वतन्त्रता र परमेश्वरको मन्दिरलाई सम्झिरहेका छन्।
1: तपाईँले जति पनि यी कुराहरू बताउनुभयो, मलाई लाग्दछ कि यो केवल भौतिक देशको कुरा मात्र होइन, आत्मिक रूपमा परमेश्वरबाट टाढा भएको अनुभूति पनि हो जस्तो मलाई लाग्दैछ।
2: ठिक त्यही हो भाइ, सियोन केवल भूगोल होइन परमेश्वरको उपस्थिति र आराधनाको प्रतीक पनि हो। त्यसैले उनीहरू भन्छन्, हामी कसरी विदेशी भूमिमा परमप्रभुको गीत गाउन सक्छौ। यसले देखाउँछ कि साँचो आराधना केवल बाहिरी व्यवहार होइन, हृदयको गहिरो सम्बन्ध पनि हो भन्ने तथ्यलाई।
1: भनेपछि दाइ, त्यसो भए यी पदहरूले दुःखको बीचमा पनि विश्वासको पहिचान र परमेश्वरको धार्मिकताको गहिरो प्रेम चाहिँ देखाउँदछन्, होइन त?
2: हो नि त भाइ। त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ, कहिलेकाहीँ जीवनले हामीलाई टाढा र अन्जान परिस्थितिमा, अन्जान देशमा पुर्याउँछ, तर हाम्रो आत्मिकी पहिचान र परमेश्वर प्रतिको प्रेम हामीले कहिले बिर्सनु हुँदैन। त्यसैले आउनुहोस् यही आशिषमय कुरालाई यो आजको हाम्रो अध्ययनको यात्रामा थाहा गरौं।
3: मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 137 अध्याय पद एकदेखि चार पदबाट देख्न गइरहेका छौं। यो भजन 137 अध्यायमा मुख्य विषयको रूपमा देख्नेछौ बिरानो मुलुकमा प्रभुको गीतको गाइने काम। मित्र, भजन 137 परमेश्वरका चुनिएका जाति इसरायलीहरूको इतिहासको खास खण्डसँग व्यवहार गर्दछ। यो ऐतिहासिक भजन हो जुन अति नै असामान्य हो। पुरानो नियमका ऐतिहासिक पुस्तकहरूले बाबेलमा इसरायली कैद वा बन्धुवाको 70 वर्षको अवधि को इसरायल राष्ट्रको रेकर्ड गर्दैन। त्यस कैद वा बन्धुवाको त्यहाँ कुनै रेकर्ड छैन। यो सत्य हो कि यर्मियाले यसको बारेमा अगमबाड़ी गरे, तर उनी बाबेलमा अन्य कैदी वा बन्धुवाहरूसँग गएनन्। एजिकियल बाबेलमा थिए, तर उसले त्यहाँ कैदी यानि बन्धुवाहरूको बारेमा अगमबाड़ी गरिरहेका थिए। उनी इतिहास भन्दा आफ्ना दर्शनहरूमा धेरै ख्याल र वास्ता राख्दथे। साथै दानियल त्यस अवधिमा बाबेलमा थिए, तर उनी चाहिँ राजमहलमा थिए, अन्य जाति शासकहरूको निम्ति अगमबाड़ी गर्दै। हामी उसबाट ती कैदी वा बन्धुवाहरूको सम्बन्धमा कति पनि रेकर्ड पाउँदैनौं। बाबेलको बन्धुवा वा कैदको 70 वर्षको समय मौनताको अवधि हो, यो रिक्तता हो। ऐतिहासिक पुस्तकहरूको सम्बन्धमा यो रिक्तता हो, रित्तो खाली हो। यसको सम्बन्धमा ती ऐतिहासिक पुस्तकको कति पनि रेकर्ड छैन। ती ऐतिहासिक पुस्तकहरू यानि पुरानो नियमका राजाहरूको 2 पुस्तकहरू र इतिहासका 2 पुस्तकहरू जुन ऐतिहासिक पुस्तकहरू भनिदछ, तिनीहरूले खाली हामीलाई बाबेलको कैद वा बन्धुवा र यरुसलेमको विध्वंसमा मात्र ल्याउँदछ। अर्को ऐतिहासिक पुस्तकहरू एज्रा, नहेमिया र एस्तरले चाहिँ बाबेलमा 70 वर्षको कैद वा बन्धुवा पूरा भएपछि ती इसरायली बन्धुवाहरू आफ्नो मुलुकमा यरुसलेममा आएको कथाको मात्र टिप्दछ। तर त्यस 70 वर्ष कैदको अवधिमा तिनीहरूको स्थिति त्यहाँ कस्तो थियो, तिनीहरूको जीवन कसरी त्यहाँ गुजरिरहेको थियो, त्यसको बारेमा ती सबै ऐतिहासिक पुस्तकहरू मौन छन्, चुपचाप छन्। तर यो भजन 137 अध्यायले त्यस अवधिको तिनीहरूको स्थितिको केही झलक दिन्छ। हा मित्र, यो भजन 137 अध्यायले कैद वा बन्धुवाको ती 70 वर्षको अवधिमा यी मानिसहरूको दयनीय तर मृद अनुभवहरूको रेकर्ड गर्दछ। तपाईं यस भजनमा कटुताले भरिएको घृणा र गहिरो प्रेमको थाहा पाउनुहुनेछ। तपाईं यी मानिसहरू आफ्ना आवेगहरू मनोभावहरूद्वारा पराजित गरिएको र अभिभूत गरिएको देख्नुहुनेछ। तिनीहरू या रेकर्ड गरिएका कुराहरूको बारेमा अति नै गम्भीर रूपमा थाहा गर्दछन्, महसुस गर्दछन्। त सबभन्दा पहिले हामी देख्नेछौ केन्द्रीय अनुभव। सबभन्दा पहिले यी मानिसहरूको केन्द्रीय अनुभवहरूको देख्नेछौ। भजन 137 अध्याय 1 पदमा भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर सियोनलाई सम्झँदै हामी रोयौं। मित्र, स्थान निर्धारण चाहिँ महत्वपूर्ण हो। बेबिलोनका नदीहरूका किनार, मित्र, यी मानिसहरूसँग त्यस्तो किसिमका कठोर अनुभवहरू पाएथे जस्तो कि अरू कुनै जाति मानिसहरूले कहिले पनि पाएको थिएन र पाएको छैन। गोसेमको मुलुकबाट लिएर युरोपको यहुदीहरूको निवास क्षेत्रसम्म तिनीहरूले थाहा पाएका थिए कि आफ्नो मातृदेशबाट, आफ्नो मुलुकबाट टाढा हुनु वा बिरानो मुलुकमा हुनु भनेको के हो। तिनीहरू जान्दछन् कि मिश्रको ईट बनाउने स्थानबाट लिएर बाबेलको नहरहरूमा जाने कुरा के हो। तिनीहरू जान्दछन् कि दासहरूको क्याम्पमा पालमा समय बिताउनु कस्तो हुन्छ। मित्र, बेबिलोनका नदीहरू नै त्यो स्थान हो जहाँ तिनीहरूलाई खेदो सतावट गरिए, तिनीहरूलाई दुःख दिए, कष्ट दिए, जहाँ तिनीहरूले दासको काम गर्दथे, जहाँ तिनीहरूले अत्यधिक रूपमा कष्ट दुःख भोगे। बेबिलोनका नदीहरू, प्रश्न खड़ा हुन्छ, तिनीहरू त्यहाँ के गरिरहेका छन्? वास्तवमा त्यहाँ तिनीहरू रहने कुनै काम थिएन। परमेश्वरले प्रतिज्ञाको मुलुकमा तिनीहरूलाई राख्नु भएको थियो, अनि जबसम्म तिनीहरू उहाँका विश्वासयोग्य र सत्य रहे, उहाँका गवाही वा साक्षीहरूको रूपमा परमेश्वरले तिनीहरूलाई त्यहाँ राख्ने प्रतिज्ञा गर्नुभएको थियो। तिनीहरू बेबिलोन वा बाबेलको नदीहरूमा के गरिरहेका छन्? निश्चय नै यहाँ उल्लेखित बेबिलोनका नदीहरू नहरहरू हुन्, खनिएका, मानिसले खनेका नहर। म सोच्दछु कि आज सबै बाइबल शिक्षकहरू यो कुरामा पूर्ण सहमत छन् कि यिनै मानिस नेपालीहरूले टाइग्रिस र इफ्रातस नदीबाट ती नहरहरू खनेथे। ती नहरहरू जमीनमा सिंचाईको लागि खनिएको थियो। यिनै यहुदी इसरायली कैदी वा बन्धुवाहरूले त्यो मरुस्थल बंजर मुलुकमा सूर्य उदयदेखि सूर्य अस्ताईसम्म कठोर परिश्रम गरे नहर खन्ने काममा। भनिएको छ, बेबिलोनका नदीहरूका किनारमा बसेर ओ यो गहिरो हतोत्सा उदासीको तस्वीर, खिन्नताको कस्तो तस्वीर यो हो। बेबिलोनका नदीहरूका किनारमा बसेर तिनीहरूले अरू के गर्न सक्थे भन्दा सियोनलाई सम्झँदै हामी रोयौं। तिनीहरू रोइरहेका थिए, ओ कस्तो तस्वीर यहाँ छ। भजनहरू स्तुति प्रशंसाका गीतहरू हुन्। भजनहरूले आनन्द, हर्ष, अद्भुत विश्वास, आशा र भरोसाको व्यक्त गर्दछ। तर यो भजनमा चाहिँ यो छैन। यो त्यो भजन हो जुनमा तिनीहरू विलाप गरिरहेका छन्, शोक गरिरहेका छन्। भनिएको छ, सियोनलाई सम्झिँदै हामी रोयौं। यो स्तुति प्रशंसाको भजन होइन, यो निराशाको, विलापको, शोकको भजन हो। ओ बाबिल र यरुसलेम बीच कस्तो भिन्नता छ। यरुसलेम पहाड़हरूमा बसालिएको सुन्दर स्थान थियो, बाबिल चाहिँ सुक्खा तराई बेसीमा अवस्थित स्थान थियो। मित्र, तिनीहरू त्यहाँ रहन चाहेकोले गर्दा, त्यहाँ रहन मन पराएकोले गर्दा त्यहाँ अहिले छैनन्। तिनीहरू त्यहाँ त्यसकारणले छन् किनभने तिनीहरूका शहरलाई विध्वंस गरिएको छ र तिनीहरूलाई त्यहाँ बन्धुवा वा कैदीको रूपमा बाबिलमा लगिएको थिए र अहिले तिनीहरू दासहरू काम गर्ने स्थानमा राखिएका छन् र तिनीहरूलाई पशु जस्तै काममा लदाइँदैछन्। अहिले तिनीहरू गृह विरह होमसिकमा छन्। सियोनलाई सम्झिँदै हामी रोयौं, यहाँ तिनीहरू भन्छन्। त्यहाँ तिनीहरू किन छन्? तिनीहरू त्यहाँ यस कारणले छन् किनभने तिनीहरूले पाप गरे। यदि तपाईँ त्यस अवधिको अर्को एकजना रुनी विलाप गर्ने मानिसलाई स्पष्टीकरण चाहनुहुन्छ भने, त्यस मानिसबाट स्पष्टीकरण चाहनुहुन्छ भने यर्मिया कहाँ फर्कनुहोस्। उनी रुन्से बालक जस्तै थिए, तर उससँग कुनै दोष नखोज्नुहोस्, किनभने जब परमेश्वरले आफ्ना दण्डको घोषणा गर्न कुनै मानिसलाई चुन्नुभयो, उहाँले कोमल हृदयको मानिसलाई चुन्नुभयो। यर्मिया अगमवक्ताले तिनीहरूको शहर विध्वंस हुनेछ भनी पहिले नै अगमबाडी गरेका थिए। अनि यो नै यर्मियाले तिनीहरू कैद वा बन्धुवामा जाने थिए भनेर अगमबाडी गरेथे। परमेश्वरले त्यस्तो क्रूर कठोर सन्देश दिन क्रूर कठोर मानिसलाई प्रयोग गर्नु भएन। उहाँले स्त्रीको जस्तो हृदय भएको कोमल मानिसको चुन्नुभयो। यर्मियाले भन्छन्, मेरा आँखाहरू आँसुहरूले भरिएका थिए, यो सन्देशले मेरो हृदयलाई टुटाइदियो, तोड्यो। परमेश्वरले त्यस किसिमको मानिस पठाउनुभयो ताकि तिनीहरूले थाहा पाउन् कि उहाँ यसको बारेमा कस्तो महसुस गर्नुहुन्थ्यो। उसको कुरालाई विलापको पुस्तकमा सुन्नुहोस्, विलाप 1:8 भनिएको छ, यरुसलेमले घोर पाप गरियो, यसैले त्यसको हटाइएको छ। अमित्र, बाबेलमा नहरहरूको किनाराहरूमा ती मानिसहरू किन छन्? तिनीहरूले घोर पाप गरे, त्यही नै कारण तिनीहरू अहिले त्यहाँ छन्। अहिले तिनीहरूको कुरालाई सुन्नुहोस्, 2 भनिएको छ, त्यहाँको बीचको बैंसको रूखमा, त्यहाँको बीचको बैंसको रूखमा हामीले आफ्नो वीणा झुन्ड्यायौं। मित्र, तिनीहरूसँग गाउने कुनै मन छैन। तिनीहरूले अहिले गाउने छोडेका छन्। तिनीहरूसँग त्यहाँ कुनै गायक दल छैन, त्यहाँ कुनै गीत सेवाहरू छैन। तिनीहरू गाइरहनु भएको सट्टामा विलाप सो गरिरहेका छन्। तिनीहरूले आफ्ना वीणाहरू बैंसको रूपमा झुन्ड्याए। तिनीहरूलाई अब कति पनि त्यसको आवश्यक छैन। बाबेलको नदीहरूको किनारामा तिनीहरूले सियोनको गीत गाउन सकेनन्। यरुसलेममा र यरुसलेमको मन्दिरमा तिनीहरू परमेश्वरको स्तुति प्रशंसाको गीत गाउन सके र गाउँदथे। अहिले बाबेलको नदीहरूको किनारमा तिनीहरूले आफ्नो बिनाहरू बैंसको रूपमा झुण्ड्याए। स्तुति प्रशंसाको यी साधनहरूलाई तिनीहरूले बैंसको रूपमा झुण्ड्याए र शोक गरे। आज त्यहाँ धेरै ख्रिस्टनहरू छन् जो आफ्ना बिनाहरूलाई बैंसको रूखहरूमा झुण्ड्याएका छन्। मतलब तिनीहरूले आफ्ना गीत गुमाए, हराए, तिनीहरूसँग बिना छैन। मतलब स्तुति प्रशंसाको गीत तिनीहरूको जीवनमा, हृदयमा, मुखमा छैन। ख्रिस्टियन मित्र, के तपाईँले आफ्ना गीत गुमाउनु भएको छ, हराउनु भएको छ? तपाईँ सर्वप्रथममा ख्रिस्टमा आउनुहुँदा पाउनुभएको हर्ष आनन्दको सम्झना गर्नुहोस्, याद गर्नुहोस्, तपाईँले आफ्ना गीतको आज गुमाउनु भएको छ। हा मित्र, हामीले देख्यौं तिनीहरूका बाबेलमा मुख्य केन्द्रीय अनुभव, त्यसपछि हामी देख्छौ संकटपूर्ण अनुभव। तीन पदमा भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले बाबेलका मानिसहरूले इसरायलमा त्यहाँ गाउने कुराको बारेमा सुनेका थिए। इसरायलीहरू निश्चित कारणको लागि विश्वमा प्रख्यात थिए, जुन हामी केही क्षणपछि देख्नेछौ। अनि जब तिनीहरूले सुने कि ती इसरायलीहरूलाई बाबेलको शहरको बाहिरको नहरहरूको किनारमा ल्याइए र त्यहाँ नै तम्बुहरू लगाएर बसोबास गराइए र मानिसहरू त्यहाँ तिनीहरूलाई हेर्न आए, देख्नुभयो इसरायल विश्व प्रख्यात थियो, किनभने यरुसलेममा त्यहाँ जीवित र सत्य परमेश्वरको मन्दिर थियो। जब पर्यटकहरू यरुसलेममा आउँथे, तिनीहरूले मानिसहरूलाई मूर्तिको पूजा गरिरहेको नभेटाएर जीवित र सत्य परमेश्वरलाई सेवा गरिरहेको र उहाँको स्तुति प्रशंसा गरिरहेको र उहाँका पापहरूको क्षमा र उद्धारद्वारा नजिक पुगिरहेको र उहाँको निम्ति महिमाको गीत, बढ़ी बढ़ाउको स्तुति प्रशंसाको गीत गाइरहेको पत्ता लगाउँथे। तिनीहरूले यस्तो केही पनि अरू कहीँ पनि जग्गामा देखेका थिएनन्। तिनीहरूले कहिले पनि त्यस्ता सुनेका थिएनन्। यसको खबर पूरा संसारभरि फैलिएको थियो। पृथ्वीको पल्लो छेउबाट सभाको रानी आइन्। जब तिनले यसको सुनिन्, तिनले सोचिन् कि त्यो खबर सत्य हुन सक्दैन। इसरायलको चाडहरूको समयमा मानिसहरू यरुसलेममा चारै जग्गाबाट एकसाथमा जम्मा हुन्थे र तिनीहरूले यी भजनहरू गाउँथे। सम्भवत यी सबै भजनहरू संगीतबद्ध गरिएका थिए। दाउदले सयौं गायक र संगीतकारहरूको दलको र अर्केस्ट्राको प्रबन्ध गरेका थिए। यो अनुमान गरिन्दछ कि त्यहाँ त्यस्तो समयहरू थियो, लाखौं मानिसहरू मन्दिरमा जम्मा भएर परमेश्वरको स्तुति प्रशंसा गाउँथे। तिनीहरूलाई सुन्न र सुन्न सनसनपूर्ण अनुभव थियो। तर अहिले मन्दिरलाई आगोले जलाइयो र यरुसलेम विध्वंसमा ढुङ्गा इँटाका टुक्राहरूमा पसरेर रहेको थियो। अनि त्यहाँका इसरायली मानिसहरू चाहिँ अहिले बाबेलमा दासको काम गरिरहेका थिए। धेरै यात्रीहरू, पर्यटकहरू बाबेलमा यो भन्दै आए, यी इसरायलीहरूको चाडहरूको अवधिमा म यरुसलेममा थिए। तिनीहरू त्यहाँ पूरा संसारभरिबाट आएका थिए र जम्मा भएका थिए र त्यहाँ हजारौं मानिसहरू मन्दिरमा जम्मा भएका थिए। जब बलिदान भेटीहरूको चढाइन्थ्यो र धुवामाथि उड्थ्यो, ती मानिसहरूको मुखबाट निस्किएको भजनले मलाई यो पृथ्वीबाट स्वर्गमा उठाएको आभास गरायो। मैले कति पनि यस्तो सुनेको थिएन कहीँ पनि। यी मानिसहरू शताब्दी शताब्दीदेखि संगीतकारहरू हुन्, यी इसरायलीहरू, यहुदीहरू। जब यी मानिसहरू एकसाथमा भेला भएर परमेश्वरको निम्ति स्तुतिहरू गाउँथे, प्रशंसा गाउँथे, संसारले यसको बारेमा सुनेथे। परमेश्वरले यसको बारेमा संसारले सुन्न इरादा गर्नुभयो, इच्छा गर्नुभयो। अहिले तिनीहरू बाबेलमा बन्धुवा कैदीहरू छन् र बाबेल वासीहरूले भने हामी त्यहाँ गएर संगीत कार्यक्रमका सुन्नेछौ। जब तिनीहरू ती कैदी बन्धुवा इसरायलहरू भए कहाँ आए, ती बाबेलवासीहरूले तिनीहरूका वीणाहरू वंशको रूपमा झुण्ड्याएको देखे। तिनीहरूले यी मानिसहरू अति नै खिन्न उदासितामा बसिरहेको, निराशमा बसिरहेको देखे र तिनीहरू विलाप र शोक गरिरहेको देखे। अहिले व्यङ्ग्यात्मक वचनले छेड हान्दै तिनीहरूले भने, हाम्रा निम्ति सियोनको एउटा गीत गाउ, हामीले तिमीहरूको बारेमा सुनेका छौ, हामीले सोच्यौं कि तिमीहरू गाउन सक्छौ। तिनीहरूले उनीहरूको मजाक खेली उडाए, तिनीहरूले उनीहरूको उपहास गरे। भनिएको छ, किनकि हामीलाई कैद गरेर ल्याउनेहरूले त्यहाँ हामीबाट गीत सुन्ने इच्छा गरे र हामीलाई लुट्नेहरूले यो भनेर हामीबाट मनोरञ्जन खोजे, हाम्रा निम्ति सियोनको एउटा गीत गाओ। अहिले ती बन्धुवामा हुने इसरायलहरूको कुरा सुन्नुहोस्। चार पदमा भनिएको छ, बिरानो देशमा हामीले परमप्रभुको गीत कसरी गाउनु, सुकसुक गर्दै आँखाभरि र गहभरि आँसु खसाउँदै तिनीहरूले भने, हामीले हाम्रा गीतहरू हराएका छौ, गुमाएका छौ। तिमीहरू हामीलाई एउटा सियोनको गीत गाउ भनेर हामीलाई मजाक ठट्टा गरिरहेका छौ। हाम्रा सियोन खरानीमा, भग्नावशेषमा र विध्वंसमा पसिरहेको छ। हामी कहीँ पनि गाउन सक्दैनौ, कति पनि गाउन सक्दैनौ। कसरी हामी परमप्रभुको गीत बिरानो मुलुकमा गाउन सक्छौ? अमित्र, चाखलाग्दो कुरा यो छ कि ख्रिस्टियनहरूले बिरानो मुलुकमा गीत गाउनुपर्छ, इसरायलका मानिसहरूले गाउनुपर्ने थिएन। त्यस कुरामा इन्कार गर्ने काममा तिनीहरू बिल्कुल सही थिए। वास्तवमा भन्नु नै पर्ने हो भने तिनीहरूले गाउन सकेनन्, न परमेश्वरले तिनीहरू भएको जहाँ कहीँ नै गाउन भन्नुभयो। तिनीहरूले सियोनको गीत खालि सियोनमा गाउनु पर्दथ्यो। परमेश्वरको सन्तान आज बिरानो मुलुकमा, यो संसारमा परदेशी र तीर्थयात्री हुन् र आज तिनीहरूको हृदयमा स्तुति प्रशंसाको गीत हुनुपर्छ। खालि ओठको मात्र होइन, बोक्रे मात्र होइन, तर हृदयभित्रबाटको गीत हामीले बिरानो मुलुकमा गाउनुपर्छ। परमेश्वरले हामीलाई गीत, उद्धारको गीत दिनुभएको छ। अमित्र, यी मानिसहरू किन बाबेलको नदीहरूको किनारमा छन्? अहिले म यसको उत्तर दिन सक्छु। तिनीहरूले पाप गरे। किन तिनीहरूले आफ्नो गीतहरू हराए, गुमाए? तिनीहरूले पाप गरे। र मित्र, पापले तपाईँबाट तपाईँको गीतको पनि लुट छ। आज धेरै ख्रिस्टियनहरू किन प्रभुको भजन पूरा हृदयबाट गाउन सक्दैनन्? किन त्यसमा आनन्द र हर्ष हुँदैन? एक कारण यही हो, अपश्चातापी पाप। पापले हाम्रो आन्तरिक आनन्द, हर्षलाई, शान्तिलाई लुट्छ। यसले हाम्रो हृदयको हर्षको गीतलाई लुट्छ। यसले हाम्रो निन्द्राको लुट्छ। यसले परमेश्वरसँगको हाम्रो संगतिको लुट्छ। यसले प्रार्थना गर्ने बानीको लुट्छ। वचन अध्ययन गर्ने कामको लुट्छ। मित्र, आज हाम्रो स्थिति कस्तो छ? आफैले आफैलाई जाँचौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दियो।
1: दाइ, आजको अध्ययनले चाहिँ हामीलाई सिकाएको छ कि मानिस बाहिरी रूपमा जहाँ भए पनि उसको हृदय चाहिँ परमेश्वरसँग चाहिँ जोडिएको हुनुपर्छ। र अर्को कुरा हामीले यो पनि सिकेका छौं कि साँचो आराधना परिस्थितिमा कहिले पनि निर्भर हुँदैन, तर हृदयको सम्बन्धमा चाहिँ निर्भर हुँदछ।
2: हो भाइ, भजन संग्रह 137 एकदेखि चार खण्डले निर्वासनको पीड़ा मात्र होइन, परमेश्वरको घरप्रतिको गहिरो प्रेम पनि देखाउँछ। उनीहरू टाढा भए पनि सियोनलाई बिर्सन सक्दैनन्। कहिलेकाहीँ दुःख यति गहिरो हुन्छ कि जीवन जिउन पनि गाह्रो लाग्छ, तर त्यही समयमा हाम्रो विश्वास अझ गहिरो रूपमा परमेश्वरतर्फ फर्कनको लागि आवश्यक छ।
1: त्यसो भए दाइ, आजको सन्देशले हामीलाई कठिन परिस्थितिमा पनि परमेश्वरलाई नबिर्सन, हाम्रो आत्मिक पहिचान जोगाउन र उहाँप्रतिको प्रेममा चाहिँ अडिग रहन चाहिँ सिकाएको छ।
2: पक्कै पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौं कि हामी दुःखको समयमा पनि परमेश्वरप्रति वफादार रहन्छौ? के हाम्रो हृदय उहाँको उपस्थितिसँग जोडिएको छ? र यदि तपाईँ आज टाढा, थकित वा पीड़ामा हुनुहुन्छ भने सम्झनुहोस्, परमेश्वर तपाईँलाई बिर्सनु भएको छैन। उहाँले तपाईँको आँसु देखिरहनु भएको छ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौ र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9790427 0420 9797।

र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 9704209797.

0: है, ल एउटा ग्लोभ तपाईँलाई आउँछ, एउटा जर्सी आउँछ, एउटा हुन्छ नि के आउँछ, एउटा एउटा ग्लोभ, एउटा फ्री हेलमेट, एउटा जर्सी।
1: Time check is 8 a.m.
2: अहिले बिहानको 8 बजेको छ।

0: साथ अब त बिस्तारै लागौ कि
1: म त कता कता हराइपुगेको छु त ल लागौ

0: El Ambu Break Time.
1: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाऊ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्छ? नमस्कार उप प्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उप प्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उप प्रमुख थियो।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हजारो छ, टच बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
9: देख्नु भएन, औषधि हालेको
7: लौ न, शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
9: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
9: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
9: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
9: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
9: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: LMFM 89.6 MHz.

0: प्लिज अब योभन्दा बढीमा आफ्नो करियर बिगार्न सक्दैन, प्लिज मलाई आफ्नो बाटो जानु दियो।
1: अनि यो बच्चा, यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दछौ?
0: तिमी आफ्नो बच्चा आफैसँग राख, आजबाट मेरो यो बच्चासँग कुनै सम्बन्ध छैन।

0: यति सानो बच्चालाई छोडेर जाने कुरा गर्दैछौ?
1: बिस्तारै हाततिर हेर, हाततिर हेर, हातमा
2: हात डाउन गर,
1: हात बिस्तारै फर्क्यौ नानी, सिटलाई हेर बाबु, जाऊ अगाडि गइदियो,
2: छोटा गरे
3: टू थ्री फोर।

0: लगाएर बिस्तारै बिस्तारै बाहिर स्याड भएर
1: क्यामेरा रोलिङ
0: देख्यो नानु देख्यो बिस्तारै घुमाऊ केटालाई हेर नानु यता अंशुलाई हेर हेरिराख है बिस्तारै झर बाबु जाऊ अङ्कलतिर आउन खोज आउन खोज समाते समाते समाते बाबु रोजर रोजर भनिराख त डाका छोड हात छोड
1: रेडी रोलिङ बाबुलाई बाबुले म क्यामेरा फेस थोरै क्यामेरा फेस बाबुलाई पकाएर भन्छु बाबु
0: बाबुलाई हेर बाबा
1: जाऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी।
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
5: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
5: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
6: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
5: सचेत बनाऊ।
6: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
6: डर लाग्नु, निद्रा नलाग्नु,
5: अनौठा विचार आउनु,
6: निराशा बढ्नु, खुशी नहुनु,
5: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
6: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
5: दैनिक

0: हेलो सिर्जना,
1: हामी छुट्टिएको वर्षौ दिन भइसक्यो, फेरि मसँग किन नजिक हुन खोज्दैछौ?
0: जे भयो नि, तिमी माया गरेको मान्छे त हो नि।
1: तिमी एउटा विवाहित मान्छे हो, केही पनि मेरो पछि लाग्छौ भने म जे पनि गर्न सक्छु, बुझ्यौ?
0: हेलो सिर्जना,

0: check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हिलम्ब एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हिलम्ब खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हिलम्ब खबरका मुख्य मुख्य शीर्षकहरूबाट। 4 दिनदेखि बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने प्रयास। बागलुङ बाढ़ी पहिरो मृतकको संख्या 12 जना पुग्यो, अझै 1 जना बेपत्ता। ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप्प, लोड सेडिङ हुन नदिन भारतबाट बिजुली ल्याउने तयारी। 4 दिनको अविरल वर्षातका कारण आएको बाढ़ी पहिरो अधिकांश स्थानमा राजमार्ग सञ्चालन। कोरलाका 46 स्थानमा पहिरो, सड़क पूर्ण रूपमा सञ्चालन हुन 1 साथ लाग्ने। म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। हेलम्बु खबरको शुरूमा स्थानीय खबर। काभ्रे जिल्लाको रोशी खोलाले कटान र विभिन्न स्थानमा गएको पहिरोको कारण 4 दिनदेखि पूर्ण रूपमा बन्द रहेको बीपी राजमार्ग आज बेलुकासम्म सञ्चालनमा आउने प्रयास भइरहेको छ। काभ्रेको रोशी गाउँपालिका क्षेत्रका रोशी खोलाले कटान गर्नुका साथै विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्गको काभ्रे खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्गको चौकी डाँडा घुमाउने गुम्दीबेसी 400 बेसी र पन्थली लगायतका विभिन्न स्थानमा रोशी खोलाको कटान तथा पहिरोको कारण सड़कमा काभ्रे खण्डमा मात्रै रोशी खोलाले करिब 6 स्थानमा सड़क कटान गरेको जनाएको छ। क्षतिग्रस्त सड़क खण्डमा सड़क डिभिजन कार्यालय भक्तपुर तथा सम्बन्धित निकायबाट मरमत र पुननिर्माणको काम तीव्र गतिमा भइरहेको छ। सड़क डिभिजन कार्यालय भक्तपुरको अनुसार 404 स्थानमा एकैपटक मरमतको काम भइरहेको पनि इन्जिनियर हिमाल काफले जानकारी गराएको छ। ट्राफिक प्रहरीका सहायक निर्देशक महेश अधिकारीको अनुसार मरमतको काम तीव्र रूपमा अगाडि बढ़ाइरहेको र आज बेलुकासम्म बीपी राजमार्गमा सञ्चालनमा ल्याउन सकिने काम भइरहेको समेत बताउनु भएको छ। हनी ट्र्यापमा पारेर नगद तथा जिन्सी सामान असुलीको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिकाकी 1 जना युवती पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 घर भई हाल काठमाडौँ 10 सुके धारा बस्ने 30 वर्षीय श्रेष्ठ थरगरीकी 1 युवती पक्राउ परेको हो। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटेको प्रहरी टोलीले गत असोज 5 गते पक्राउ गरी आज सार्वजनिक गरिएको छ। ती युवतीले बाँकेको बैजनाथ गाउँपालिका 2 का 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाई माया प्रेम तथा शारीरिक बन्धक बनाएको जालमा पारेको प्रहरी प्रवक्ता प्रताप सिंह राठौरले बताएको छ। माया जालमा पारी ती पुरूषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर, त्रास र धम्की दि पटक पटक नगद र जिन्सी सामान लिएर प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उक्त घटनालाई हनी ट्र्याप मार्फत आपराधिक लाभ लिने कार्यको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। बागलुङमा बाढ़ी पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ। पछिल्लो 3 दिन यता बागलुङको विभिन्न स्थानमा गएको पहिरोले घर पुरिदा 12 जनाको मृत्यु भएको छ भने 1 जना अझै बेपत्ता भएका छन्। ताराखोला गाउँपालिका 5 सिपमा पहिरोले घर पुरिदा 2 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको हो। घर पुरिदा 55 वर्षीय दिलबहादुर पुन, उनकी सासु म्याग्दीको मालिका गाउँपालिका 2 की 79 वर्षीय नरमाया रोकाको मृत्यु भएको प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले बताउनु भएको हो। पहिरोमा परि पुनका श्रीमती, छोरा, 2 छोरा र बुहारी सामान्य घाइते भएको पनि बताएको छ। आइतबार बागलुङको तामन खोला गाउँपालिकामा 4 जनाको मृत्यु र 1 जना बेपत्ता, निश्री खोला गाउँपालिकामा 5 जनाको मृत्यु भएको थियो। बाढ़ी पहिरोको कारण ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप्प भए पनि आग लागि आगामी हिउँदमा लोड सेडिङ हुन नदिन नेपाल विद्युत प्राधिकरणले भारतबाट 1,154 मेगावाट बिजुली आयात गर्ने भएको छ। माग र आपूर्तिको सन्तुलन
कायम राख्दै उपभोक्तालाई निर्बाध विद्युत उपलब्ध गराउन भारतबाट आयात बढ़ाउने रणनीति बनाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले जानकारी गराएको हो। कार्यकारी निर्देशक श्रेष्ठको अनुसार ढल्केबार मजबु फोर प्रसारण लाइनबाट 600 मेगावाट, टकनपुर महेन्द्रनगरबाट 54 मेगावाट, बिहारका विभिन्न प्रसारण विन्दुबाट 350 मेगावाट तथा आरटीसीको माध्यमबाट थप 150 मेगावाट बिजुली आयात गर्ने प्राधिकरणले जनाएको छ। चाडपर्वको समयमा यात्रुको सुरक्षा, सवारी साधन नियन्त्रण तथा ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान चलाउने तयारी गरिएको छ। चाडपर्व नजिकैसँगै देशैभरका यात्रुहरूको आवत जावत बढ़ने भएकाले यात्रुलाई सुरक्षित रहन र सचेत सहज रूपमा यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको छ। उपत्यका ट्राफिक प्रहरीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफलेको अनुसार चाडपर्वको समयमा अनाधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएको भन्दा बढ़ी भाड़ा असुली, सीट क्षमता भन्दा बढ़ी टिकट बिक्री तथा एउटै सीटका लागि धेरै टिकट बिक्री जस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिने बताएको हो। साइबर अपराध सम्बन्धी विषयमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्ग प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले प्रसाईलाई 3 दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको जानकारी दिएको छ। साइबर अपराध सम्बन्धी विषयमा अनुसन्धानका लागि ब्यूरोको टोलीले हिजो दिउँसो दुर्गा प्रसाईलाई भक्तपुर स्थित उनकै निवासबाट पक्राउ गरेको थियो। पक्राउ परेका प्रसाईमाथि साइबर अपराध सम्बन्धीको विषयमा थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ। चार दिनको अविरल वर्षाका कारण देशैभर आएको बाढ़ी पहिरो तथा लेदो खस्ने समस्याले देशभरका प्रमुख राजमार्ग र सड़क खण्ड प्रभावित भएका छन्। वर्षाले अवरूद्ध राजमार्ग सड़क खण्डको अवरोध हटाउने काम तीव्र रूपमा भइरहेको छ। सड़क विभागका अनुसार प्रवक्ता शुभराज न्यौपानेले असोज 8 गतेदेखि 11 गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो, लेदो खस्ने र सड़क भाँसिने समस्याका कारण मुख्य राजमार्ग र सड़क अवरूद्ध भएको जानकारी दिनुभएको छ। सोमबारदेखि वर्षा रोकिएसँगै अवरूद्ध अधिकांश राजमार्ग र सड़क सञ्चालनमा आइसकेको पनि जानकारी दिनुभएको छ। हेलम्बो खबरमा अब विदेशको खबर। म्यानमारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह आराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा 49 जनाको मृत्यु भएको छ र घटनामा 58 जना घाइते भएका छन्। आराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीको अनुसार सोमबार टाउनशिपको स्थानीय बजार नजिकै एक लडाकु विमानले 2 बम खसालेको थियो र मृतकको बजारमा व्यापारी, सामान किन्न आएका ग्राहक र बाटोमा हिँडिरहेको सर्वसाधारण रहेको छ। घाइते मध्ये 22 जनाको अवस्था गम्भीर रहेको पनि बताएका छन्। खेल खबरमा जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल श्रीलंकाको बीचमा तेस्रो क्वार्टर फाइनलमा खेल वर्षातका कारण रद्द भएको छ। श्रीलंका र नेपाल बीचको बिहान 6:45 हुने तय गरिएको खेल भएको लगातारको वर्षाले रद्द भएको छ। खेल रद्द भएसँगै वैधताको आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा भने क्वार्टर फाइनलबाटै सकिएको छ। हामी हेलम्बु खबरको अन्तिममा छौ। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। चार दिनदेखि बन्द बीपी राजमार्ग आज बेलुकासम्म खुलाउने प्रयास। बागलुङको बाढ़ी पहिरो, मृतकको संख्या 12 पुग्यो, अझै 1 जना बेपत्ता। ठूलो परिणाममा आन्तरिक विद्युत उत्पादन ठप्प भएपछि लोड सेडिङ हुन नदिन भारतबाट बिजुली आयात गरिने। चार दिनको अविरल वर्षाका कारण आएको बाढ़ी पहिरो अधिकांश राजमार्ग सञ्चालनमा आयो। कोरलाका 46 स्थानमा पहिरो, सड़क पूर्ण रूपमा सञ्चालन हुन 1 साता लाग्ने। म्यानमारको विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो।
बिहान 9 बजेको समाचार सकियो। अर्घ समाचारका साथमा मध्याह बाह्र बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
0: डेंगु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
0: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
1: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
4: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
3: किन?
4: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
3: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
4: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ, बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
3: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
4: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
5: बा,
6: हजुर बुहारी,
5: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
7: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
8: New Aliniko Hotel and Restaurant Private Limited. Restaurant Private Limited. Chautara Shagat Sungadi Nagarpalika 5 Sindhupalchok. Our services: deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugance. New Aliniko Hotel and Restaurant Private Limited. Chautara Shagat Sungadi Nagarpalika 5 Sindhupalchok. Email hotelaroniko@gmail.com. Contact 011-620-326-960-982293. New Aroniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subhani Nagarpalika 5, Sindhupalchok.
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
10: नेपाल सरकार विज्ञापन बोर्ड.
11: In the mix.
12: Hi, this is Britney Spears.
13: It's what up, this is Jay-Z.
14: This is Jennifer Lopez.
11: The mix.
15: 89.6 FM. FM.
16: Music Nepal.
17: SBS म्युजिक प्रणाली प्रस्तुत गर्दछ.

0: இளம்பு பிரேக் டைம். के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: है मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र।
1: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
2: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
1: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
0: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98 49 29 13 27।
6: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
7: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
6: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
8: संघ, प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर।
6: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
9: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
6: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: दाई, तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
3: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
2: किन?
3: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
2: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्न पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
2: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
3: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
4: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: Elembu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: இளம்பு பிரேக் டைம்.
1: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यसका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगू रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: You are listening to Hello FM 89.6 MHz.

0: just a minute. We will return back. Return back.
1: वहीले के पारो वही मित्र ये तुमसाले अल गोरु जाए अल बाँधेर कतासम्म को यात्रा है मित्र
2: मित्र छासो लार बनेपातिर जाउँ भनेर हिनेको हामी त
1: ए आमा हो साङ्गले बरु बने पानी पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
2: अबै किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म
1: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
2: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक रुम विथ एसी हट एन्ड कोल्ड वाटर एलइडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिलियर एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर पार्टिसिपेसन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको @gmail.com contact 011-620-326-960-982293 new Aruniko hotel and restaurant private limited Chautara Shankar Subari Nagar Palika 5 Sindhupalcho
7: बा
8: हजुर बुहारी
7: ग्रिल मेसिन फर्निचरका मेसिन ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो लिन पठाउनु भएको छ कहाँ जाने होला
8: ए बुहारी त्यसको लागि पिर लिनै पर्दैन नि सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा रुख काट्ने मेसिन चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि हजुर हामी कहाँ ग्रिल मेसिन फर्निचर मेसिन ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस् घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा जिल्ला हुला कार्यालयको ठिक अगाडि प्रोप्राइटर नारायण घले मोबाइल 9849340667 र 9818779908 मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस
9: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक
10: हाम्रा सेवाहरू
9: स्टेसनरीका सम्पूर्ण सामानहरू
10: फोटोकपी प्रिन्ट
9: कलर प्रिन्ट
10: पीवीसी आईडी कार्ड
9: सबै प्रकारका खेलकुद सामग्रीहरू
10: सबै तहको तथा विभिन्न पुस्तकहरू
9: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
10: ट्रफी
9: मायाको चिनो
10: मेडल
9: फ्रेम
10: जर्सी सेटहरू तथा प्रिन्ट
9: सब्लिमेसन प्रिन्ट
10: जर्सी प्रिन्ट
9: कस्टमाइज कप प्रिन्ट
10: मेटल फोटो प्रिन्ट
9: प्रोप्राइटर
10: प्रकाश श्रेष्ठ
9: सेवा स्टेसनरी एन्ड सप्लायर्स
10: कन्ट्याक्ट नम्बर 9841924274

time check. It's 11 a.m. अहिले बिहानको 11 बजेको छ।

0: Elembu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ नेपाली पद गीतहरू।

0: अब त दुई चार दिन नदेख्दा नि म्यास्रो लाग्ने भइहालेछ।
1: बानी पार्नुपर्छ।
0: किन?
1: अब त भेट पनि कहिले हुँदैन, ठाउँ छोडेर जान लागेको।

0: இளம்பு பிரேக் டைம்.
1: इस्टाम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
2: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
1: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
1: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
1: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
3: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
4: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
3: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
3: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
4: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ, यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु हतियारो छ, टर्च बालेर जाऊ।
8: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अध्ययारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: है बल्ल सम्झे, सर्पको टुकाईबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा छिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि डुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
0: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: देख्नु भएन, औषधी हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।
12: तिमी मलाई अझै माया गर्छौ नि? त्यसो भए अबदेखि मेरो अगाडि कहिले नआउने।

0: Oye, voy a cable. ¡Vamos!
1: यो मिलाउनु भाइ.
2: आन्टी नमस्कार.
1: नमस्ते बाबु, आइपुग्नु भयो?
2: हजुर, कङ्ग्रेचुलेसन.
1: धन्यवाद.
2: अनि खै त रोनिका
1: माथि रेडी हुँदैछ?
2: ए हजुर.

0: तिमीलाई सबै कुरा थाहा छ त, म फ्यामिलीको अगेन्स्ट जान सक्दिनँ भनेर। फेरि पनि यो सक्किन, तिमी गइहाल यहाँबाट। म अब तिम्रो हुन सक्दिनँ।
1: तिमीलाई आफ्नो बनाउनु आएको होइन, म त तिमीलाई

0: just a minute. We will return back. Return back.
1: लगभग सबैजना आइसक्नुभयो। आजको उडास्तरको छलफल सुरु गरौँ हुन त।
2: हुन्छ हुन्छ ल हुन्छ।
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेर
6: त रगत रगत भो, म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
6: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
5: तिहीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
6: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ। बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
2: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
1: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
2: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
1: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्ज मा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, मध्याह बाह्र बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। बाढ़ी पहिरोको कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्ग अस्थायी डाइभर्सनबाट सञ्चालनमा आयो। चार दिनको भारी वर्षा, 542 विपदको घटना, 27 जनाको मृत्यु। नेपाली कांग्रेसले 15 महाधिवेशनको नयाँ समिति आज टुंगो लगाउने तयारी। पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थालियो। सुन चाँदीको मूल्य घट्यो। छापोवाला सुन प्रति तोला 2,90,500 कारोबार हुँदै म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, 49 जनाको मृत्यु। वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। लम्बु खबरको शुरूमा स्थानीय खबर। भारी पहिरोको कारण चार दिनदेखि पूर्ण रूपमा अवरूद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। सड़क डिभिजन भक्तपुरले पहिरोको कारण अवरूद्ध राजमार्ग अस्थायी डाइभर्सन निर्माण र पहिरो हटाएपछि आज बिहान 10:40 बजेदेखि यातायात सञ्चालनमा आएको जानकारी गराएको छ। डिभिजनका प्रमुख सुमन योगेशको अनुसार बीपी राजमार्ग अन्तर्गत चौकी डाँडामा भित्री ट्र्याक खोलेसँग यातायात सञ्चालनमा आएको र उहाँको अनुसार राजमार्गको विभिन्न स्थानमा खसेको पहिरो हटाउने र बाढ़ीले बगाएको स्थानमा डाइभर्सन निर्माण गर्ने काम सकिए पनि चौकी डाँडामा तत्काल डाइभर्सन बनाउन नसकिएपछि भित्री ट्र्याकबाट सवारी सञ्चालनमा गरिएको छ र त्यसै गरी चौकी डाँडामा खोला किनारमा डाइभर्सन बनाएर यातायात सञ्चालन गर्ने प्रयास गरिए पनि खोलाको बहाव नघटेका कारण सम्भव नभएपछि भित्री ट्र्याक खोलेर यातायात सञ्चालन गरिएको जानकारी गराएको छ। बाढ़ीले डाइभर्सन भगाएको स्थानमा तत्कालका लागि एकतर्फी सवारी साधन सञ्चालनमा हुने गरी डाइभर्सन निर्माण गरिएको जानकारी गराएको छ। खबरमा अब राष्ट्रिय खबर। पछिल्लो भारी वर्षाका कारण देशैभर 542 विपदका घटनामा परि 27 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरएमका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता र 8 जना घाइते भएका छन्। ती विपदका घटनामा 1,082 परिवार प्रभावित भएका छन् भने 114 पशु चौपाया क्षति भएको छ। प्राधिकरणको अनुसार यस अवधिमा पहिरोको कारण 304 घटनामा परि 220 जनाको मृत्यु भएको थियो भने 4 जना बेपत्ता भएका छन्, 7 जना घाइते भएको छ। यसै गरी बाढ़ीका 87 घटनामा 4 जनाको मृत्यु भएको थियो। भारी वर्षासँगै सम्बन्धित 151 घटनामा 3 जनाको ज्यान गइसकेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउने तयारी गरेको छ। केन्द्रीय कार्यालयको टीमको आज अनौपचारिक बैठक बसेर नयाँ मिति टुंगो लगाउने एक पदाधिकारीले जानकारी गराएको छ। कांग्रेसले 15 महाधिवेशनको मिति यसअघि असोज 16 गतेदेखि 19 गतेसम्म गर्ने निर्णय गरिएको थियो। यसका लागि विभिन्न राजनैतिक दलका नेताहरूलाई निम्तो पठाइसकिएको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको अविरल वर्षासँगै पहिरोले तल्ला तहका अधिवेशन प्रभावित भएपछि अधिवेशन महाधिवेशन केही दिनपछि सार्ने तयारी गरिएको हो। दशैं तिहार छठ पर्व जस्ता ठूला चाडहरू नजिकीसँगै त्यस अगाडि गर्ने कि पछाडि गर्ने भन्ने आज टुंगो लाग्ने कांग्रेस संस्थापन पक्षका नेताहरूले बताएका छन्। चाडपर्वको समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ। चाडपर्व नजिकैसँगै देशभरका यात्रुहरूको अवस्था आवत जावत बढ़ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको छ। बाढ़ी पहिरोका कारण अवरूद्ध भएको पृथ्वी र राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थालेका छन्। नेपाल प्रहरीको अनुसार पहिरो पन्छाएपछि यो राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ। राजमार्ग एकतर्फी रूपमा खोलेसँगै अहिले बाफ कलंगी ढुंगे अड्डा थानकोट क्षेत्रमा सवारी साधनको बाक्लो रूपमा चाप बढ़ेको छ। शुक्रबारदेखि राजमार्ग बन्द भएसँगै कलंकी बल्खु सानेफा सड़क खण्डमा रोकिएका ठूला
मालवाहक गाड़ी पनि गन्तव्यतर्फ लागेको छ। निरा रिंगडा रोड क्षेत्रमा पनि यस सड़क खण्डको सर्भिस लेन र सब लेनमा बिहिबार रातिदेखि ठूला मालवाहक सवारी साधन पार्क गरेर राखिएको थियो। गत हप्ता परेको पानीका कारण ठाउँ ठाउँमा राजमार्गहरू अवरूद्ध भएका थिए। अहिले पनि प्रहरी तथा स्थानीय प्रशासनले अवरूद्ध सड़कहरू खुल्याउने प्रयास गरिरहेका छन्। यात्रामा निस्किनु अघि सम्बन्धित क्षेत्रको सड़क स्थितिका बारेमा जानकारी लिन प्रहरीले सबैले अनुरोध समेत गरिरहेको छ। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला 3,800 रूपियाँ र चाँदीको मूल्य 115 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघ अनुसार यस दिन छापावाला सुन प्रति तोला 2,90,500 र चाँदीको मूल्य 4,395 कायम गरिएको छ। सोमबार हिजो छापावाला सुन प्रति तोला 2,94,300 र चाँदीको मूल्य 4,500 रूपियाँमा कायम गरिएको थियो। म्यानमारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समा आरकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा 49 जनाको ज्यान गएको छ। घटनामा पनि 85 जना घाइते भएका छन् र आरकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीको अनुसार सोमबार टाउनशिपको स्थानीय बजार नजिकै एक लड़ाकू विमानले दुईवटा बम खसालेको थियो। मृतक बजारका व्यापारी सामान किन्न आएका ग्राहक र बाटो हिँडिरहेका सर्वसाधारण

0: जनाको मृत्यु। नेपाली कांग्रेसले 15 महाधिवेशनको नयाँ मिति आज टुंगो लगाउँदै पृथ्वीराज मार्ग एकतर्फी सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थाल्यो। नेपाली बजारमा सुन चाँदीको मूल्य घट्यो। छापावाला सुन प्रति तोला 2,90,500 रूपियाँमा कारोबार हुँदै म्यानमारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला 49 जनाको मृत्यु। वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। मध्याह बाह्र बजेको समाचार सकियो। अर्को समाचारका साथमा दिउँसो 3 बजे उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आयुष सिंह तामाङ बिदाउन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिन्ता बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य, 011-620-051, 98-41-51-67-84, चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: In the mix.
10: Hi, this is Britney Spears.
11: Hey, what up, this is Jay-Z.
12: This is Jennifer Lopez.
9: The mix.
13: 89.6 FM.

0: இளம்பு பிரேக் டைம்.
1: ओइले के पार ओइ मित्र, यो रुमसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँ बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। 3 जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 98-49-13-27।
6: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल चोक।
0: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
0: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
0: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
0: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
0: ट्रफी,
6: मायाको चिनो,
0: मेडल,
6: फ्रेम,
0: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
0: जर्सी प्रिन्ट,
6: कस्टमाइज्ड कप प्रिन्ट,
0: मेडल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
0: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
0: कन्ट्याक्ट नम्बर 9841924274।
6: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनाऊ।
0: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
6: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98-42-40-20-54।
7: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: Karikram, Karikram. Talk to Elimbu.

हेलो नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु साथमा सांगीतिक विवादन टक्राउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम टक टू हेलम्बु लिएर उपस्थित भएको छु म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथी नै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ वरदान गुरुङ हुनुहुन्छ भने साथमा तपाईँ हुनुहुन्छ तपाईँहरूले यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेश्वर दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएम सुनिराख्नु भएको छ र सुन्दै आइराख्नु भएको छ र विशेष गरी कार्यक्रम टक टू हेलम्बु तपाईँहरूले हरेक साथको छ दिन सुन्दै आइराख्नु भएको छ र सुन्न पाउनुहुनेछ आइतबारको दिन बाहेक अन्य दिनहरूमा 1 बजेबाट 2 बजेसम्म 1 घण्टा यो कार्यक्रम प्रसारण हुने गर्दछ कार्यक्रम आउने गर्दछ यति बेला यो हेलम्बा एफएमलाई तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँहरूले यति बेला स्थानीय जिल्ला काठमाडौँ नुवाकोट धादिङ रसुवा मकवानपुर रामेछाप दोलखा सिन्धुली लगायतका विभिन्न आसपासका स्थानीय जिल्लाहरूबाट हेलम्बा एफएमको फ्रिक्वेन्सीबाट सुन्दै हुनुहुन्छ भने हामीलाई तपाईँहरूले रेडियोको माध्यमबाट मोबाइलको सेटबाट सुन्दै हुनुहुन्छ यो सँगसँगै हामीलाई देश विदेशका विभिन्न गाउँ बस्ती विभिन्न ठाउँहरूबाट तपाईँहरूले हेलम्बा एफएमको फ्रिक्वेन्सीलाई मात्र नभइकन हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट पनि सजिलो तरिकाले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ र सुनेर साथ दिन सक्नुहुनेछ र विशेष गरी कार्यक्रम टक टू हेलम्बुमा हामी 6 दिन आउँछौ र 6 दिन नै तपाईँहरूको निम्ति तपाईँहरूको रोजाइमा रहेका गीत संगीत बजाउँदै रमाउने रमाइलो गर्ने गीतहरू सुन्ने सुनाउने गर्दछौ यो अवसायमा तपाईँहरूले आफूलाई मनपर्ने गीत जस्तै नेपाली गीत आधुनिक गीत हिन्दी गीत डीजे गीत पप गीत जुनसुकै विधा गीतहरू तपाईँहरूले आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ त्यसको लागि चाहिँ कार्यक्रममा कल गरेर कार्यक्रममा सहभागिता जनाउनु पर्ने हुन्छ र यसैको सन्दर्भमा आज हामी मंगलबारको अवसायमा तपाईँहरूको माझमा उपस्थित भएको छु मंगलबारको अवसायमा हाम्रो कार्यक्रमको नियम अर्कै रहेको छ अरू बेलामा हामी तपाईँहरूसँग प्रत्यक्ष फोन कलमा मिठो कुराकानी गर्दै रमाइलो गर्दै गीत रोज्थ्यौं भने आज पनि रमाइलो त भइ नै हाल्छ र पनि आज चाहिँ कल गर्नुपर्ने छैन साथीहरू आज तपाईँले मेसेज गर्यो भने मजाले तपाईँको गीत रोज्न तपाईँहरूको गीत बज्नेछ र मेसेज गर्न पाउनुहुनेछ मेसेज मार्फत गीत रोज्नुपर्ने हुन्छ तपाईँहरूले गीतको बोल चाहिँ एकदमै स्पष्ट तरिकाले उल्लेख गरेर बताउनुपर्ने हुन्छ साथी सँगै सबैजनालाई सम्झिन चाहनुहुन्छ भने तपाईँले मेसेज मार्फत गीत रोज्न पाउनुहुनेछ मेसेज गर्नका लागि नम्बर छ अनि हेलम्बा एफएमको अफिसियल फेसबुक पेजबाट लाइभ भइसकेको छ लाइभ मजाले सुन्न सक्नुहुनेछ उक्त लाइभमा तपाईँहरूले कमेन्ट पनि गर्न सक्नुहुनेछ यदि तपाईँ नयाँ हुनुहुन्छ हाम्रो पेजमा भने फलो गर्न चाहिँ नभुल्नुहोला है तपाईँहरूले र तपाईँहरूलाई हेलम्बा एफएमको लाइभ कुन ठाउँबाट भइरहेको छ कुन पेजबाट भइरहेको छ भनेर तपाईँहरूलाई कौतूहलता छ भने तपाईँहरूले सर्च गर्नुहोस् आफ्नो मोबाइलको फेसबुक अन गर्नुहोला अनि फेसबुकको सर्च बक्समा जानुहोस् त्यसमा तपाईँले इङ्ग्लिसबाट हेलम्बा एफएम 89.6 MHz सर्च गर्नुभयो भने तपाईँले सजिलो तरिकाले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ त्यसमा एउटा गोलो लोगो आउनेछ र गोलो गोलो लोगोमा तपाईँले फलो गरेर राख्नुहोस् त्यो प्रोग्राममा तपाईँले प्रोफाइल भ्यू पनि गर्नुहोला त्यसमा तपाईँले हरेक प्रोग्रामहरूका चाहिँ लाइभ सुन्न पाउनुहुनेछ हरेक समाचारहरू तपाईँले ताजा ताजा समाचारहरू र एकदमै उत्कृष्ट प्रोग्रामहरू सुन्न पाउनुहुनेछ फलो गरेर राख्नुभयो भने आगामी दिनमा पनि तपाईँहरूले मजाले उक्त पेजमा फलो गर्नुभयो भने सजिलो तरिकाले तपाईँको मोबाइलमा नोटिफिकेसन आउनेछ अनि प्रोग्राममा सहभागिता जनाउनका लागि प्रोग्राम सुन्नका लागि समय मिल्नेछ है त र आज पनि तपाईँहरूको रोजाइमा रहेको गीत हामी बजाउनेछौ मेसेज गर्नका लागि नम्बर हामीले खुल्ला गरिएको छ यदि तपाईँ मेसेज गर्न चाहनुहुन्छ भने नम्बर 98 60 52 55 25 मेसेज गर्नुहोला अनि त्यसै गरी फेसबुक पेजबाट भने तपाईँहरूले कमेन्ट गर्नुहोस् कुन कुन ठाउँबाट हामीलाई हेर्दै हुनुहुन्छ सो कमेन्ट पनि गर्दै गर्नुहोला गीत रोज्नु हुँदाखेरि चाहिँ गीतको बोल एकदमै स्पष्ट तरिकाले गीतको बोल खुलाएर पठाउनुहोला यदि तपाईँहरूको गीतको बोल हामीले बुझ्न सकेन भने तपाईँहरूको गीत नबुझ्न सक्छ अर्को बुझ्न पनि सकिन्छ सो कारणले मेसेज गर्नु हुँदाखेरि चाहिँ गीतको बोल एकदमै स्पष्ट तरिकाले लेखेर पठाउनुहोला अनि गीत रोज्नका लागि गीतहरूमा तपाईँले नेपाली गीत आधुनिक गीत हिन्दी गीत डीजे गीत पप गीत जुनसुकै विधा
खालका गीतहरू आफ्नो रोजाइमा पार्न सक्नुहुनेछ। यो दिउँसोको समय छ, धेरैजना श्रोता साथीहरू यति बेला आफ्नो कामतिर बिजी व्यस्तता हुनुहुन्छ र पनि यो बिजी व्यस्तताका बावजुद प्रोग्राम सुनेर एकदमै भरपूर साथ दिनुहुन्छ, हामीले एकदमै आशा गरिएको छ। कार्यक्रममा कल गर्नका लागि म्यासेज गर्नका लागि नम्बर एकदमै खुल्ला 98 60 52 55 25 म्यासेज गर्दै गर्नुहोला अहिलेको लागि भने। हामी कार्यक्रमको शुरूआतमा एकदमै मिठो गीत राख्छौ, गीतपछि आउनेछौ तपाईँहरू हुने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

बजाउनेछन् है त। र यति बेला म्यासेजहरू प्राप्त भएको छ, म्यासेज गर्नु भएको छ। हेलो दाई हजुर, नमस्ते, नमस्कार, सन्चै हुनुहुन्छ, के छ नि हजुरको खबर भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले एकदमै आशा र अपेक्षा गरेँ है। र त्यस्तै गरी म पनि प्रोग्राम सुन्दैछु यता दोलाल घाटबाट, नवीन बर्देवा भन्नुभएको छ। र आज चाहिँ मेरो लागि हाँस माया भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। र पक्कै पनि हाँस माया भन्ने बोलको गीत रोज्नु भएको छ उहाँले। र यो गीत मार्फत हजुरको लागि अनि प्राविधिक दिदीको लागि अनि त्यसै गरी मेरो घर परिवार लगायत सबैजनाको लागि भन्दै छुटिन चाहन्छु। हो कि बाई दाई हजुर भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। र अर्को साथीको मेसेज रहेको छ, हेलो दाई नमस्ते, के छ खबर, सन्चै हुनुहुन्छ, कतिको लाग्दैछ तपाईँको गाउँठाउँमा चहल पहल के छ भन्नुभएको छ। चहल पहल एकदमै ठिकै छ, हामी हुने ठाउँतिर तपाईँ हुने ठाउँतिर पनि राम्रो नै होला भन्ने मैले आशा गरेँ। र म चाहिँ बोल्दैछु आकृति वाई वा भन्नुभएको छ। र आज चाहिँ मेरो लागि तामाङ सिलो गीत राखिदिनुहोस् न, स्याङतनला शासन भन्ने बोलको गीत भन्नुभएको छ। र यो गीत मार्फत सम्झिनु पर्दा हजुरको लागि अनि त्यसै गरी मेरो घर परिवारको लागि हेलम्बाफिङ होल युनिटको लागि भन्दै छुटिन्छु बाई दाई भन्नुभएको छ, सो धेरै धेरै धन्यवाद छ उहाँले पनि। र अर्को साथीको नाम रहेको छ, म्यासेज रहेको छ, हेलो हजुर, नमस्कार, नमस्कार, गुड आफ्टरनुन, आरामै हुनुहुन्छ दाई हजुर भन्नुभएको छ। म एकदमै आरामै छु र तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला, म चाहिँ मिलन है त भन्नुभएको छ। र आज चाहिँ मेरो लागि एउटा पप गीत सुन्न चाहन्छु दाई हजुर, के यो माया हो भन्ने पप गीत राखिदिनुहोस् न भन्नुभएको छ। के यो माया हो भन्ने बोलको गीत रोज्नु भएको छ उहाँले है। बीबीजेई8 को आवाजमा रहेको गीत रोज्नु भएको छ। गीत मार्फत सबैजनाको लागि भन्दै छुटिन्छु, फेरि भेटौँला है दाई हजुर, बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र तपाईँहरू पनि म्यासेज गर्न चाहनुहुन्छ, गीत रोज्न चाहनुहुन्छ भने 9860525525 हामीलाई म्यासेज गर्नुहोस्। तपाईँहरूको रोजाइमा रहेका म्यासेजमा समावेश भएका गीतहरू हामी बजाउनेछौँ। र त्यसको लागि चाहिँ तपाईँहरूले 9860525525 म्यासेज गर्नुहोला भने हेलम्बा एफएमको अफिसियल फेसबुकको पेजबाट धेरैजना श्रोता साथीहरूको कमेन्ट प्राप्त भइरहेको छ, तपाईँहरूले पनि कमेन्ट गर्न सक्नुहुनेछ अनि मजाले गीतमा समर्थन जनाउन पाउनुहुनेछ। कुन ठाउँबाट हेर्दै हुनुहुन्छ सुकराको पनि जानकारी गराउनुहोस्, नयाँ हुनुहुन्छ भने फलो गर्न पनि नछुटाउनुहोला। र अहिलेको लागि भने हामी 3 साथीहरूको म्यासेज लिएको छौँ, सो साथीहरूको रोजाइमा रहेको गीत राख्छौँ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो अनि रमाइलो गीतहरू हामीले राखिसकेका छौँ। सो गीतहरू पछि फेरि पनि स्वागत गर्न चाहन्छु, पालो तपाईँहरूको नै हो। एकदमै मिठो मिठो मेसेजहरू हामीलाई प्राप्त भइरहेको छ, साथीहरूको मेसेज र कतिपय साथीहरूको मेसेज अझै पनि स्पष्ट रूपमा हामीले अध्ययन गर्न सकिरहेको छैन। मेसेजमा अलिकति स्पष्ट तरिकाले गीतको बोलहरू नोट गरेर पठाउनु भयो भने हामीले पनि एकदमै सजिलो हुनेछ भनेर हामीले एकदमै आशा गरेको छु। र तपाईँहरूले पनि रोज्न भएको गीत अवश्य बज्नेछ, प्रष्ट तरिकाले गीत राखिदिनुहोला, लेख्नुहोला है। र मेसेज तपाईँहरू मेसेज गर्न चाहनुहुन्छ भने 9860552525 अनि कमेन्टको लागि फेसबुक पेजबाट है। र यति बेला कमेन्टहरू प्राप्त हुने क्रम एकदमै जारी छ र मेसेज तर्फै लागौं। हेलो दाई नमस्ते, के छ हजुरको खबर, आरामै हुनुहुन्छ भन्नुभएको छ। म एकदमै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भने मैले एकदमै आशा र अपेक्षा गरे। अनि त्यसै गरी लेख्नु भएको छ, आज चाहिँ मेरो लागि सरोज लामिछानेको आवाजमा रहेको गीत बजाइदिनुहोस् है भन्नुभएको छ। नाम उल्लेख गर्नु भएको छैन, नाम लेख्नु भए भए धेरै राम्रो हुन्थ्यो। र हामी एउटा गीत बजाउनेछौ सरोज लामिछानेको आवाजमा रहेको। र अर्को साथीको मेसेज रहेको छ, हेलो दादा नमस्ते, म पनि प्रोग्राम सुन्दैछु चौतारा सागचुकबाट, सबिना श्रेष्ठ भन्नुभएको छ। मलाई चाहिँ आज मेरो माया नौडाँडा पारी भन्ने बोलको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। मेरो माया नौडाँडा पारी भन्ने बोलको गीत रोज्नु भएको छ उहाँले। र यो गीत मार्फत सम्झिनु पर्दा सबै सबैजनाको लागि भन्दै सुटिन्छु दाई, बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। अनि अर्को साथीको मेसेज छ, हेलो नमस्ते, हेलम्बा फ्याम काभ्रे भकुण्डेबाट सुन्दैछु, मेरो लागि काभ्रे जिल्ला भकुण्डे बेसीमा भन्ने दोहोरी गीत बजाइदिनुहोस् न भन्नुभएको छ। काभ्रे जिल्ला भकुण्डे बेसीमा भन्ने बोलुको गीत रोज्नु भएको छ। रेडियो सुनेर बस्नुहुने सबै सबैजनाको लागि भन्दै सुटिन्छु, बाई भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद छ, नाम उल्लेख गर्नु भएको छैन। र हामीले तीनजना साथीहरूको मेसेज लिइसकेका छौं। यदि तपाईँहरू पनि मेसेजमा गीत रोज्न चाहनुहुन्छ आफ्नो आज भने 9860552525 मेसेज गर्दै पठाउँदै गर्नुहोला। र कमेन्टतर्फ लागौं, कमेन्ट गर्नु भएको छ सरस्वती श्रेष्ठ, नमस्ते गर्नु भएको छ, नमस्ते शुभ दिन तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो नमस्ते दाई, नमस्कार, के छ खबर, आरामै हुनुहुन्छ, म रामेसाबाट क्षेत्री आयुष भन्नुभएको छ, मैले पनि प्रोग्राम मजाले सुन्दैछु नि भन्नुभएको छ, धन्यवाद छ, धेरै धेरै धन्यवाद छ तपाईँले पनि। अनि अर्को साथीको कमेन्ट छ, हेलो झोडले नमस्ते दाई, हजुर गुड आफ्टरनुन, खाना भयो कि छैन हजुरको भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला। इट्स मी अम्बिका मगर फ्रम उदयपुर राइट नाउ युईबाट, प्रोग्राम मजाले सुन्दैछु र लाइभबाट, आज मलाई दिलमा ठाउँ छ भन्ने सङ्केत गरिदिनुहोस् न भन्नुभएको छ। र यो सङ्घ मार्फत हजुरको लागि हिलम्बा आफ्नो होल युनिट टिमको लागि डियर रमेश मगर, भूमिका राई, अनि त्यसै गरी विमला राई सिन्धुली, अनि सम्झना हंगाम लिम्बु, सविता राई, अंकल अन्जान थुलुङ अस्मी मगर, अन्जना लिम्बु, दिल्सा राई, अनिता नखोको समर राई, निरुता नितु थुलुङ, अनि उषा किरण बान्तुवा लगायत अल फ्रेण्डको लागि, स्पेशली माई फ्रेण्ड घर फ्यामिलीको लागि, सबै सबैको लागि भन्दै सुटिन चाहन्छु, कि बाई भन्नुभएको छ। अम्बिकाजीलाई पनि धेरै धेरै धन्यवाद छ सो कमेन्टको लागि। र अहिलेको लागि भने हामी साथीहरूको रोजाइमा रहेको गीत राख्छौ। यदि तपाईँहरू पनि गीत रोज्न चाहनुहुन्छ भने 9860552525 मेसेज गरेर पठाउँदै गर्नुहोस्। अहिलेको लागि भने साथीहरूको रोजाइमा रहेको यो गीतहरू सुन्दै गर्नुहोस्।

हजुर, एकदमै मिठो गीत पछि फेरि पनि स्वागत गर्न चाहन्छु। हामीले साथीहरूको रोजाइमा रहेका गीतहरू बजाउँदैछौ र रमाइलो पनि हुँदैछ साथीहरूको रोजाइमा रहेका गीतहरू सुन्ने सुनाउने रमाइलो गर्ने है। र यस्तै यस्तै मिठो गीत रोज्न चाहनुहुन्छ भने तपाईँहरूले पनि म्यासेज गर्न सक्नुहुनेछ। म्यासेजको लागि नम्बर एकदमै खुल्ला छ र म्यासेज गर्नुभएको छ, म्यासेज लिन्छौँ हामी। हेलो दाई, नमस्ते, नमस्कार, के छ हजुरको खबर? सन्चै आरामै हुनुहुन्छ? म चाहिँ मोनिका आइत भन्नुभएको छ यता सिन्धुलीबाट गर्नुभएको छ। आज चाहिँ मेरो लागि तामाङ सिलो गीत राखिदिनुहोस् न, वाला वाला लिस्याल भन्ने बोलको गीत बजाइदिनुहोस् न, जगत लामाको आवाजमा रहेको भन्नुभएको छ। वाला वाला लिस्याल भन्ने बोलको गीत रोज्नु भएको छ, जगत लामाको आवाजमा रहेको यो गीत मार्फत हजुरको लागि अनि प्राविधिक मित्र दिदीको लागि अनि त्यसै गरी मेरो घर परिवारको लागि र मैले आज फर्स्ट टाइम एलम्बा एफएम सुनेको छु, एकदमै खुसी लाग्यो सबैजनाको लागि भन्दैछु। टिन्सु दाई हजुर बाई भन्नुभएको छ, धन्यवाद छ उहाँलाई पनि। र कमेन्टतर्फ लाग्छौ, कमेन्टहरू पनि हामीलाई धेरैजना साथीहरूको कमेन्टहरू पनि बाँकी नै छ, कमेन्टहरू पनि निरन्तर रूपमा प्राप्त भइरहेको छ हामीले है। र कमेन्ट गर्नुभएको छ, सो कमेन्ट लिन्छौ। हेलो, नमस्ते हजुर, नमस्कार, ह्याप्पी बर्थडे टु यु फ्रेन्ड प्रेम भण्डारी, गुड ब्लेस यू, हैव अ ग्रेट डे अल भन्नुभएको छ। सो धन्यवाद छ उहाँलाई पनि। हामीलाई खोचुवा राईजीले कमेन्ट गर्नुभएको छ, धन्यवाद छ। र साथमा प्रेम भण्डारीजीको आज जन्मदिन परेको रहेछ, उहाँलाई धेरै धेरै धन्यवाद छ, जन्मदिनको शुभकामना पनि व्यक्त गर्दछु। र अर्को साथीको कमेन्ट रहेको छ, लेख्नु भएको छ उहाँले, हेलो हजुर, नमस्ते, नमस्कार, आरामै हुनुहुन्छ, के छ हजुरको खबर? म पनि प्रोग्राम सुन्दैछु आज पोखराबाट। आजको दिन एकदमै शुभ रहोस् रेडियो परिवारको लागि, कार्यक्रम एकदमै राम्रो लाग्छ, शुभ दिन हजुर सबैजनाको लागि, फेरि भेटौँला भन्नुभएको छ। मनको साथी जीवन कार्कीजीलाई पनि धेरै धेरै धन्यवाद छ, यति बेला पोखराबाट हामीलाई कमेन्ट गर्नुभयो। र अर्को साथीको कमेन्ट छ, हेलो नमस्कार हजुर, म तीन जुरी मिडिया ग्रुपको सदस्य तेह्र थुमको फेदाबाट कमल श्रेष्ठ भन्नुभएको छ। र यस गीत मार्फत, अब बज्ने गीत मार्फत सम्झिनु पर्दाखेरि साथीहरू देव बास्कोटा, मनोज भुजेल, सुची आरती लिम्बू, लोकेन्थेक्लेन लिम्बू अनि रजनी, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई, मिडिया प्रेमी निर्मला वानेम, फूलमाया आंखेवा लिम्बू, टीकाराम सुनवार, मेनुका मुखिया अनि लाल लगायत सबै सबैको लागि भन्दैछु टिन्छु बुबाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई पनि धन्यवाद व्यक्त गर्दछु अनि नमस्ते गर्नुभएको छ। सुकु चौधरी हुनुहुन्छ, सुकुजीलाई पनि धेरै धेरै धन्यवाद छ, सहकर्मी मित्र हुनुहुन्छ, उहाँले पनि हामीलाई कमेन्ट गर्नुभयो, धन्यवाद छ। अनि अर्को साथीको कमेन्ट छ, हेलो गुड आफ्टरनुन दाई हजुर, म सिम्पल सरगम है त बायुङ राई फ्रम ओखलढुङ्गाबाट, सबै सबैमा मिठो सम्झना भन्नुभएको छ। सरगमजीलाई पनि धन्यवाद व्यक्त गर्दछु यति बेला ओखलढुङ्गाबाट हामीलाई यो मिठो कमेन्ट गरिदिनु भएको छ। र यसै गरी अर्को साथीको कमेन्ट छ, लेख्नु भएको छ, हेलो दर्शन, नमस्ते हजुर, आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि पोखराबाट, नाइस प्रोग्राम टु अल माई फ्रेन्ड, मिस यु भन्नुभएको छ। जस्मिन मगर हुन्छ, जस्मिनजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि नमस्ते अनि मिठो सम्झना छ है भन्नुभएको छ ईश्वरी मेघवाङ राई हुनुहुन्छ, सो धन्यवाद छ उहाँलाई पनि। अनि लेख्नु भएको छ, गुड आफ्टरनुन नेपाली, नमस्ते हजुर, के छ, आरामै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि उदयपुरको चौदण्डीगढी नगरपालिका आठ बेलटार राईचोकबाट भन्नुभएको छ। र फेसबुक लाइभमा हेलो बाफएम सुन्दैछु 89.6 मेगाहर्ज, र आज चाहिँ मलाई मिल्छ भने पूर्वेली लोक भाका गीत शम्भु राईको स्वरमा रहेको घर त हिले हो भन्ने गीत बजाइदिनुहोस् न भन्नुभएको छ। पूर्वेली भाका रहेको छ है गीत, शम्भु राईको आवाजमा रहेको हिले हो, घर त हिले हो भन्ने बोलको गीत रोज्नु भएको छ, धन्यवाद छ उहाँलाई। र अर्को साथीको कमेन्ट रहेको छ, हेलो दाई नमस्कार भन्नुभएको छ, प्रतिमा मोक्तान हुनुहुन्छ, धन्यवाद छ उहाँलाई पनि, शुभ दिन। माया लामा हुनुहुन्छ, नमस्ते गर्नुभएको छ, नमस्ते तपाईँले पनि। अनि ह्याप्पी बर्थडे टु यु सिरिङ योजन एण्ड प्रेम भण्डारी, सो त्यसै गरी नानु करुणा एण्ड तुलसा गिरी भारती भन्नुभएको छ, राय अनिताजीलाई पनि धन्यवाद छ, तिनैजनालाई जन्मदिनको शुभकामना।
अनि अर्को साथीको कमेन्ट छ, ल भाइ हजुर म पनि आई आज कार्यक्रमको साथमा भारतको हिमाञ्चलबाट कर्णप्रिय कीर्ति संगीत हजुरको खबर के छ नि भन्नुभएको छ। मेरो खबर एकदमै ठिकै छ, तपाईँको पनि एकदमै ठिकै नै होला भन्ने मैले आशा गरी र घर चाहिँ तुलसीपुर दाङ कार्यक्रममा एकदमै रमाइलो छ र आजको यस कार्यक्रम मार्फत मेरो घर परिवार लगायत सबै सबैको लागि मिठो सम्झना भन्दै छुट्टिन चाहन्छु। नमस्ते भन्नुभएको छ कर्णप्रिय केसी संगीतजीलाई पनि धन्यवाद व्यक्त गर्दछु। अनि अर्को साथीको कमेन्ट छ, हेलो दर्शन नमस्ते हजुर, म सयपत्री मीडिया ग्रुपको मेम्बर पूजा योङहाङ माङसेबुङ गाउँपालिका इलाम घर भई हाल झापाबाट अब बज्ने गीत मार्फत सम्झिनु पर्दा साथी एमपी विवस्त लिम्बु साजन योङहाङ लिम्बु सुमन गुरूङ विनोद लज्जालु पूर्वीली आकाश राई देवराज विश्वकांश राज घले मगर सुनिल लिम्बु भीम सोल्टी त्यस्तै गरी लिम्बु मोहन एन्जिला लिम्बु प्रेम भण्डारी अल फ्रेन्डको लागि भन्नुभएको छ। पूजाजीलाई पनि धन्यवाद छ। अनि मिस यु अल भन्नुभएको छ नानु प्रीतिजीलाई पनि धन्यवाद छ। अनि त्यस्तै गरी जेनु लिम्बु सानो माया शेर्प दुवैजनालाई धन्यवाद। अन्तिम कमेन्ट रहेको छ, गुड आफ्टरनुन सर हजुर अफ कमिङ सङ डेडिकेट टु अल माई फ्रेन्ड फ्रम दोहा कतारबाट हुनुहुन्छ। परदेशी साथी मिलन घायल मोटोजीलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र अब भने हामी कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। आज जति पनि साथीहरूले हामीलाई कमेन्ट म्यासेज गर्नुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। अन्तिम कमेन्ट प्राप्त भएको छ, हेलो दाई हजुर नमस्कार गुड आफ्टरनुन, सुनिरहेको छु प्रोग्राम खोटाङको हालिस्ती तुवाचुङ नगरपालिकाबाट संसार मगर भन्नुभएको छ। मिस यु टु अल फ्रेन्ड मिठो सम्झना सबै सबैमा भन्नुभएको छ, धेरै धेरै धन्यवाद छ उहाँलाई पनि। र अब भने हामी बिदा लिनुपर्ने बेला भइसकेको छ। सबै साथीहरूलाई धन्यवाद छ, कमेन्ट गर्नुहुने म्यासेज गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा तपाईँहरूले हामीलाई अत्यन्तै समय हामी सँगसँगै एक घण्टाको अवधिभर सहयात्रा गर्नुभयो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदीबहिनी लगायत सबै सबैको लागि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। प्रोग्राम सुनिदिनु भएकोमा हार्दिक आभार पनि व्यक्त गरे। र यो समयमा एक घण्टाको अवधिभरसम्म यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि प्राविधिक कक्षबाट साथ दिनुहुने प्राविधिक मित्र वरदान गुरूङलाई पनि विशेष धन्यवाद व्यक्त गर्दै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् नमस्कार।

0: இளம்பு பிரேக் டைம்.
1: दाइ तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पुर्न पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट

0: शिक्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
1: ल बा पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
2: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारोको पुरानो बजार कृष्ण मन्दिर सँगै।
3: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
4: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
3: डेंगू रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
3: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
4: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: In the mix.
7: Hi, this is Britney Spears.
8: Hey, what up, this is Jay-Z.
9: This is Jennifer Lopez.
6: The mix.
10: 89.6 FM.

0: wait just a minute. We will return back. Return back.
1: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
2: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
1: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचो गोडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। आत्मनिर्भर बनौ।
4: भर पर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
3: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 9842404054।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त।

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।

दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। कांग्रेस संस्थापन पक्षको महाधिवेशन 2 दिनपछि सारियो। 18 गते उद्घाटन। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गको अस्थायी डाइभर्सनबाट सञ्चालनमा। 4 दिनको धरीमा 542 विपदका घटना। 27 सेनाको मृत्यु। नेपाली कांग्रेसले 15 महाधिवेशनमा नयाँ मिति लगाउने तयारी। सुन चाँदीको मूल्य घट्यो। छापावाला सुन प्रतितोला 2,90,500। अमेरिका इरान सम्झौता गराउन मध्यस्थको प्रयास। हमुर्ज जलडमहरू खोल्ने विषयमा अझ अवरोध। र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। हेलम्बु खबर विस्तारमा। हनी ट्र्यापमा पारेर नगद तथा जेएनसी सामान असुलेको आरोपमा रामेछापको गोकुलगंगा गाउँपालिकाकी एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका 2 घर भए। हाल काठमाडौँ दसुके धारा बस्ने 30 वर्षीय श्रेष्ठ थर गरेकी एक युवती रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले गत असोज 5 गते पक्राउ गरी सार्वजनिक गरेको हो। ती युवतीले बाँकेको बैद्यनाथ गाउँपालिका 2 का 32 वर्षीय पुरूषलाई पूर्व योजना बनाई माया प्रेम तथा शारीरिक सम्बन्धको जालमा पारेको प्रहरी प्रवक्ता प्रतीक सिंह राठ ठोले बताउनुभयो। मायाजालमा पारी ती पुरूषलाई विभिन्न मुद्दामा फसाइदिने भन्दै डर तरास धाक धम्की दिई पटक पटक नगद तथा जेन्सी सामान लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रहरीले उक्त घटनालाई हनी ट्र्याप मार्फत अपराधिक लाभ लिने कार्यको रूपमा अनुसन्धान गरिरहेको जनाएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन 2 दिन पर सारिएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गरेर महाधिवेशन 2 दिन पर सारिएको जानकारी दिनुभएको छ। यसअघि असोज 16 गतेबाट शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मंचमा हुने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति 2 दिनपछि धकेलिएको विज्ञप्तिमा उल्लेख छ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री राजीव गुरूङ दीपक मनाइङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनीले आज कांग्रेसको संस्थापन इतर समूहमा प्रवेश भएका हुन्। मनाइङलाई इतर समूहले 15 केन्द्रीय महाधिवेशन तयारी समितिको संयोजक डाक्टर शासंक कोइरालाले पार्टी प्रवेश गराएको कोइरालाको सचिवालयले जनाएको छ। पछिल्लो भारी वर्षाका कारण देशभर 542 विपदका घटनाहरूमा परि 27 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण एनडीआरएमका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना विपत्ता र 8 जना घाइते भएका छन्। ती विपदका घटनाहरूबाट 1,082 परिवार प्रभावित भएका छन् भने 114 पशु चौपाया क्षति भएको छ। प्राधिकरणका अनुसार यस अवधिमा पहिरोका 304 घटना परि 20 जनाको मृत्यु भएको छ भने 4 जना बेपत्ता रहेको र 7 जना घाइते भएका छन्। त्यस्तै बाढ़ीका 87 घटनामा 4 जनाको मृत्यु भएको थियो। भारी वर्षासँग सम्बन्धित 151 घटनामा 3 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। भारी वर्षाका कारण 227 घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने 142 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ी पहिरोबाट 31 पुलमा क्षति पुगेको छ। चाडपर्वका समयमा यात्रुको सुरक्षा, सवारी दुर्घटना नियन्त्रण तथा यात्रु ठगी रोक्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विशेष अभियान सञ्चालन गर्ने भएको छ। चाडपर्व नजिकैसँगै देशभर यात्रुहरूको आवाजावत बढ़ने भएकाले यात्रुलाई सुरक्षित र सहज यात्रा सुनिश्चित गर्न विशेष अभियान सञ्चालनको तयारी थालिएको हो। उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्र प्रसाद काफ्लेका अनुसार चाडपर्वका समयमा अनधिकृत व्यक्तिबाट टिकट बिक्री, तोकिएका भन्दा बढ़ी भाड़ा असुली, सीट क्षमता भन्दा बढ़ी टिकट बिक्री तथा एउटै सीटका लागि धेरै टिकट बिक्री जस्ता घटना हुन सक्ने भएकाले त्यसको नियन्त्रणका लागि अभियान सञ्चालन गरिनेछ। बाढ़ी र पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फे सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थालेका छन्। नेपाल प्रहरीका अनुसार पहिरो पछ्याएपछि यो राजमार्ग एकतर्फे सञ्चालनमा आएको हो।
आज सुन चाँदीको मूल्य घटेको छ। सुनको मूल्य प्रति तोला 3,800 र चाँदीको मूल्य 115 रूपियाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार यस दिन छापावाला सुन प्रति तोला 2,90,500 र चाँदीको मूल्य 4,395 कायम भएको छ। सोमबार छापावाला सुन प्रति तोला 2,94,300 र चाँदीको मूल्य 4,510 कायम थियो। अब विदेशको खबर। अमेरिका र इरान बीच जारी द्वन्द अन्त्य गर्ने तथा विश्वको महत्वपूर्ण सामुद्रिक मार्गमध्ये एक हर्मुज जलडम्मरू पुनः खोल्ने विषयमा सम्झौता गराउन मध्यस्थहरूले प्रयास गरिरहेका छन्। क्षेत्रीय तीन अधिकारी र दुई अमेरिकी अधिकारीहरूका अनुसार दुई पक्ष बीच प्रत्यक्ष रूपमा वार्ता अघि बढ़ाउने प्रयास भइरहेको भए पनि सम्झौताका प्रमुख विषय अझै ठूलो मतभेद कायम छ। द्वन्द आठौं महिनामा प्रवेश गरिसकेको अवस्थामा पनि वार्ताको सम्भावना खोज्ने प्रयास जारी छ। लामो समयदेखि जारी द्वन्दले विश्व अर्थतन्त्रमा ठूलो असर पारेको छ भने इरान पनि गम्भीर आर्थिक तथा भौतिक क्षतिबाट प्रभावित भएको बताएको छ। अब खेलकुदको खबर। जापानमा जारी 20 एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। श्रीलंका र नेपाल बीच बिहान 6:45 हुने तय भएको खेल लगातारको वर्षादले रद्द भएको हो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको छ। नेपालको यात्रा भने क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समचरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँग खेल नतिजा विहीन भएपछि सम विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको थियो। यसअघि हङकङ र पाकिस्तान तथा भारत र अफगानिस्तानको बीच खेल पनि वर्षातले रद्द हुँदा पाकिस्तान र भारत अगाडि बढ़ेका थिए। अन्तिम क्वार्टर फाइनलमा आज पाउने 11 बजे मलेसिया र बंगलादेश बीच खेल हुने तय रहेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू। कांग्रेस संस्थापन पक्षको महाधिवेशन 2 दिनपछि सार्यो। 18 गते उद्घाटन। बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्ग अस्थायी डाइभर्सनबाट सञ्चालनमा 4 दिनको झरी। 542 विपदका घटना। 27 जनाको मृत्यु। सुन चाँदीको मूल्य घटे। छापावाला सुन प्रति तोला 2,90,500। अमेरिका इरान सम्झौता गराउन मध्यस्थको प्रयास। हर्मुज जलडम्मरू खोल्ने विषयमा अझै अवरोध। र वर्षातले खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। दिउँसो 3 बजेकै हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार।

0: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक
1: हाम्रा सेवाहरू
0: स्टेशनरीका सम्पूर्ण सामानहरू
1: फोटोकपी प्रिन्ट
0: कलर प्रिन्ट
1: पीवीसी आईडी कार्ड
0: सबै प्रकारका खेलकुद सामग्रीहरू
1: सबै तहको तथा विभिन्न पुस्तकहरू
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
1: ट्रफी
0: मायाको चिनो
1: मेडल
0: फ्रेम
1: जर्सी सेटहरू तथा प्रिन्ट
0: सब्लिमेसन प्रिन्ट
1: जर्सी प्रिन्ट
0: कस्टमाइज कप प्रिन्ट
1: मेटल फोटो प्रिन्ट
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स
1: कन्ट्याक्ट नम्बर 9841924274

0: मित्र यसले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा मित्र
1: मित्र लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक आवर सर्विसेस डिलक्स रूम विथ एसी हट एन्ड कोल्ड वाटर एलईडी टिभी सेमिनार हल रेस्टुरेन्ट एन्ड बार फ्री वाइफाई पार्किङ एरिया फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा स्वागत छ गढी नगरपालिका 5 सिन्धुपाल्चोक इमेल होटल अरुणीको एड gmail.com contact 011-620-326-960-982293 new Aruniko hotel and restaurant private limited Kautara Shankar Subhari Nagar Palika 5 Sindhupur

0: Lembu Break Time.
1: दाई तीन चार दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् सिकित बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्रैक्टर का पार्ट्सहरु चाहिए थियो, लिन पठाउनु भाछ का जानी होला?
5: ए बुहारी, त्यसको लागि पीर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्रैक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्रैक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिंग वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठीक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843940667 र 9818779708। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
8: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
7: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखारत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
9: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
10: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
11: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
10: डेंगु रोगको रोकथामका उपायहरू:
11: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
10: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
11: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
10: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
11: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: खेरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम प्रतिभाको डबली

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार। अनि साङ्गीतिक अभिवादन कार्यक्रम टक टु एलम प्रतिभाको डबली लिएर आज पनि आइसकेका छौं हामी। अपराह्नको समय कार्यक्रम प्रतिभाको डबली यति बेला सुन्दै हुनुहुन्छ। सदाझै तपाईँहरूको माझमा यति बेला उपस्थित भएकी छु म कार्यक्रम प्रस्तुता अन्जु, अनि प्राविधिक कक्षमा अन्जु मित्र राघव तामाङ हुनुहुन्छ, साथमा तपाईँहरू नै हुनुहुन्छ। आज पनि आएका छौं अपराह्नको यो समय। मजाले घाम लागिरहेको छ, गर्मी भइरहेको छ है। अब चाडपर्व पनि नजिक आउन लाग्यो होला होइन, काम पनि घमाइलो रमाइलो भएको छ है, मौसम पनि रमाइलो रमाइलै छ भन्नुपर्छ। अब परदेशमा भएकाहरू घरदेश फर्किने बेला पनि हुन लाग्यो, विशेष त अब चाडपर्वलाई सम्झेर होइन। त्यसै गरी अब घरदेखि टाढा टाढा हुनुहुन्थ्यो भने पनि अब घरमा चाडपर्वको लागि फर्किने तम तयारीमा हुनुहुन्छ होला होइन। त्यसै गरेर अब यति बेला विभिन्न काम धन्दाहरूमा पनि हुनुहुन्छ होला, खेतीपातीको कामदेखि लिएर अन्य विभिन्न कामहरू होइन। त्यसै गरी भन्जाङ अनि चौतारीहरूमा हुनुहुन्छ होला, विभिन्न काम धन्दा गर्दै रेडियो सुन्दै होइन, वस्तु बाख्रो चढाउँदै हुनुहुन्छ होला, अन्य कामहरूमा हुनुहुन्छ होला, जहाँ जस्तो अवस्थामा रहनु भए पनि कार्यक्रमलाई एकदमै माया गरेर सुनेर साथ दिनुहोला है साथीहरू भन्छु। त्यसै गरी यति बेला हामीलाई सुनिराख्नु भएको छ एलम्बा एफएम 89.6 मेगाहर्जको विद्युतीय तरंगबाट कार्यक्रम प्रतिभाको डबली। त्यसै गरी www.elambaefm.com.np लगइन गरेर संसारभर सुनेर साथ दिन सक्नुहुनेछ। हाम्रो पत्र एप्स अनि सामाजिक सञ्जाल फेसबुक त तपाईँहरूको लागि छँदै नै छ, एकदमै सुनेर साथ दिन सक्नुहुनेछ। फलो नगर्नुभएको साथीले फेसबुक पेजमा पनि हामीलाई फलो गर्न सक्नुहुनेछ, शेयर गर्न सक्नुहुनेछ। अनि कार्यक्रम प्रतिभाको डबली चाहिँ विशेषतः प्रतिभा राख्ने डबली भएको कारणले तपाईँले चाहिँ यस बसाईमा चाहिँ फोन गर्नुपर्ने हुन्छ, अनि फोन गरेर चाहिँ तपाईँले प्रतिभाहरू राख्न सक्नुहुनेछ। जस्तै कार्यक्रममा गीत गाउन सक्नुहुनेछ, एङ्करिङहरू, ड्रामाहरू, चुटकिलाहरू, मिमिक्रीहरू जति पनि छन् आवाजद्वारा राख्न मिल्ने ती सम्पूर्ण प्रतिभाहरू चाहिँ यहाँहरूले राख्न सक्नुहुनेछ है। आउन सक्नुहुनेछ आज पनि 97 48 26 69 90 97 48 26 69 90 तपाईँका लागि हामीले सो नम्बर खुला गरिसकेका छौँ। आउँदै गर्नुहोला साथीहरू भन्दै कार्यक्रमको शुरूआतमा हामी एकदमै मिठो गीतद्वारा कार्यक्रमको ढोका उगार्छौ। गीतपछि पुनः उपस्थित हुनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

हजुर लास्ट फ्याफुल्ला हजुर आई लभ यु टु तिमी पनि भन न होइन त एकदमै मिठो गीत गुनगुनाउँदै कार्यक्रममा सहभागी रहनुभयो खुसी लाग्यो अमृतजी अनि सुनाउनुहोस् खाजा लिनुभयो एकदमै मेरो पनि भइसक्यो भन्नु पर्छ अनि के गर्दै हुनुहुन्थ्यो आजको दिन कसरी बिताउँदै हुनुहुन्थ्यो व्यापार कस्तो हुँदैछ हजुर ठिक ठिकै छ है अनि अरू नानाहरू के छ त त्यतातिरको घाम लागिरहेछ है ओके फेरि पनि के सुनाउनुहुन्छ हस् हामी गन्ती गर्छौ गन्ती पछि है त 3, 2, 1, go! शुरू गर्नुहोस्

हजुर, बेरिरौं बेरिरौं बेरिरौं लाग्यो तिमीले दिएको बुटेनु माल होइन त हेरिरौं लाग्यो। हजुर, एकदमै मिठो गीत गाएर सुनाउनु भयो सुमधुर आवाजमा है, अनि सो एकदमै मन पर्यो लोकभाका है, मजाले झुमेर गाउनुभयो। विशेष त हजुरलाई एकदमै मिठो प्रतिभाको लागि धेरै धेरै धन्यवाद है त। ओके, आउने दिनहरूमा पनि यस्तै यस्तै मिठा मिठा प्रतिभाहरू लिएर आउँदै गर्नुहोला दिनानुदिन होइन। सो हजुरको इम्प्रुभ हुँदै गइरहेको छ है अमृतजी, राम्रो छ, अझै राम्रो गर्दै जानुहोला भन्दै आजको लागि भने हामी छोड्छौँ मुख्य बाबाई। हजुर, यति बेला हुनुहुन्थ्यो अमृतजी, उहाँले पनि कार्यक्रममा फोन गर्नुभएर प्रतिभा राखेर छुटिसक्नु भएको छ, धेरै धेरै धन्यवाद भन्छु। यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि कार्यक्रमको व्यवसायमा होइन। 97 48 26 65 79 हामीले नम्बर एकदमै खुला गरिसकेका छौ। नयाँ साथी पुरानो साथी सबै साथी जोडिनु होला है। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडिएर यहाँले चाहिँ हामीलाई कमेन्टहरू गर्न सक्नुहुनेछ, रचनाहरू छन् भने लेखेर छोड्न सक्नुहुनेछ है। साथीहरू नम्बर एकदमै खुला छ, नयाँ साथी पुरानो साथी सबै सबै जोडिनु होला है त पनि भन्छु। अपराह्नको समय पक्कै पनि काम धन्दातिरै हुनुहुन्छ होला, उकाली बिराली भन्जाङ्गने चौतारी गाउँ बस्ती गर्दै हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको ख्याल गर्दै काम धन्दा गर्नुहोला पनि भन्छु सम्पूर्ण साथीहरूलाई होइन। त्यसै गरेर नम्बर खुला छ भन्दै थिए, साथीको फोन डिस्कनेक्ट भएको छ। यति बेला हामी गीत राख्छौँ होइन, सो गीतपछि फेरि पनि उपस्थित हुनेछौँ, कार्यक्रम सुन्दै गर्नुहोला।

एकदमै मिठो रमाइलो गीत होइन, टुङ्ना र डम्फू बजाउँदै सो यहाँहरूको माझमा राख्यौं। गीतपछि पुनः कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ लम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली। यति बेला सिन्धुपाल्चोक चौताराबाट चाहिँ हामीलाई सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि यहाँहरूले चाहिँ सुनेर साथ दिन सक्नुहुनेछ। अनि त्यसै गरी अनलाइन वेबसाइट, हाम्रो पात्र एप्स, सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर होइन विश्वभर रहेर एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ यो प्रहरमा होइन। कार्यक्रम प्रतिभाको डबलीमा हामी तपाईँहरूको फोन कल लिन्छौँ विशेष त होइन, अनि तपाईँहरूले राख्नु नै विविध प्रतिभाहरू नै सुन्ने गर्छौँ। तपाईँहरू पनि आउन सक्नुहुनेछ व्यवसायमा आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले नम्बर एकदमै खुला गरिसकेका छौँ है साथीहरू। जुनसुकै उमेर वर्गका साथीहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ व्यवसायमा होइन। तपाईँले अब मैले चाहिँ कल गर्नुहुन्छ हुँदैन अथवा मैले प्रतिभा राख्नु मिल्छ कि मिल्दैन भनेर दोधारमा नपार्नुहोला होइन। तपाईँसँग यदि प्रतिभा छन् भने तपाईँ निसङ्कोच आफ्नो प्रतिभा प्रस्फुटन गर्नका लागि कार्यक्रममा फोन डायल गरेर आउन सक्नुहुनेछ। 97 48 26 69 80 नम्बर खुला छ। त्यसै गरी केही कमेन्टहरू पनि प्राप्त भएका छन्। मनका साथी जीवन कार्की हुनुहुन्छ, लेख्नु भएको छ नमस्कार भन्नुभएको छ, नमस्कार हजुर। त्यसै गरी टेकबहादुर पुमा हुनुहुन्छ, सञ्चालिका अञ्जुदी नमस्कार शुभ सन्ध्या सुन्दैछु उदयपुरबाट भन्नुभएको छ है। त्यसै गरी अब आउँदै गरेको दशैं तिहार छठ पर्वको अवसरमा चाहिँ अग्रिम शुभकामना भन्नुभएको छ, धन्यवाद यहाँलाई पनि कमेन्टको लागि। त्यसै गरी हेलो नमस्ते भन्नुभएको छ, म हरपल रोशनी धनकुटाबाट, सबैमा मिठो सम्झना भन्नुभएको छ रोशनीजी, यहाँलाई पनि धेरै धेरै धन्यवाद कमेन्टको लागि। त्यसै गरी जानुका श्रेष्ठ हुनुहुन्छ, हेलो दिदी नमस्ते म पनि सुन्दैछु है, लेख्नु भएको छ भक्तपुरबाट, भक्तपुरबाट खाजा खानुभयो भन्नुभएको छ, मेरो त भयो हजुर, भाउजूको भयो कि नै दिदी, हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ, मलाई एकदमै ठिकै छ हजुर, आरामै छु, सन्चै छु जानुकाजी, सम्भवतः तपाईँलाई कस्तो छ, तपाईँ पनि आरामै हुनुहुन्छ होला, सन्चै हुनुहुन्छ होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला, यसै गरी हामीलाई पनि माया गरेर सुनेर साथ दिनुहोला भन्छु। कार्यक्रम प्रतिभाको जवालीमा तपाईँ फोन डायल गरेर आउन सक्नुहुनेछ है, आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि हामीले एकदमै नम्बर खुला गरिसकेका छौँ। नयाँ साथीहरू पनि जोडिनुहोला, पुराना साथीहरू पनि जोडिनुहोला, सबै साथीहरू जोडिनुहोला साथीहरू भन्छु होइन। अपराह्नको समय अब कामधन्दा त पक्कै चलि नै रहेको छ है, आफ्नो कामधन्दा गर्दै आफ्नो ख्याल गर्दै साथमा रेडियोलाई पनि माया गर्दै सुनेर साथ दिनुहोला साथी पनि भन्छु यहाँका लागि होइन। त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि जोडेर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ, हामीलाई कहाँ कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट बक्समा पनि कमेन्ट गर्नुहोला भन्छु। त्यसै गरेर रचनाहरू छन् भने पनि यहाँले आफ्ना रचनाहरू पनि लेखेर चाहिँ छोड्न सक्नुहुनेछ, तपाईँका रचनाहरूलाई पनि हामी एकदमै स्थान चाहिँ दिनेछौँ है त। यति भन्दै फेरि पनि एकदमै मिठो गीत त पस्किन्छौँ, गीतपछि पुनः उपस्थित हुनेछौँ, तपाईँ भने कार्यक्रम सुन्दै गर्नुहोला।

छु कि कवि देवकोटा हामीले यहाँहरूको माझमा राख्यौं। अत्यन्तै एकदमै मिठो गीत गीतपछि फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ यति बेला तपाईँ कार्यक्रम प्रतिभाको जवली सिन्धुपाल्चोक चौताराबाट हामीलाई सुनिराख्नु भएको छ। सिन्धुपाल्चोक लगायत विभिन्न स्थानीय जिल्लाहरूमा रहेर पनि यहाँहरूले हामीलाई एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ अनलाइन वेबसाइट, त्यसै गरी हाम्रो पत्र एप, सामाजिक सञ्जाल, फेसबुक मार्फत पनि विश्वभर रहेर हामीलाई तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। व्यवसायमा यति बेला यो अपराह्नको समय तपाईँहरूले फोन कलहरू लिइरहेका छौं होइन, अनि तपाईँहरूले नै सामाजिक सञ्जाल मार्फत छोड्नुभएका मिठा मिठा कमेन्टहरू पनि लिइरहेका छौं। सम्पूर्ण साथीहरूले चाहिँ फोन डायल गरेर आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि एकदमै आउन सक्नुहुनेछ। यी साथीहरू एकदमै नम्र, हामीले खुला गरिसकेका छौं, नयाँ साथी जोडिनुहोला। त्यसै गरेर फेरि पनि मैले म कमेन्टतिरै लाग्छु है, यसो फोन कलहरू चाहिँ आउने जाने यस्तै डिस्कनेक्ट हुने भइरहेको छ, त्यही पनि तपाईँहरू फोन डायल गर्दै आउँदै गर्नुहोला पनि भन्छु। यति बेला मैले फेरि अर्को कमेन्ट पनि लिइहालेँ, लेख्नु भएको छ, लेख्नु भएको छ शमशेर लिम्बू हुनुहुन्छ, उहाँले लेख्नु भएको छ, नमस्ते नमस्कार फ्याफुल्ला भन्नुभएको छ, फ्याफुल्ला हजुर कार्यक्रम प्रस्तुत ताज्यू भन्नुभएको छ, म शमशेर लिम्बू धनकुटाबाट गगनतिर थुमे कान्छा भन्नुभएको छ, राजघले मगर गुराज सरोज सुसारा हर्पल रोशनी सिम्पल सरिना लगायत चिरपरिचित सम्पूर्ण साथीहरूलाई चाहिँ मिठो माया नै धेरै धेरै सम्झन चाहन्छु है भन्नुभएको छ। धन्यवाद शमशेरजी हजुरलाई कमेन्टको लागि। त्यसै गरी मनोज सुन्दास हुनुहुन्छ, लेख्नु भएको छ, हेलो मिस नमस्ते भन्नुहुन्छ, नमस्ते हजुर के छ खबर हजुरको भन्नुभएको छ, ठिकै छ है हजुर मलाई ठिकै छ, तपाईँलाई के छ, म पनि सुनिरहेको छु सिन्धुलीको झागाझोली रात टमाटर बजारबाट सबैलाई मिठो माया है भन्नुभएको छ है, सो धन्यवाद मिठो कमेन्टको लागि। त्यसै गरी राज कालीकोटे हुनुहुन्छ, हाई सिस गुड आफ्टरनुन, म झापाली हिरो राज कालीकोटे बिरता मोड झापा जस्ट नाउ चाहिँ युएबाट भन्नुभएको छ, अनि अब बोज्ने गीत चाहिँ सम्पूर्ण साथीहरूलाई चाहिँ समर्पण गर्न चाहन्छु भन्नुभएको छ राजजी, हजुरलाई पनि धेरै धेरै धन्यवाद होइन। त्यसै गरी हुनुहुन्छ कुमारी योङहाङ लावती हुनुहुन्छ, सो उहाँ लेख्नु भएको छ, सम्झना सबैमा भन्नुभएको छ है, धन्यवाद हजुर, धन्यवाद यहाँलाई पनि। त्यसै गरी सरस्वती श्रेष्ठ हुनुहुन्छ, नमस्कार भन्नुहुन्छ, नमस्कार हजुर नमस्कार, धन्यवाद दुवैजनालाई मिठो कमेन्टको लागि भन्दै फेरि पनि हामी यहाँहरूको माझमा गीत राख्छौं, गीतपछि फेरि पनि आउनेछौ, कार्यक्रम सुन्दै गर्नुहोला।

लैभरी लै होइन सो हामीले राख्यौँ एकदमै मिठो किटकिट पछि फेरि पनि स्वागत गर्न चाहन्छु सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति कार्यक्रम सुनिराख्नु भएको छ यहाँहरूले चाहिँ प्रतिभाको डबली सुनिराख्नु भएको छ सिन्धुपाल्चोक चौताराबाट यति बेला हामीलाई सुनिराख्नु भएको छ आउन सक्नुहुनेछ यहाँहरू पनि कार्यक्रमको बसाईमा फोन डायल गरेर तर आजभोलि साथीको फोन कलहरू चाहिँ अलिकति कम हुन लागिरहेको छ लाउन साथीहरू किन होला यस्तो फोन गर्नु होला लागिरहेको छैन भने पनि अलिकति नेटवर्क आउने ठाउँमा गएर फोन लगाउनु होला बल्ल बल्ल साथीहरूको फेरि फोन कल चाहिँ लाग्छ अनि फेरि लागिसकेपछि फेरि कुराकानी गर्न पाइन्न सो अलिकति दुःख लाग्छ है त्यसले गर्दाखेरि त अलिकति टावर आउने ठाउँमा नेटवर्क आउने ठाउँमा गएर चाहिँ फोन कल लगाउनु होला पनि भन्छु होइन त्यसै गरेर हामीलाई यो बसाईमा त्यसै गरेर नयाँ साथीहरूले कहाँ कहाँ हामीलाई सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ भने पनि कहाँ कहाँदेखि सुन्दै हुनुहुन्छ हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला पनि भन्छु कार्यक्रममा फोन लाग्छ भने फोन पनि लगाउनुहोला अवश्य तपाईँहरूको फोन कल लाग्ने नै छ है अनि तपाईँहरूको प्रतिभा हामी लिने नै छौँ त्यसै गरेर यो साईमा आउन सक्नुहुनेछ एकदमै फोन डायल गरेर आउनुहोला नयाँ पुराना सम्पूर्ण साथीहरू जोडिन सक्नुहुनेछ हामीलाई होइन फोन गरेर तपाईँ आफूभित्र भएका प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ 97 48 होइन 26 65 उनाहोस् यहाँका लागि एकदमै नम्बर हामीले खुला गरिसकेका छौ पनि भन्छु त्यसै गरी होइन यति बेला कमेन्टहरू पनि होइन सो कमेन्टहरू पनि लिन्छु भन्ने चाहिँ मलाई लागिरहेको छ होइन साथीका केही कमेन्टहरू पनि प्राप्त भइसकेका छन् त्यसै गरी अस्मिता तामाङ अस्मिता ब्लोन है सो उहाँको नाम चाहिँ लेख्नु भएको छ उहाँले कहिले घाम कहिले पानी यस्तै रहेछ जिन्दगी कहिले घाम कहिले पानी यस्तै रहेछ जिन्दगी तर हरेक मोडमा मुस्कुराउँदै आफ्नो बाटो हिँड्नु नै जिन्दगी तर हरेक मोडमा मुस्कुराउँदै आफ्नो बाटो हिँड्नु नै जिन्दगी हो भन्नुभएको छ है कहिले घाम कहिले पानी यस्तै रहेछ जिन्दगी पक्कै पनि लेख्नु भएको छ हेलो दिदी नमस्ते भन्नुभएको छ नमस्ते हजुर सन्चै हुनुहुन्छ भन्नुभएको छ मलाई ठिकै छ तपाईँलाई के छ अनि नास्ता लिनुभयो दिदी भन्नुभएको छ मेरो चाहिँ भइसक्यो हजुरको भयो कि नै म पनि सुन्दैछु है त केटिएमबाट स्मिता ब्लोन भन्नुभएको धन्यवाद अस्मिताजी सुनेर साथ दिनुभएकोमा त्यसै गरेर अर्को कमेन्ट पनि लिइहाल्छु है प्रेमबार अधिकारी हुनुहुन्छ सो उहाँले लेख्नु भएको छ आई कम फ्रम बुद्ध आई कम फ्रम बौद्ध काठमाडौँ सुपर हिट प्रोग्राम सुपर हिट सङ स्विट भोइस भन्नुभएको छ है सो लेख्नु भएको छ प्रेमबर अधिकारीजी सहजलाई धेरै धेरै धन्यवाद होइन एकदमै मिठो कमेन्टको लागि त्यसै गरी अर्को कमेन्ट पनि लिइहाले मिलन घायल मोटो हुनुहुन्छ उहाँले लेख्नु भएको छ गुड आफ्टरनुन सिस्टर भन्नुभएको छ गुड आफ्टरनुन हजुर अपकमिङ सङ डेडिकेटेड टु अल फ्रेन्ड अफ दोहा कतार भन्नुभएको छ हवजने गीत मार्फत चाहिँ सम्पूर्ण साथीहरू अब मिलन घायल मुटु भनेर चिन्नुहुने नचिन्नुहुने सम्पूर्ण सबैजनालाई चाहिँ सम्झन चाहन्छु भन्नुभएको छ सो धेरै धेरै धन्यवाद यहाँलाई पनि कमेन्टको लागि यसै गरी तपाईँहरू पनि जोडिन सक्नुहुनेछ यो साईमा सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको मध्याहको भन्दा पनि होइन अपरान्नको प्रस्तुति कार्यक्रम प्रतिभाको डबली यो साईमा तपाईँले आफूभित्र भएका विविध प्रतिभाहरू राख्नका लागि आउन सक्नुहुनेछ हामीले नम्बरहरू एकदमै खुला गरिसकेका छौं 97 48 26 65 उनासी आउनुहोला नयाँ साथी जोडिन सक्नुहुनेछ पुराना साथीहरू पनि जोडिन सक्नुहुनेछ आउँदै गर्नुहोला भन्दै फेरि पनि हामी छोटो मिठो गीत राख्छौ गीतपछि पुनः उपस्थित हुनेछौ कार्यक्रम सुन्दै गर्नुहोला

हजुर, हामीले यहाँहरूको माझमा राखौँ एकदमै मिठो गीत. गीतपछि कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु. सुन्दै हुनुहुन्छ यति बेला हेलम्बा एफएम 89.6 मेगाहर्जको प्रस्तुति. कार्यक्रम सुनिराख्नु भएको छ प्रतिभाको डबल. यसै गरी लगभग अब चाहिँ हामी पनि कार्यक्रमको अन्तिम क्षणमा आइसकेका छौं. कार्यक्रमको व्यवसायमा जति पनि आजको व्यवसायमा साथीले फोन गर्नुभयो यहाँलाई पनि धन्यवाद. फोन ट्राई गर्नुहुने तपाईँ मित्रहरूलाई पनि धन्यवाद. अनि त्यसै गरी सामाजिक सञ्जाल फेसबुक मार्फत जोडिएर मिठा मिठा कमेन्ट छोड्नुभयो तपाईँ सम्पूर्ण मित्रहरूलाई पनि धन्यवाद भन्छु. प्राविधिक कक्षमा रहेर साथ दिनुभयो प्राविधिक मित्र राघव तामाङलाई पनि विशेष धन्यवाद भन्दै आजको व्यवसायबाट म पनि ओझेल पढ्न चाहन्छु. नमस्ते, नमस्कार.

0: छ्या के हो के तेरो चाहिँ कपाल के भन्दैन घरमा
1: ओए ला तेरो मम्मीको फोन आयो
0: हेलो के हो के मम्मी दसैँ पनि सकिसक्यो तिहारमा आउनु पर्दैन जहिले यस्तै गर्छ भन्नु ल ल मम्मी फोटो पठाइदिनुहोस् म हेर्छु है ल बाई ओइ बेलानीको बेला तिमीहरूलाई के को देउसी भैलो
2: हजुरकै घरबाट पहिला सुरु गरेको
0: अनि भट्याउने मात्रै हो कि डान्स पनि गर्ने हो
3: नाचगान गर्नलाई त हजुर पनि तल आउनु पर्यो नि त कि कसो

Elambu FM 89.6 MHz.

0: இளம்பு பிரேக் டைம்.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाज्य सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो. भनेर विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो. संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो. विकास भनेर संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी 3 तहको सरकार रहने व्यवस्था छ सर.
1: हो, अनि यो तिनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्. नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो. अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ. त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ. र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर.
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
4: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
5: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
4: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागाचोक गोडे नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98140057।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनाऊ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
3: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज।

0: wait just a minute. We will return back.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्।
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, तीन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौँ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौँ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: बा,
7: हजुर बुहारी,
6: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
7: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पात पूर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 9894340667 र 9818779908। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
9: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
10: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
9: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनचारी पसल छँदैछ नि।
11: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51, 9841-5164, चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
12: LMB FM 89.6 MHz.

0: time check. It's 6 p.m.
1: अहिले साँझको 6 बजेको छ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। फर्जी मत हालेको आरोपपछि नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशन स्थगित। बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थाल्यो। कान्ति लोकपथ पनि खुल्यो। स्वास्थ्य सुधारका लागि अमेरिकाबाट 20.7 मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय। कांग्रेस संस्थापन

पक्षको महाधिवेशन दुई दिनपछि सारियो, 18 गते उद्घाटन हुँदै भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोमा परि कम्तीमा 62 जनाको मृत्यु र वर्षाले खेल रद्द भएपछि श्रीलंका सेमिफाइनलमा नेपाल बाहिरियो। एलम्बु खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 को क्षेत्रीय अधिवेशन स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेद्वार वंशलाल तामाङले क्षेत्रीय सभापतिको उम्मेद्वार कृष्ण कुमार तामाङ पक्षले फर्जी मत हालेको आरोप लगाएपछि अधिवेशन स्थगित गरिएको हो। मतदानका क्रममा फर्जी मत खसालिएको भन्दै विवाद उत्पन्न भएपछि अधिवेशन प्रक्रिया अगाडि बढ़न सकिएको छैन। निर्वाचन विवादपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको बताएको छ। पासाङको पक्षमा उभी उत्रिएका नेता वंशलाल तामाङले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका पत्रहरू मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। उहाँले मतपेटिकामा खुट्टा प्रहार गर्दै हस्ताक्षर नभएको मतपत्रको आधारमा निर्वाचन निष्पक्ष नभएको बताउनु भएको छ। अधिवेशन स्थगित भएपछि अब विवाद समाधान गरेर निर्वाचन क्षेत्रीय प्रतिक्रिया कसरी अगाडि बढ़ाउने भन्ने विषयमा पनि निर्णय हुने क्षेत्र नम्बर 2 का संयोजक प्रकाश बस्नेतले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 जिल्ला अधिवेशन अन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिका लागि 4 प्रतिस्पर्धामा रहेका छन्। सभापतिका लागि करूण सागर सिग्देल, कृष्ण कुमार तामाङ, समीर त्यसैगरी पासङ दोङ तामाङ र भूपेन्द्र थापा प्रतिस्पर्धामा रहेका छन् भने यसैगरी 12 विषयमा पनि नेपाली कांग्रेसमा विवाद चर्किएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण 4 अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेको छ। बाढ़ीले सड़क र अस्थायी डाइभर्सन बगाएको ठाउँ ठाउँमा अस्थायी डाइभर्सन राखेर पहिरो पन्छाएपछि गाड़ी एकतर्फी रूपमा चल्न थालेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नवबुद्ध नगरपालिका 6 चौकी डाँडा, रोशी गाउँपालिका 7 कटुन्जे तथा 400 वडा नम्बर 8 गिम्दी बेसी र वडा नम्बर 11 मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै पनि उच्च रहेकाले तत्कालको लागि खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पाइप हाउसको रहेको भित्र ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरिएको छ। यसैगरी अविराल वर्षासँगै गएको पहिरोको कारण केही दिनदेखि पूर्ण रूपमा बन्द रहेको कान्ति लोकपथ आज दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़क विभिन्न ठाउँ ठाउँमा पहिरो गएपछि काठमाण्डुमा जोड्ने यो मार्ग अवरूद्ध भएको थियो। त्यसै गरी पृथ्वी राजमार्गमा पर्ने धादिङको कृष्णभीर, त्यसै गरी काङटिंग्रा खानी परेवा भीर र बाङ्गे मोड क्षेत्रमा सड़क अवरूद्ध भएको छ। यी सबै सड़क अवरूद्ध भएर काठमाण्डु रोकिएका ट्रक तथा ठूला बसहरू पनि आजदेखि क्रमश गन्तव्यतर्फ जान शुरू गरिएको छ। एलम्बु खबरमा अब राष्ट्रिय खबर। सरकारले स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले जानकारी दिनुभएको छ। स्वास्थ्य क्षेत्र सेवा सुधार क्षेत्रमा खर्च हुने उक्त अनुदानले स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैठकले अनुदान स्वीकार गर्ने निर्णयसँगै पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमला, ढल्केश्वर पथलिया र सड़क खण्ड गर्जन खोला र बलेथी खोला, जलविद्युत आयोजना तथा सड़क, सशस्त्र प्रहरी बलका तालिम शिक्षालय र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उद्योग गर्न स्वीकृति दिएको छ। यसैगरी पशु वाधशाला र मासु जाँच ऐन 2055, संघीय निजामती सेवा सम्बन्धी कानून र अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन 2074 संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति समेत दिएको छ।
नेपाली कांग्रेसको 15 महाधिवेशन दुई दिन पर सारिएको छ। नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले आज विज्ञप्ति जारी गरेर महाधिवेशन दुई दिन पर सारिएको जानकारी गराउनु भएको छ। यसअघि असोज 16 गतेबाट शुरू गर्ने भनिएको नेपाली कांग्रेसको महाधिवेशन अब असोज 18 गते दिउँसो 2 बजे काठमाडौँको खुल्ला मञ्चमा हुने भएको छ। वर्षाका कारण तल्लो तहका अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति दुई दिनपछि ढकै लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पादित असहज परिस्थितिले गर्दा यस्तो केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र अनुशासनको परिपालनलाई कडाई गरिने बताउनु भएको छ। आज पार्टीको एक भर्चुअल बैठकमा सम्बोधन गर्नुहुँदै अब विपक्षलाई ढमाउने गरी बोल्नेलाई कार्यवाही गरिने पनि चेतावनी दिएका छन् र उहाँले पार्टी पुनर्गठनमा नाममा अध्यक्ष हटाउने भन्दै अपराधपूर्ण क्रियाकलाप भएको भन्दै टिप्पणी पनि गरेको छ। अब लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय तह निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य भएको पनि अध्यक्ष ओलीले बताएका छन्। पछिल्लो भारी वर्षाका कारण देशैभर 542 विपदका घटनामा परि 27 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज 8 गतेदेखि 11 गतेसम्मको अवधिमा भएका विपदका घटनामा 4 जना बेपत्ता र 8 जना घाइते भएका छन्। यी विपदका घटनामा 1082 घर परिवार प्रभावित भएका छन् भने 114 पशु चौपाइयामा क्षति भएको छ। प्राधिकरणको अनुसार यस अवधिमा पहिरोका 304 घरमा परि 20 जनाको मृत्यु भएको थियो भने 4 जना बेपत्ता भएको छ र यसै गरी बाढ़ीका 87 घटनामा 4 जनाको मृत्यु भएको थियो। भारी वर्षसँगै सम्बन्धित 151 घटनामा 3 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। भारी वर्षाका कारण 227 घर पूर्ण रूपमा क्षति भएको छ भने 142 घरमा आंशिक क्षति पुगेको छ। बाढ़ी पहिरोबाट 31 पुलमा क्षति पुगेको छ। प्राधिकरणको अनुसार 4 दिनको वर्षाका कारण देशैभरका 186 वर्षमापन केन्द्रमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा भएको थियो। नवलपरासी बर्दघाट सुस्त पूर्वको डेढ़ गाउँमा सबैभन्दा बढ़ी 544.2 मिलिमिटर, कास्कीको पञ्चसेमा 510.2 मिलिमिटर र तनहुको आत्रौलीटारमा 472 मिलिमिटर वर्षा मापन गरिएको थियो। बाढ़ी र पहिरोका कारण अवरूद्ध भएको पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएसँगै काठमाडौँमा अड्किएका गाड़ीहरू बाहिरिन थालेको छ। नेपाल प्रहरीको अनुसार पहिरो पन्छाएर राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ। राजमार्ग एकतर्फी खोलिएसँगै अब अहिले वाहाव बाफ कलंकी ढुंगे अड्डा थानकोट क्षेत्रमा सवारी चाप बढ़ेको छ र शुक्रबारदेखि राजमार्ग थानकोट क्षेत्रमा सवारी चाप बढ़ेको छ। शुक्रबारदेखि राजमार्ग बन्द भएसँगै कलंकी बल्खु सानेपा सड़क खण्डमा रोकिएका ठूला मालवाहक सवारी साधन पनि गन्तव्यतर्फ लाग्न थालेका छन् र रिंग रोड क्षेत्रमा पर्ने यस सड़क खण्डको सर्भिस लेन र सब लेनमा बिहिबार रातिदेखि ठूला मालवाहक गाड़ी सवारी पार्क गरेर राखिएको थियो। गत हप्ता परेको पानीका कारण ठाउँ ठाउँमा राजमार्गहरू अवरूद्ध भएका थिए। अहिले पनि प्रहरी तथा स्थानीय प्रशासनले अवरूद्ध सड़कहरू खुलाउने प्रयास गरिरहेका छन्। खेलम्बु खबरमा अब विदेशको खबर। भारतको उत्तर प्रदेशमा पनि 3 दिनदेखि भारी वर्षापछि आएको बाढ़ीमा परि कम्तीमा 62 जनाको मृत्यु भएको छ भने 46 जना घाइते भएका छन्। बाढ़ीका कारण 1000 भन्दा बढ़ी घरमा क्षति पुगेको राज्य सरकारले जनाएको छ। भारी वर्षाले राज्यको विभिन्न जिल्लामा बाढ़ी आएपछि राजधानीमा लखनऊ सहित केही क्षेत्रमा सोमबार विद्यालय समेत बन्द गरिएको थियो। उक्त टोलीले बाढ़ी प्रभावित क्षेत्रबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र क्षेत्रीय मौसम विज्ञान केन्द्रको अनुसार अतुल कुमार सिंहको अनुसार बंगालको खाड़ीमा विकसित मौसम प्रणाली कमजोर हुँदै गएकाले सोमबारदेखि वर्षा कम भएको पनि जानकारी गराएका छन्।
कोलम्बो खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन गेम्स अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएको छ। श्रीलंका र नेपाल बीच बिहान पाउने 6 बजे हुने तय गरिएको खेल लगातार वर्षाले रद्द गरिएको हो। यसअघि नेपाल सम चरणबाट अफगानिस्तानलाई हराएको थियो भने जापान खेल नतिजाविहीन भएपछि सम विजेताको रूपमा क्वार्टर फाइनल स्थान बनाएको छ। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षक रूपमा पटक। फर्जीमा ढालेको आरोपमा नेपाली कांग्रेस सिन्धुपाल्चोकको दुईको क्षेत्रीय अधिवेशन स्थगित। बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थाल्यो। कान्ति लोकपथ पनि खुल्यो। स्वास्थ्य सुधारका लागि अमेरिकाबाट 20.7 मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय। कांग्रेस संस्थापन पक्षको महाधिवेशन 2 दिनपछि सारियो। 18 गते उद्घाटन हुँदै भारतको उत्तर प्रदेशमा बाढ़ी पहिरोमा परिकम्तीमा 62 जनाको मृत्यु र वर्षापछि खेल रद्द भएपछि श्रीलंका सेमी फाइनलमा नेपाल बाहिरियो। आज 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 को समयमा उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: बिमिरा आउनु,
1: डेंगु रोगको रोकथामका उपायहरू,
0: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
0: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: हेलम्बु एफएम 89.6 मेगाहर्ज।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझैं म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: यो आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण ख्रिस्टियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब ढिला नगरिकन कार्यक्रमको विशेष प्रश्न उत्तर तर्फ लागौं। आजको कार्यक्रममा हामीले धर्मशास्त्र बाइबलमा आधारित रही तपाईहरूले नै पठाउनु भएका जिज्ञासा तथा प्रश्नको उत्तरहरू समेट्ने हाम्रो छुट्टै सेगमेन्ट जीवनको वचन प्रश्न उत्तर लिएर आएका छौं। अब प्रस्तुत छ प्रश्न उत्तर सेगमेन्ट।
1: जय मसीह अनि नमस्कार यहाँहरू सम्पूर्णलाई। म प्रस्तुत गोविन्द विश्वकर्मा। कार्यक्रम जीवनको वचनको एउटा महत्वपूर्ण श्रृंखला हो प्रश्न उत्तर श्रृंखला, र आजको कार्यक्रम जीवनको वचनको यो प्रश्न उत्तर श्रृंखलामा हामीसँग तपाईँका विभिन्न मनमा लागेका जिज्ञासा तथा प्रश्नहरू हामीले आजको यस कार्यक्रममा जोन एम पिटर मेमोरियल ट्रेनिङ सेन्टरका प्रधानाध्यापक सुमन राईज्यूसँग तपाईँका प्रश्न हुनेछन् र उहाँको उत्तर हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गर्नेछौ। सर, तपाईँलाई स्वागत छ।
2: हुन्छ, जय मसी।
1: अहिले आराम हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हजुर, म एकदमै आराम छु, प्रभुको अनुग्रहमा।
1: अहिले जोन एम पिटर ट्रेनिङ सेन्टरमा तालिम केन्द्रमा कसरी पठन पाठनहरू अगाडि बढ़िरहेका छन्?
2: अहिले हाम्रो राम्रो भइरहेछ, त्यो द्रुत गतिमा नै गइरहेको छ। सबै विद्यार्थीहरूले एकदमै राम्रोसँगले परमेश्वरको वचनलाई अध्ययन गरिरहनु भएको छ।
1: हजुर, हुन्छ, हामी सिधै कार्यक्रममा अगाडि बढ्नेछौ। तयार हुनुहुन्छ?
2: एकदमै।
1: कार्यक्रम यो जीवनको वचनको प्रश्न उत्तर श्रृंखलामा विशेष गरी विभिन्न समसामयिक प्रश्नहरू र विशेष गरी बाइबल अध्ययन गरिरहनु भएको र ज जसले बाइबल अध्ययन गरिरहँदाखेरि विभिन्न मनमा लागेका प्रश्नहरू चाहिँ लिएर आउने गर्दछौ, र त्यसै क्रममा आज यो हामीले चाहिँ मुक्ति र उद्धारको विषयमा विशेष गरी स्याल्वेसनको बारेमा चाहिँ हामीले सम्बन्धित प्रश्नहरू लिएर आएका छौं, र ती प्रश्नहरूको जवाफ दिनको लागि हामीले हजुरलाई निम्ति आएका छौं। हामी प्रश्नमा लाग्नेछौ। यो प्रश्न चाहिँ अलि फरक ढंगले चाहिँ सोधिएको छ। यो पश्चाताको कुरा गरिएको छ, विशेष गरी हाम्रो जीवनमा उद्धार र मुक्तिको लागि पश्चाताप कतिको आवश्यक छ र किन आवश्यक छ भन्ने सवालमा तपाईँले के भन्नुहुन्छ? यसमा
2: पश्चाताप एउटा बाइबलीय कन्सेप्ट हो, अथवा बाइबलीय सत्यता भनौँ। इट इज एन एब्सोल्युट ट्रुथ, रिपेन्टेन्स है। पश्चाताप एकदमै यो अपरिहार्य र एउटा विषयगत मात्र नभएर एउटा विषयगत एउटा सत्यता, एब्सोल्युट ट्रुथ हो, किनभने पश्चाताप मानिसको जीवनमा अपरिहार्य छ। किनकि पश्चातापले अनि पुनर्स्थापना ल्याउँदछ, पश्चातापले अनि मानिसको सम्बन्ध परमेश्वरसँगको सम्बन्धलाई स्थापित गर्दछ, पुनर्स्थापित गर्दछ। किनकि पश्चाताप भन्ने कुरा बाइबलमा हामी प्रशस्तै हामी पाउँछौ। दाउद पापी, उसले पाप गरे है, उसले पापमै जीवन बिताए, तर पनि त्यो पछि ऊ त्यतिकै बसेर तर ऊ एउटा पश्चाताप गरेर फेरि पनि अनि परमेश्वरसँग उसले सम्बन्ध गाँसे, पुनस्थापना गरेर पछि परमेश्वरले भन्नुहुन्छ कि मेरो हृदय पछिको मान्छे, अ म्यान आफ्टर हिज ओन हार्ट, होइन? त्यस्तै गरी तपाईँले हेर्नुभयो भने अनि हामीले अर्को क्यारेक्टर अथवा अर्को व्यक्ति हामीले देख्न सक्छौँ, पत्रुस, जो यीशु ख्रीष्टको एकदमै नजिकको एउटा चेलाको रूपमा मानिन्छ। पत्रुसले पनि यति उसले डरलाग्दो काम गरे, यीशुलाई तीनपल्टसम्म इन्कार गरे है, तर ऊ त्यतिकै पछुताएर चाहिँ बसी मात्रै रहेन, तर पश्चाताप गरे। साँचो हृदयको पश्चाताप नै अनि साँचो हृदयको पश्चाताप नै परमेश्वरसँगको एउटा पुनर्स्थापना हो, मिलन हो त्यो। त्यसले गर्दा बाइबलले हामीलाई एकदमै पूरा रूपले हामीले त्यो रिमेडी भन्छ नि, अथवा के भने पुनर्स्थापनाको लागि कुनै एउटा हामीसँग त्यसको एउटा दबाई औषधि छ भने त्यो पश्चाताप हो, होइन? विश्वासीको जीवनमा झन् पटक पटक भइरहनुपर्छ, लड्छौँ हामी, पश्चाताप नै हो त्यसको रिमेडी। हामी कतै चुक्छौँ, त्यसको रिमेडी औषधि पश्चाताप नै हो। पश्चाताप भन्ने कुरो चाहिँ हाम्रो जीवनको एउटा अपरिहार्य र एउटा एकदमै हाम्रो पेरिफेरीमा अनि बसिरहने त्यो एउटा सत्यता हो।
1: जस्तो जो चाहिँ ख्रिस्टलाई चिनेका छैनन्, परमेश्वरलाई भर्खरै मात्रै उहाँ चाहिँ मुक्तिदाता र उद्धारकर्ता हुनुहुन्छ भनेर चिनेका मानिसहरू हुनुहुन्छ, उहाँले चाहिँ के विषयमा चाहिँ पश्चाताप गर्ने, खासमा किन चाहिँ पश्चाताप गर्ने? कहिलेकाहीँ चाहिँ भनिन्छ नि, मैले जिन्दगीभर केही पापै गरेका छैन, म चाहिँ पापी नै होइन, तर पनि हामीले चाहिँ ल परमेश्वरलाई चिन्यौँ भने त्यो मान्छेले के कुरालाई सम्झिएर चाहिँ त्यो म चाहिँ यस्तो छु अथवा भनेर त्यो पश्चाताप गर्नुपर्ने कारणहरू के हुन् त पहिलोपटक यीशु ख्रीष्टलाई चिनेको मान्छेहरूको लागि?
2: बहुतै राम्रो प्रश्न गर्नुभयो। यो यीशु ख्रीष्टलाई चिन्नु अनि त्यसपछिको बाँकी जीवन उहाँसँगको एउटा सामिप्यतामा रहनु, उहाँसँगै हिँड्ने, उहाँसँगै जीवन जिउने भन्ने कुरा चाहिँ यो एउटा शान्ति कुरा होइन, ख्यालटटाको कुरा होइन। अनि जो कोही मान्छेले प्रस्ताव गर्न सक्दैन, किन सक्दैन भने त्यहाँ पनि एउटा सत्यता छ। जब पवित्र आत्माले मानिसको हृदयलाई छुन्छ है, त्यो एउटा सत्यता छ एउटा है, अनि मानिसको हृदयलाई छुन्छ। जब मानिसले सुसमाचार ग्रहण गर्छ, उसले सुन्छ अनि यीशु ख्रीष्टको बलिदानको बारेमा सुन्छ, त्यति बेला चाहिँ उसको हृदयलाई छुने काम चाहिँ पवित्र आत्माको, हामीलाई रोमीको पत्रले भन्छ। अनि जब उसले सुनेका कुरालाई हृदयमा पुर्याउने काम चाहिँ पवित्र आत्माको, जब पवित्र आत्माको त्यो शक्तिले चाहिँ उसको हृदयलाई छुन्छ, त्यति बेला चाहिँ उसको जीवनमा चाहिँ उसले सबै पाप कर्महरू, उसले गरेका दुष्कर्महरू, उसले जीवनमा गरेका हरेक कैयौं कुरा जो परमेश्वरको विरुद्धमा गरेका कुराहरू छर्लङ्गै देख्छ। त्यसपछि चाहिँ उसको जीवनमा मलाई चाहिँ मुक्तिदाताको खाँचो रहेछ भन्ने कुरा चाहिँ महसुस हुन्छ, त्यो चाहिँ हृदयबाटको महसुस हो। त्यसपछि चाहिँ उसले चाहिँ भक्कानो परेर चाहिँ के गर्छ, अनि मलाई मुक्तिदाताको खाँचो रहेछ भनेर चाहिँ त्यति बेला चाहिँ प्रस्तावको, साँचो प्रस्तावको प्रक्रिया सुरु हुन्छ।
1: जस्तो म यहाँनिर एउटा कुराहरू जोड्न चाहेको, हामीले अहिले हाम्रो कार्यक्रम सुन्ने सबै क्रिस्चियन हुनुहुन्न अथवा परमेश्वरलाई विश्वास गरेका मान्छे हुनुहुन्न, धेरैजना हामी हाम्रो यो क्रिस्चियन समुदायको बारेमा नबुझेको मान्छे पनि हुनुहुन्छ होला, उहाँहरूले अथवा सबै मानिसहरूले चाहिँ जसले परमेश्वरलाई चाहिँ चिनेका छैनन्, उहाँहरूले चाहिँ पश्चाताप गर्न किन आवश्यक छ? अथवा उहाँहरू त कतिपय भन्नुहुन्छ, मैले त जीवनभरि पाप नै गरेका छैन, मैले कुनै पनि खालका कसैलाई मन चित्त दुखाएको छैन, कुनै मैले चाहिँ सानो किरा फट्याङ्ग्रा नै मारेको छैन, अथवा यस्ता खालका कुराहरू मैले केही पनि गरेका छैन, म किन पश्चाताप गर्नु भन्ने खालका उहाँहरूले कुरा गर्नुहुन्छ भने त्यसमा तपाईँले के भन्नुहुन्छ?
2: सबभन्दा ठुलो कुरा त अब हामीले पाप गरेकै छैन भनेर कसरी भन्न सक्छौँ होइन? पाप भन्ने कुरा त के छन्, अनि हाम्रो त एकदमै वरिपरि सेरोफेरोमै हामी गरिरहेको हुन्छौँ, किनकि बाइबलले त जुन कुरो चाहिँ परमेश्वरको त्यो स्ट्यान्डर्डमा पुग्दैन, परमेश्वरको जुन एउटा परमेश्वर चाहे जस्तो जीवनमा पुग्दैन भने त्यो त पाप हो। हामी हाम्रो सोचले पाप गर्छौँ, किनकि मानिस एउटा व्यक्ति हो, उसँग सोच छ, इन्टलेक्ट छ, उसँग विल पावर छ, उसँग आफ्नो के इच्छा शक्ति छ, उसको इमोसन्स छ, भावना छ, यी कुरा भएर यी सबै व्यक्तिमा भएको एउटा व्यक्तित्व हो। अनि यो व्यक्तित्वले त जहिले पनि पाप गर्छ, मान्छेले सोचमा पाप, कसैको धनलाई लोभ गर्नु त्यो पनि पाप भन्छ बाइबलले, कुनै उसलाई देखेर आँखाको अभिलाषा गर्नु त्यो पनि पाप भन्छ होइन, उसले पाप भन्नाले गएर कसैलाई मार्नै पर्छ भने छैन, तर उसलाई रिस उठ्नु उसको बारेमा है, उसको बारेमा गलत कुराहरू आफ्नो मनमा सोच्नु, यी सबै सोचबाट पनि पाप हुन्छ। हाम्रो हेराइबाट पनि, हाम्रो अभिलाषाको नजरले हेर्छौँ भने त्यो पनि पाप हुन्छ।
1: भनेपछि यहाँनिर रोमीको पुस्तक जोडियो, रोमीको 3:23 हामी जन्मजातै पापी छौँ भन्ने छ, हामी बाई बर्थ हामी चाहिँ नेचर नै, मान्छेको नेचर एउटा प्रकृति नै पापी हो भन्ने कुरा गर्नुभयो। यसको चाहिँ अब पश्चातापको कुराहरू जोडि गर्दाखेरि चाहिँ पाप पनि सँगै आउँछ, पापको नै पश्चाताप गर्नुपर्छ भनिन्छ। मान्छेले चाहिँ जीवनमा, अघि मैले अघिकै प्रश्नमा फेरि आउन चाहे, जस्तो मैले म पापी छु भनेर चाहिँ कसरी चिन्ने, अथवा मैले पश्चाताप चाहिँ किन गर्नुपर्छ भन्ने कुरा चाहिँ मान्छेले के कारणले अथवा कुन एउटा त्यो पोइन्टले चाहिँ रियलाइज गर्ने, के भन्न चाहनुहुन्छ यसमा?
2: मैले अघि भनेकै कुराहरू आउँछ। उसले जबसम्म उसको जीवनमा सुसमाचारको शक्तिले काम गर्दैन, तबसम्म उसले देख्न सक्दैन होइन, उसले बुझ्न सक्दैन कि म पापी छु र मलाई मुक्तिदाताको खाँचो पर्छ भन्ने उसको जीवनमा बुझ्नै गर्दैन। किन उसले त के गर्छ, विद्रोह गर्छ नि। जो मान्छे चाहिँ अनि परमेश्वरमा छैन ऊ त परमेश्वरको विरोधी जस्तो हो नि त.
1: हजुर.
2: अनि त्यसले गर्दा उसले त कहिले पनि त्यो साँचो कुरो सत्य कुरो सुन्न चाहन्न. अनि त्यसले गर्दा आफ्नै कुराहरूमा हिँड गर्छ. त्यसले गर्दा पनि अनि अब सुसमाचार सुन्नुपर्छ पहिला कुरो होइन. रूपमा पनि फलेको फल छ भने टपक्कै खान भएन नि. पहिला त्यसलाई हेर्नु पर्यो, त्यसलाई बुझ्नु पर्यो, त्यो कहाँबाट आएको रहेछ, त्यसको जरा कहाँ रहेछ, त्यसको त्यो विषाक्त छ कि विषालु छ कि अविषालु छ कि, त्यसलाई खाँदाखेरि त्यसले के दिन्छ त्यो हेर्नु पर्यो. सोही परि सुसमाचार पनि सुन्दैमा केही हुँदैन. पहिलो सुरु सुनाउँदाखेरि ध्यान दिएर सुन्नु पर्यो है. अनि सत्यता के रहेछ बुझ्नु पर्यो. अनि त्यसपछिको दोस्रो काम चाहिँ अब परमेश्वरले नै अनि डोर्याउनुहुन्छ उहाँलाई.
1: अब क्रिश्चियनको जीवनको पश्चातापको कुरा गरौँ भने त अघि हजुरले सुरुमा नै यो कुराहरू ल्याउनुभयो, विश्वासीको जीवनमा पनि पश्चाताप निकै नै आवश्यक छ भन्ने कुरा गर्नुभयो. यो चाहिँ एउटा उद्धारसँग जोडिने हो. क्रिश्चियन भइसकेपछि पनि उसले निरन्तर पश्चाताप गर्नु आवश्यक छ. यदि पश्चाताप गरेन भने चाहिँ त्यहाँनिर एउटा केही न केही कन्सिक्वेन्सेस आउँछ अथवा परिणाम भोग्नुपर्छ भन्ने खालको कुरा हो कि के हो? बाइबलले चाहिँ के भन्छ त्यसमा?
2: यो चाहिँ शुद्धिकरणको जीवन जिउनलाई, पवित्रीकरणको जीवन जिउनलाई पश्चातापको खाँचो पर्छ. एउटा विश्वासी पूरा रूपले क्रिस्चियन भइसकेपछि ओ प्रभुलाई विश्वास गरिसकेपछि पनि ऊ चाहिँ एकदमै सधैँ है एकदमै के अरे स्वर्गदूत जस्तो पापै नगर्ने गर्नै नसक्ने त्यस्तो हुँदैन. उसको जीवनमा आइरहन्छ है तितामिता पलहरू, कहिले लड्छ कहिले उठ्छ, आरोह अवरोहहरू आइरहन्छ. कहिले विलापको बेसी भएर जानुपर्छ, कहिले उचाइमा जानुपर्छ. अनि परमेश्वरसँगको जुन एउटा आत्मिक एउटा स्थिति पनि उसको जीवनमा तलमाथि हुन सक्दछ. त्यसले गर्दा चाहिँ स्थिरताको लागि र एउटा फ्रुटफुल जीवन जिउनको लागि है अथवा भनौँ न एउटा परिपूर्णताको जीवन होइन एउटा पूर्णताको जीवन जिउनको लागि उसको जीवनमा पश्चाताप चाहिँ एकदमै महत्त्वपूर्ण छ. किनकि पश्चातापले चाहिँ मैले अघि भने परमेश्वरसँगको घनिष्ठता सम्बन्ध र उहाँको मार्गहरू खोज्ने है उहाँको अनि अभिप्रायहरू बुझ्ने त्यो अनि सम्बन्धलाई स्थापित गर्दछ.
1: कतिपय विश्वासीहरू चाहिँ विभिन्न खालका अघि हजुरले पनि भन्नुभयो, विश्वासी भइसकेपछि अथवा चर्चमा आइसकेपछि पनि मान्छेको जीवनमा आरोह अवरोह धेरै नै उतार चढावहरू आउँछ. मान्छेहरू आफूले नसोचेको पापहरू पनि गरिरहेको हुन्छ आफ्नो जीवनमा, जसले गर्दाखेरि उनीहरूलाई अलिकति परमेश्वरबाट टाढा टाढा लगिरहेको अवस्था पनि हामीले पाउँछौँ. कतिपय त बिस्तारै परमेश्वरको नजिक आउन छोड्ने, मण्डलीहरू चर्चहरूमा आउन छोड्ने, विश्वासीहरूको संगत गर्न छोड्ने, त्यस्तो हुँदै एउटा संसारिक जीवनमा फर्किरहेको अवस्थाहरू हामी पाउँदछौँ. एउटा त्यो स्टेजमा गइरहेको अहिले कतिपय हाम्रो श्रोताहरूले सुनिरहनु भएको छ होला. यो समयमा चाहिँ जसले चाहिँ पापहरू गरिरहनु भएको हुन्छ आफ्नो जीवनकालमा क्रिस्चियनहरूले, उहाँहरूको जीवनमा पश्चाताप कतिको महत्वपूर्ण छ र उहाँ फर्किनु किन आवश्यक छ अथवा पश्चाताप गरेर चाहिँ परमेश्वरको नजिक आउन किन आवश्यक छ?
2: अब यो चाहिँ एकदमै प्रश्न आइरहने प्रश्न हो, निकै महत्वपूर्ण छ यो है. किनभने अब ब्याकस्लाइडको जीवन जिउने, विश्वासलाई त्यागेर हिँड्ने, अनुग्रहलाई त्यागेर हिँड्ने कतिपय हुन्छन् है, ढिट आफ्नै ढिटमा हटी भएर हिँड्ने है त्यसको, तर उनीहरू फर्केर आउनु पर्दछ. किनकि परमेश्वर सधैँ पर्खेर बस्ने परमेश्वर हुन्छ होइन. अङ्गालोमा अनि के भन्छ उहाँ चाहिँ अङ्गालो हाल्न चाहन्छ भनौँ न. जीवनमा निराशा भएका मानिसहरू कतिपल्ट अगुवाहरूको जीवन देखेर, कतिपल्ट अनि आफूले भनेको जस्तो प्रार्थनाको उत्तर नहुँदा, कतिपल्ट कसैसँग चित्त दुखेर त्यो एकदमै फ्रस्ट्रेट भएर चाहिँ चर्चै नजाने, विश्वास नै छोडेर हिँड्ने है त्यस्ता व्यक्तिहरू हुन्छ. जीवनमा कतिपल्ट दुःखहरू पनि आएको हुन्छ, मृत्यु आफ्नो मान्छेहरूको मृत्यु भएको कारणले गर्दाखेरि पनि मेरो परमेश्वरले मलाई वास्ता गरेर भनेर त्यो एउटा चित्त दुखाएर गएकोहरू हुन्छ. उनीहरूलाई पनि एउटा आह्वान गर्न चाहन्छु, उनीहरू पनि फर्केर आउनुपर्छ. किनकि परमेश्वर सधैँ फर्किने परमेश्वर है. परमेश्वर अनुग्रही जसरी एउटा त्यहाँनिर हराएको छोरा पुत्रको दृष्टान्त जस्तै ऊ भएर गए पनि पिताले चाहिँ सधैँ हेरिरहने होइन, फर्किरहने. किनभने आफ्नो बुवाले आफ्नो छोराछोरीलाई के गर्छ, जतिसुकै मन दुखाएर गए पनि होइन, ठुस्किएर गए पनि अनि हुर्की देखाएर गए पनि अथवा जे जस्तै अवस्थामा भए पनि आफ्नो बुवा आमा सधैँ पर्खिने परमेश्वर, त्यस्तै परमेश्वर पनि आमा बुवा जस्तै हुनुहुन्छ।
1: रिपेन्टेन्सको कुरा गर्दाखेरि पाप पनि जोडेर आउने भयो, अघि पनि मैले भने विश्वासीहरूले पाप गर्दै जानुभयो विभिन्न खालका तौरबाट जानेर नजानेर। मैले अघि पनि यो प्रश्न सोधेको थिएँ, अझै मैले यसमा थोरै क्लेरिफाई अथवा अलिकति स्पष्ट हुन चाहे, विश्वासीहरूले पाप गरे भने के हुन्छ अथवा परमेश्वरको सामु अयोग्य नै ठहरिने हो त भन्ने प्रश्न फेरि मैले गर्न चाहे।
2: अब यो प्रश्न किन चाहिँ महत्वपूर्ण छ भने, अब अयोग्यता र योग्यता भनेको के हो त है? योग्यता भनेको जुन दिन यीशुलाई ग्रहण गर्छ रोमी के अरे युहन्ना एकको 12 अनुसारले उनीहरू चाहिँ परमेश्वरको सन्तान बन्दछ, स्वत परमेश्वरको सन्तान बन्दछ है। त्यही दिन चाहिँ उनीहरूको रिजेनरेसन हुन्छ, परमेश्वरको घरमा उसको आत्मिक जन्म हुन्छ। अनि यो सन्तान कति महत्वपूर्ण छ, के एउटा छोराले है पाप गर्दैमा के ऊ चाहिँ त्यो बाउआमाको अयोग्य हुन्छ त छोरा होइन? ऊ त त्यो छोरा रहन्छ, उसको त्यो जुन योग्यता छ नि त्यो त सधैँ रहिरहन्छ नि होइन?
1: जुन स्थान दिएको छ एउटा
2: पोजिसन
1: अधिकार अधिकार भनौँ न, जो छोराको अधिकार
2: छ, अधिकार छ, मर्यादा छ, त्यो त सधैँ रहिरहन्छ नि। तर त्यो छोरा कतिको आज्ञाकारी हुँदाखेरि उसलाई कतिको जीवनमा फ्रुटफुल हुन्छ अथवा फलदायी हुन्छ र त्यो छोरा जसले चाहिँ आमा बुवालाई नटेरेर है एकदमै ऊ आफू खुसी हुन्छ त्यसको परिणाम दुष्परिणामहरू त्यो के हुन्छ त्यो पनि त छ।
1: हजुर हजुर
2: होइन हजुर, त्यस्तै हो। हामी हाम्रो मर्यादा भनेको यीशुमा, हाम्रो परिचय भनेको यीशुमा हो।
1: त्यसकारण चाहिँ हामी यदि क्रिस्चियन छौँ तर आफ्नो एउटा जीवनकालमा कुनै कारणवश अथवा विभिन्न तौरबाट हामी पापमा छौँ, पापमा फसिरहेका छौँ भने पनि फर्किएर परमेश्वरमा आउनुपर्छ। हामी चाहिँ पश्चातापी हृदय लिएर परमेश्वरमा आउनुपर्छ र जसले चाहिँ हाम्रो घरमा परमेश्वरले जहिले पनि एउटा चाहिँ हामीलाई अंगालो हाल्नको लागि तयार हुनुहुन्छ भन्ने कुरा गर्नुभयो। यसमा अन्तिममा केही भन्न चाहनुहुन्छ रिपेन्टेन्सको सवालमा?
2: यिनै कुराहरू छ जीवनमा, यो मुक्ति उद्धार बहुतै महत्वपूर्ण छ है। अनि मुक्ति उद्धार एकदमै महत्वपूर्ण छ किनकि यो परमेश्वरबाटको होइन। त्यसपछि यसले चाहिँ के गर्छ भने हाम्रो परमेश्वरको क्रोध अथवा न्यायबाट, परमेश्वरको जुन एउटा क्रोध छ न्यायबाट हामीलाई रेस्क्यु गरिएको है। अनि त्यसपछि हामीले त्यो उद्धार मुक्ति त्यो बाँचेको पाएका, त्यसपछि यो चाहिँ मुक्ति चाहिँ किन चाहिँ मुक्ति चाहिँ महत्वपूर्ण छ भने चाहिँ यो हामीले पाएको चिजै होइन है, यो हामीले भन्नाले प्रयास, यो परमेश्वरको साल्भेसन बिलङ्ग्स टु गड है, परमेश्वरको। अनि त्यसले गर्दा मुक्तिको जीवन एउटा जिउँदै गर्दाखेरि परमेश्वरको सन्तान भएर जिउँदै गर्दा अनि राम्रो एउटा पक्ष परमेश्वर दिनुभएको चाहिँ यो पश्चातापको जीवन, रिपेन्टेन्सको जीवन, जसले चाहिँ हामीलाई सधैँ परमेश्वरमा हामीलाई एउटा बाटो दिन्छ, एउटा परमेश्वरसँग मिलापको एउटा सधैँ एउटा के दिन्छ, एउटा सन्देश दिन्छ।
1: हस्त कार्यक्रम जीवनको वचनमा आफ्नो अमूल्य समय दिएर कतिपय हाम्रा श्रोताहरूको मनमा लागेका प्रश्न तथा जिज्ञासाहरूको उत्तर दिएर एउटा असल तरिकाले हामीले आज यो जीवनको वचनको कार्यक्रममा समय व्यतीत गर्न पायौं र हजुरले समय दिनुभयो, धेरै धेरै धन्यवाद छ।
2: हस्त धन्यवाद छ, मलाई पनि यो अवसर दिनुभयो केही प्रश्नहरूको उत्तर दिनलाई। यो अवसरको लागि सर्वप्रथम परमेश्वरलाई धन्यवाद र कार्यक्रम जीवनको वचन र अनि हाम्रो गोविन्द सरलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु।

0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको बच्चनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। श्रोता, अब कार्यक्रमलाई बीट मार्ने बेला भएको छ। कार्यक्रम के कस्तो लाग्यो, सल्लाह सुझाव र प्रतिक्रिया तथा जिज्ञासाको लागि हामीलाई सम्पर्क गर्नुहोला, जसका लागि हाम्रो स्टुडियोको फोन नम्बर 98510 38516, 98511 56864 र 98642 54683 र फेसबुकमा www.facebook.com/nccprogram.com लगइन गरेर पनि हामीलाई प्रतिक्रिया पठाउन सक्नुहुन्छ। र प्रश्नोत्तर कार्यक्रमका लागि हाम्रो अफिसियल फेसबुकद्वारा तपाईँहरूले प्रश्न पठाउन सक्नुहुन्छ र हामी तपाईँलाई कार्यक्रम मार्फत उत्तर दिने प्रयास गर्नेछौ। साथै कार्यक्रम सुनेर तपाईँहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँहरूलाई बाइबल उपलब्ध गराउनेछौ। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
1: Lumbuy FM 89.6 MHz.
2: अब रंग थेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो।
3: निक अदेला समस्या दा रंगला समस्या दोबरी थपिन्छुगो। जयमसी तथा नमस्कार लासु फ्याफुला कार्यक्रम स्पार्क माई फेथ तथा जीवनला क्षण गदेला श्रृंखलाला अंक 28 रंगनी स्वागत मुला ङ बियोग तामाङ। जब से गदे रंगला ङच्छ अनुसार आता मुला लानन रंगमा मिग देशे स्यन्दोदा दोष पिनबरी सेम्ल मुला। जब थेनी गदे बोमोरे मुला थेनी गदेशे स्यन्दोदा बोमोरे बरे दोष पिन मुला। जब हलाइसे रंगदा घृणाला क्षम व्यवहारला मुला। जब थेनी गदेशे रंग प्रति दोष थन मुला थेनी गदेला समस्या दा रंगला समस्या दोबरी थपिन्छुगो। मुख्यतम थेनी गदेसे रंगदा लाभ व्यवहार प्रति रंग हरंगलासी प्रतिक्रिया पिन्छुला विवाहिन्बा। रंगला विचारिन भावनाला जिम्मेवारी रंगन किन्छुगो। थेन दे जब लानन रंग देन बोमोरे मुला रंगला लुइरी ताजीब हाजीबै घटनाला कारण से लामा थेनी गदे बोमोरे बा मुबा बिसी विचार लस्युगो। थे बोमदा रंगला समस्या आइन्बा रंगला समस्याला रूपी स्वीकार लस्युगो। जब रंग बोमोरे से प्रतिक्रिया पिनबरी सेम लस्युमुला थेनी थेनी गदेसे रंगदा हरंगब व्यवहार लजिबिबा तामसे लामा बोमोरे सी रंग थेनी गदे ग्याम थारेङ से मुस्युला। दारेम रंग थेनी गदेला समस्या रंग छ्याम नोन थोसी भ्रमु ब्रस्युबा मुला। थेरंग थालास्युगो बरु थेनी गदेला बोमरे प्रेम देन दयासे जवाफ पिनगो टिक्दा बिसाम रंग थेराङबन मुस्युला। रोमी 12:2 जम्बोलिङला मि गदेला रंगबा बानी बेह थोसी थप्राउ बरु एनी गदेसे रंगला सेम परमेश्वर प्रति दोषी छार मि दोगो। थेराङला सी बिसम जे एनी गदेसे परमेश्वरला सेमला ताम गोबरी खम्ला ओछे खजीबा ताम जब गदे देन परमेश्वर दा सेम निवा ओच्छे सत्यहीन बा बिसी था याङखला। स्यन्दो दा रंग हाला मुसुल थेन्दे रंग हरंग महसुस लसुला बिसी निर्धारण लबी थपिन्छुगो। चु थेनी गदेसे रंग दा हरंग बा व्यवहार लामुला बिबा ताम्री आधारित मुला। बरु रंगला सेमला विचार गदे दा परमेश्वर से रंगला बारे दे तिगा मनसु मुला बिबा ताम्से निर्ता निरन्तित ताबरी पिन्छुगो। रंग अद्भुत मुस्युला थेन्दी रंग रोल बहुमूल्य सन्तान मुस्युला। लुइरे ताजीब परिस्थिति कदेला कारण से जब हलाइला दिन खराब तमुला थेन्दी थेसे परमेश्वरला वचन ज्ञान सकारात्मक विचार गदे सोचाव लाला लागरी रंगला विचार गदे दा हरंगलासी नियन्त्रण लसेला बिसी लोप्पा आरी बिसम। थे बोमो रेसे मुला थेन्दी थेसे थे बोमो स्यन्दो प्रति प्रकट लाला थे थेला समस्या हिन्बा थे रंगला समस्या आइन्बा। थेरंग दसी जब थेनी गदे बोमरेसे मुला जब थेसे रंग देन आजीबा व्यवहार लजीबा ताला थेनी गदे फेरि दया लाभ माया लाभा देन क्षमला क्षम प्रतिक्रिया पिन्मा छोनोट लस्युगो। यदि थेनी गदे से रङदा लाभ व्यवहार ल कारण

तिम्रो नाक्ने काठको ठुटा पलाएको च्याउ जस्तो छ।

नमस्कार, तपाईँहरू हेर्दै हुनुहुन्छ बालिका तामाङ अफिसियल युट्युब च्यानल। आज पनि सदाको बसाई जस्तै तपाईँहरूलाई नै मनोरञ्जन दिने उद्देश्यको साथमा प्रत्यक्ष दोहोरी लिएर उपस्थित भइसकेको छु। आजको बसाईमा तपाईँहरूले नै अत्यन्तै रुचाउनु भएको एकदमै ह्यान्डसम अनि मिठो आवाजको धनी चर्चित गायक आदरणीय चिज गुरुङ दाई हुनुहुन्छ। यहाँलाई स्वागत गर्न चाहन्छु र चिज गुरुङ दाईलाई स्वरमा सुर गरेर साथ दिँदै हुनुहुन्छ प्रेम अनि बादलजी, दुवैजनालाई स्वागत गर्न चाहन्छु। र हाम्रो प्रत्यक्ष लाइभ दोहोरीलाई निहाल्नको निमित्त पाल्नु भएको छ आदरणीय दाई रामबहादुर खड्का, उहाँलाई पनि स्वागत गर्न चाहन्छु। र चिज गुरुङ दाईसँग म आफैले दोहोरी गाउने कोसिस गर्दैछु र मलाई साथ दिँदै हुनुहुन्छ प्यारी बहिनीहरू प्रगति र ललिता, दुवैजनालाई स्वागत गर्न चाहन्छु। र यनका स्टुडियोको सम्पूर्ण म्युजिसियन टिमलाई पनि एकैमुष्टमा स्वागत गर्दै आजको भाका परेको छ निरामसी। यस गीतका स्रष्टा सर्जक सबैजनालाई एकैमुष्टमा सम्मान गर्दै आजको मेलोतर्फ लाग्न चाहन्छु। स्वीकार्नुहोस्।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न सरकारद्वारा स्वीकृति। पूर्व प्रधान न्यायाधीश जवरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारको जवाफ, पक्राउ गरिएको नभई सुरक्षा दिएको दावी।
1: उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले नै पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
0: एमाले चाडपर्वपछि सरकारको विरोधमा आन्दोलन गर्ने, अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन। कांग्रेसको 15 महाधिवेशन दुई दिन पर धकेलियो।
2: असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते।
0: पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन, अवरूद्ध बीपी राजमार्गमा पनि साना गाडी चल्न थाले। असोज 17 गतेदेखि भीषण वर्षा हुन्छ भनी फैलाइएको भ्रामक खबरको पछि नलाग्न मौसमविदको सुझाव।
3: सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ।
0: र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपालको यात्रा क्वार्टर फाइनलमै सीमित, वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: पशुपतिनाथ, मुक्तिनाथ, जानकी मन्दिर र लुम्बिनी जस्ता सम्पदाले नेपाललाई धार्मिक पर्यटनका लागि अद्वितीय सम्भावना प्रदान गरेको छ। यी सम्पदा दक्षिण र पूर्वी एसियाका करोड़ौं हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि साझा आस्थाको धरोहर भएकाले नेपालमा सुरक्षित छ र पर्यटकहरूको लागि स्वागत गर्ने वातावरण छ भन्ने सूचना अब दिनु आवश्यक छ। पर्यटकहरूलाई आकर्षित गरेर प्रचार प्रसार गर्न सकिए मात्र नेपालको आर्थिक समृद्धिको आधार पर्यटन बन्न सक्छ। अब खबर सन्तोषी रावलबाट।
5: पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएको विषयमा सरकारले प्रष्टीकरण दिएको छ। शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्री परिषदका निर्णय सार्वजनिक गर्ने क्रममा पूर्व प्रधान न्यायाधीश जबरालाई पक्राउ गरिएको नभई सुरक्षा लिएको दावी गर्नुभएको छ। संचारकर्मीलाई प्रतिक्रिया दिँदै वहाँले जबरालाई प्रहरले रेस्क्यू गरेको बताउनुभयो। मन्त्री पोखरेलले शुरूमै थ्रेड आइसकेपछि सुरक्षित स्थानमा लगिएको दावी गर्नुभएको थियो। पत्रकारसँग कुरा गर्दै पोखरेलले भन्नुभयो,
1: पूर्व प्रधान न्यायाधीश चलेन्द्र शमशेरज्यूको प्रश्न सबैतिरबाट आएको छ। स्पष्ट नै भइ नै सकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन। यहाँहरूले देख्नु नै भएको छ, उहाँको आफ्नै परिवारबाट नै उहाँको लागि सुरक्षाको लागि थप सुरक्षा माग गरेर निवेदन पनि प्रहरी कार्यालयमा पठाउनु पनि भएको छ। त्यसले गर्दा यो बिल्कुलै उहाँको सुरक्षामा चाहिँ प्रश्न आइसकेपछि उहाँलाई सुरक्षा प्रदान गर्नको लागि चाहिँ उहाँलाई त्यहाँबाट रेस्क्यू गरेर लगिएको हो, त्यहाँ नियन्त्रण गर्ने गिरफ्तारी गर्ने भनेको छैन। त्यो कुराको पुष्टि उहाँहरूले पछि सुरक्षा माग गरेर जुन पत्र दिनुभएको छ प्रहरी कार्यालयमा त्यसले नै देखाउँछ।
5: सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा उक्त अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले पूर्वाधार विकास तथा राष्ट्रिय सुरक्षासँग सम्बन्धित संरचना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न स्वीकृति दिएको हो। असोज 17 गतेदेखि तीन दिन भीषण वर्षा हुने भनेर रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। विभागले आज एक सूचना जारी गर्दै भीषण वर्षा सम्बन्धी यस्ता भ्रामक खबरको पछि नलाग्न र त्यस्ता सामग्री नफैलाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै सम्पूर्णलाई मौसम पूर्वानुमान महाशाखाको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जाल मार्फत अपडेट रहन विभागले अनुरोध समेत गरेको हो। मौसमविद डेभिड ढकालले भन्नुभयो,
3: भोलि पर्सिको दिनमा पनि वर्षाको सम्भावना कतै पनि देखिँदैन। सामाजिक सञ्जालहरूमा वर्षा हुने भन्ने खबरहरू आइरहेको देखिन्छ। यो खबर भन्दा तपाईँहरूले आधिकारिक र पछिल्लो जानकारी चाहिँ लिनुहुन हामी अनुरोध गर्दछौ, जसको लागि नेपाल मौसम विज्ञान विभागको वेबसाइट र सामाजिक सञ्जालहरू हेर्दै गर्नुहोला।
5: अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण चार दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। बाढ़ीले सड़क तथा अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पछ्याएपछि गाड़ी एकतर्फी चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार नमोबुद्ध नगरपालिका छको चौकी डाँडा, रोशी गाउँपालिका सातको कटुञ्जे तथा 400 बेसी, ओडा नम्बर 8 को गिम्दी बेसी र ओडा नम्बर 11 को माम्ती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएपछि खानेपानीको पम्प हाउस रहेको भित्री ट्र्याकबाट गाड़ी सञ्चालन गरिएको छ। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। यसअघि असोज 16 गतेदेखि शुरू हुने भनिएको महाधिवेशन अब असोज 18 गतेदेखि हुने भएको हो। कांग्रेसले महाधिवेशनको उद्घाटन समारोह असोज 18 गते दिउँसो 2 बजे काठमाण्डुको खुला मंचमा गर्ने जनाएको छ। कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले सीआईएनसँग बताउनुभयो,
2: नेपाली कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका 16 असोजदेखि गर्ने भनिएकोमा 16 असोजदेखि नै गर्ने हो। 16 असोजमा हाम्रो नाम दर्ता हुन्छ। असोज 16 र 17 गते महाधिवेशन प्रतिनिधिको नाम दर्ता हुन्छ। 15 महाधिवेशनको उद्घाटन समारोह चाहिँ 83 असोज 18 गते 2 बजी खुल्ला मञ्च टुनिखेलमा हुन्छ। यो दुईटालाई हामीले चाहिँ 8 गतेदेखि आएको वर्षाका कारण केही हाम्रो कार्यपालिकालाई थोरै तलमाथि गर्नुपर्ने भएकोले नाम दर्ताको समय 16 गते कायम, 16 र 17 कायम गरी 18 गते उद्घाटन गर्ने कार्यक्रम बनाएका छौं।
5: कांग्रेसका अनुसार 15 महाधिवेशन अन्तर्गत ओडा, गाउँपालिका र नगरपालिका तहका अधिवेशन सम्पन्न भइसकेका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटी बैठकबाट पार्टीभित्रको सन्देश सकिएको दावी समेत गर्नुभयो। आज कोशी मधेस बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो। त्यसक्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्वहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको स्पष्ट पार्नुभयो। बैठकका विषयमा जानकारी दिँदै नेता महेश बस्नेत,
6: सदनभित्र अहिले जुन अदालतभित्र चालू रहेको पुरानो संसदको चाहिँ नि विघटनको प्रक्रिया, जो चाहिँ सुशीला कार्की प्रधान न्यायाधीश हुँदै प्रधानमन्त्री भएको असंवैधानिक सरकार र त्यो सरकारले सिफारिस गरेर विघटन गरिएको पुरानो संसदलाई फिर्ता ल्याउने कुरामा पनि अदालतलाई जति सक्दो छिटो त्यो टुङ्गाउनुपर्छ भनेर हामीले आह्वान गरेका छौं र वर्तमान सरकारको चाहिँ प्रतिशोधी, अधिनायकवादी र जनविरोधी जुन गतिविधि छ त्यसको विरूद्ध दशैं, तिहार र छठ पर्व मनाइसके पछाडि चाहिँ एउटा सशक्त आन्दोलन गर्ने हिसाबले हामी जाने भनेर चाहिँ दृष्टिकोण बनाएका छौं।
5: वैदेशिक रोजगार विभागले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइजेशन सिस्टममा सूचीकृत 275 वटा मेन पावर कम्पनीलाई आफ्नो नाम फिर्ता लिन निर्देशन दिएको छ। विभागले ती कम्पनीलाई पत्र पठाउँदै एफडब्ल्यूएसएमएसको वेबसाइटमा रहेको आफ्नो आबद्धता 7 दिनभित्र फिर्ता लिन निर्देशन दिएको हो। वैदेशिक रोजगार ऐन 2064 को दफा 37 बमोजिम निर्देशन दिएको विभागले जनाएको छ। साथै प्रतिस्पर्धा संचालन गर्ने गतिविधिमा संलग्न नहुन म्यान पावर कम्पनीलाई सचेत गराएको छ। खाद्य सुरक्षा, किसानको आमदानी, पोषण, जलवायु कार्य तथा वातावरणीय दिगोपनासँग प्रत्यक्ष जोड़िएको विषयमा सरकारवाला निकायले लगानी वृद्धि र तथ्यमा आधारित निर्णय प्रक्रियामा जोड़ दिएका छन्। अन्तर्राष्ट्रिय खाद्य नोक्सानी तथा खेर जाने खाद्य वस्तु सचेतना दिवस 2026 को अवसरमा कृषि संचार तथा मानव स्रोत विकास केन्द्र र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एफएओ नेपालको सहकार्यमा सम्पन्न कार्यक्रममा कृषि संचार तथा मानव स्रोत विकास केन्द्रकी प्रमुख सवनम शिवाकोटीले नेपालमा खाद्य नोक्सानी तथा खाद्य वस्तु खेर जाने समस्या चिन्ताको विषय बनेको बताउनु भएको छ। त्यस्तै सहायक एफएओ प्रतिनिधि तथा कार्यवाहक प्रमुख अरूण जीसीले खाद्य नोक्सानी र खाद्य खेर जाने प्रवृत्तिलाई खाद्य सुरक्षा, पोषण स्रोतको दक्षता र जलवायु सहनशीलताको बहुआयामिक दृष्टिकोणबाट हेर्नुपर्ने बताउनुभयो। साझा खबरमा अब खेल खबर। जापानमा जारी विश्व एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलमै सकिएको छ। नेपालले समूह चरणमा अफगानिस्तानलाई हराएको थियो भने जापानसँगको खेल नतिजाविहीन भएपछि समूह विजेताका रूपमा क्वार्टर फाइनलमा स्थान बनाएको हो। यसअघि सन् 2010, 2014 र 2022 एसियन गेम्समा पनि क्वार्टर फाइनलबाटै बाहिरिएको नेपाल यसपटक पनि त्यहाँबाट अगाडि बढ़न सकेन। श्रीलंका र नेपाल बीच बिहान पौने 6 बजेदेखि हुने तय भएको खेल लगातारको वर्षाले रद्द भएको थियो। खेल रद्द भएसँगै वरियताका आधारमा श्रीलंका सेमी फाइनलमा पुगेको हो र गण्डकी प्रदेशले पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि सहज जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा भूटानले दिएको 97 रनको लक्ष्य गण्डकीले 11 ओभरमा 2 विकेट गुमाएर पूरा गर्यो। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भूटान 19 ओभर 3 बलमा 96 रन जोड्दै अल आउट भएको थियो।
0: सड़क खुल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री राहतको रूपमा पुर्याइरहनु पर्ने अवस्था।
7: केही वडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली अनि हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
9: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
8: ए हो र बहिनी, लक्षण हिजो त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
9: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
8: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
9: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ?
10: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
9: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
11: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
12: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20%सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल, नेपालकै लागि।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
14: बाढ़ीपछि बन्द रहेका मुख्य सड़क खोल्न समय लाग्ने भएपछि रसुवाको गाउँ गाउँमा खाद्य सामग्री सकिन लागेको गुनासो आउन थालेको छ। अब खाद्य सामग्री कहाँ पाइन्छ? थप राहत पाइन्छ कि पाइँदैन? रसुवाका सिडिओ कमल प्रसाद पाण्डे।
7: सम्पूर्ण जिल्ला नै प्रभावित हो र ती ठाउँहरूमा जहाँ राहत आवश्यकता छ त्यो ठाउँमा चाहिँ हामीले राहत पुर्याइसक्यौं र पुर्याउँदै पनि छौं। अहिले पनि हामीले साझेदार संस्थाहरूसँग मिलेर नेपाल सरकारले हाम्रो एकद्वार प्रणालीबाट स्थानीय पालिका मार्फत चाहिँ सम्बन्धित ठाउँमा राहत पुर्याइरहेको अवस्था नै छ। बाटो जोडियो भने जहाँ कनेक्टिभिटी हुन्छ, जहाँ चाहिँ यातायात सवारी साधनहरूको आवागमन चाहिँ हुन्छ, त्यो ठाउँमा चाहिँ हामीले बजारलाई चलायमान गराएर यसलाई पुनः चाहिँ व्यवसायीहरूको पनि मनोबल उकास्ने र बजारलाई चलायमान गराउने प्रयत्न गर्छौँ। त्यो हुन्छ नै 10-12 दिनभित्रमा बेत्रावतीमा बेलीबिरी जोडिसके पछाडि हाम्रो धुन्चेसम्मको यात्रा चाहिँ हुन्छ। त्यसपछि हाम्रो जस्तो आमा छदिङको गाउँपालिका र गोसाइकुण्डका केही वडाहरू र उत्तर गएको 2-3 वडाहरू गोसाईकुण्डको केही ओडाहरूमा चाहिँ अहिले कनेक्टिभिटी नहुँदासम्म हामीले त्यहाँको माग अनुसार राहत चाहिँ आवश्यक परेको खण्डमा स्थानीय तहले माग गरेको खण्डमा हामी त्यो राहत चाहिँ अब पुर्याउनु नै पर्छ।
14: रसुवाका सीडीओ कमल प्रसाद पाण्डे बन्द रहेका सड़क खुलाउन र खाद्य अभाव हुन नदिन प्रयास भइरहेको बताउँदै गोसाईकुण्ड गाउँपालिका रसुवाको रसुवा माविले पठन पाठन शुरू गरिसकेको छ। बाढ़ीपछि बन्द रहेको विद्यालयमा पठन पाठन गर्दाको अनुभव सुनाउँदै हुनुहुन्छ प्रधानाध्यापक तेम्बारी साङखले।
15: तपाईँको बच्चाहरू स्कूल नखोलिन्छम्म कहीं पनि नपठाउने घरमै राखेर पढ्ने वातावरण मिलाइदिनु अथवा घरमै पढ्ने बस्न लगाउनु भनेर हामीले जानकारी पनि गराएं। यो गोसाईकुण्ड गाउँपालिकाको नीतिहरू छन्। 26 गतिदेखि स्कूल खोलेपछि हामीले सम्पूर्ण अभिभावकलाई नि स्कूल खोलेको जानकारी गराए र विद्यार्थीहरूलाई चाहिँ अब हामीले 2-3 दिन चाहिँ मनोपरामर्श दियौं, काउन्सिलिङ गरौं, यसरी आफन्त परे पनि तिमीहरू नहत्यौ, बाँच्नेले हामीले राम्रोसँग पढ्नुपर्छ, आफ्नो जीवन बिगार्नु हुँदैन, आफन्तहरू घुमाए तापनि आफन्तहरूलाई सम्झना मात्रै गर्नु, अब त्यो बिर्सिँदै जानुपर्छ, आफ्नो कर्तव्य के हो, आफ्नो काम कर्तव्य के हो, त्यसमा नहडबडाइकन नडराइकन स्कूलको यो शान्त वातावरणमा पढ्नुपर्छ है भनेर हामीले काउन्सिलिङ पनि दिएको छ शिक्षकहरूबाट। जुन बेला राहत वितरण भयो वितरणको अवस्थामा पनि विभिन्न संघ संस्थाहरूबाट प्रत्येक दिनमा यहाँ आएर विद्यार्थीहरूलाई काउन्सिलिङ गर्ने काम गरिरहेका छन् र अहिले हाल 1 क्लासदेखि 5 क्लासका बच्चाहरूलाई उनीहरूले चाहिँ रमाइलो खेलाहरू के कुराहरू गरिरहेका छन्।
14: कक्षा कोठाको पढ़ाई नियमित भइरहेको अनि बालबालिकाको इच्छा अनुसार नाच्ने गाउने खेल्ने खेलाउने काम भइरहेको बताउँदै हुनुहुन्थ्यो रसुवा माविका प्रधानाध्यापक तेम्बारी साङखले। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएनको कमेन्ट बक्समा कमेन्ट र मेसेज बक्समा मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौंला।
0: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने?
16: त्यो हिसाबले हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ, विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ। विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गर्ने मिल्छ।
0: रोगबाट जोगाउन खोपमा पनि किसानले ध्यान दिनुपर्ने लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
17: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
18: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
17: ओहो, तिमी त घरको खाने भएछौ नि।
19: के को सरसल्लाह हो दुईजनाको?
18: होइन के छ, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
19: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
17: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
19: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
20: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
21: महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
14: बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशुको व्यवस्थापन र घाइते पशुको उपचार चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
1: मरेका पशुपन्छीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनी गाड्नुपर्छ। यसरी गाड्दा निसंक्रमणका लागि चुनाको प्रयोग गर्नुपर्छ। पशुपन्छी बीमा गरिएको छ भने क्षतिको फोटो तथा भिडियो खिचेर राख्नु पर्दछ र क्षति सम्बन्धी विवरण तुरन्त बीमा कम्पनीमा जानकारी गराउनुपर्छ।
21: पशुको दाना पानी, पशुपन्छीको लागि सफा पानीको व्यवस्था गर्नुहोस् र आवश्यकता अनुसार प्राविधिकको सल्लाहमा पानीलाई निर्मलीकरण गरी प्रयोग गर्नुहोस्। भिजेको, ओसिलो, ढुसी परेको दाना पराल खुवाउनु हुँदैन। पशुपन्छीलाई एकैपटकमा धेरै दाना नखुवाउ। दानाहरूको भण्डारण गर्दा सुक्खा ठाउँमा ओस नभएको, हावा खेल्ने र भुइँबाट माथि उठाई मात्र राख्नुपर्छ। पशुपन्छीलाई एकै पटकमा धेरै दाना नखुवाउनुहोस्।
4: पशु स्वास्थ्य, भागुते, चरचरे, लम्पी स्किन, पटके लगायतका संक्रामक रोगहरू फैलन सक्ने हुँदा रोकथामका लागि पशु चिकित्सक वा पशु स्वास्थ्य प्राविधिकको सल्लाहमा खोपको प्रयोग गर्नुपर्छ।
21: नेपाल सरकार, पशु सेवा विभाग, संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन FAO तथा अकोराब CIN द्वारा जनहितका लागि जारी सन्देश।
13: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हेलो मौसम।
1: बाढ़ी प्रभावित क्षेत्रमा घाइते पशुको व्यवस्थापन कसरी गर्ने, दाना पानी र हेरचाहमा किसानले के कसरी ध्यान दिन सक्छन्? नमस्कार, म सन्तोष गन्धर्व। रसुवाको बाढ़ीमा सयौं पशु चौपाएको मृत्यु भयो, कयौं पशु चौपाए घाइते भएका छन्। यस्तो अवस्थामा उनीहरूको व्यवस्थापन कसरी गर्ने? खुला भेटिएका पशु चौपाएको व्यवस्थापनमा चुनौती बन्दै गएका बेलामा हामीले पशुरोग विशेषज्ञ डाक्टर सुरेन्द्र कार्कीसँग कुराकानी गरेका छौं।
16: ठूलो संख्यामा चाहिँ घाइते पशुहरू चाहिँ त्यति देखिएको छैन। अब घाइते त अवश्य पनि हुन्छन् नहुने होइन, अनि तर त्यस्ता घाइते पशुहरूलाई इमिडिएट सपोर्ट गर्ने हिसाबबाट हामीले नै पशु विभागसँग मिलेर सुरुमा जुन घाइते हुँदा अथवा त्यसपछि संक्रमणहरू हुनसक्छ त्यसको निम्ति चाहिने औषधिहरू, जुन उपयुक्त औषधिहरू हुन्छ, जस्तै कि अब घाइते भइसके पछाडि कहिले कहिले संक्रमणहरू हुनसक्छ त्यसको लागि एन्टिबायोटिक, जुन अलिकति त्यस्तो अवस्थामा उपयुक्त हुने खालको एन्टिबायोटिक औषधिहरू, विभिन्न खालको मलमहरू होइन, अनि त्यसपछि घाउ सफा गर्ने अब यस्तो आयोडिन जस्ता औषधिहरू, यस्ता खालको औषधिहरू र अनि कहिले कहिले चाहिँ अब यो मिनरल मिक्सचरहरू होइन, अलिकति परजीवीहरूको पनि समस्याहरू हुनसक्छ, त्यसले गर्दाखेरि चाहिँ यो परजीवीजन्य एन्थेलमेन्टिक भन्छौँ हामी, त्यस्ता खालको औषधिहरूको सप्लाईहरू चाहिँ हामीले पालिकाहरूलाई पशु विभाग मार्फत जिल्ला पशु कार्यालय र केही पालिकाहरूमा चाहिँ उपलब्ध गराएको थियो। पशु विभागले अरू विभिन्न खालको हाम्रो औषधि व्यवसायीहरूबाट पनि त्यसमा चाहिँ सहयोग भएको थियो नि, बाट पनि त्यसमा सहयोग भएको थियो। यो चाहिँ अब ठूलो स्तरमा चाहिँ भएको हुनाले विभिन्न संस्थाहरूको, एउटै संस्थाले मात्रै भन्दा पनि विभिन्न संस्थाहरूको सहकार्य चाहिँ छ यसमा, र यसको नेतृत्व चाहिँ पशु विभागले गरेको छ र हामीले पनि विशेष गरी पशु विभाग मार्फत प्रभावित पालिकाहरूमा चाहिँ यस्ता घाइते पशुहरूको उपचारमा प्रयोग हुने औषधिहरूको चाहिँ व्यवस्थापनमा चाहिँ सहयोग गरेका छौँ।
22: के देख्यो त्यहाँनिर अब घाइतेहरूको उपचारमा चाहिँ अब स्थानीय समुदायले पनि अब स्वयं अब कतिको त पशुको धनीको भन्ने पनि चिनिँदैन होइन, चिनिएको छैन त, कहाँबाट कहाँ पुगेको छ, कस्तो छ भन्ने पनि थाहा छैन होइन। उपचार चाहिँ भइरहेको देखियो होइन, यो चाहिँ अलिक भएको रहेछ भन्ने खालको पनि पाइयो,
16: जति भएको छ पाएकोसम्म चाहिँ गरिरहनु भएको छ, तर ठूलो संख्यामा चाहिँ घाइते पशुहरूको चाहिँ त्यहाँ उपलब्ध थिएन, किनकि त्यो ठूलो बाढी आएको हुनाले धेरै जस्तो बगारै लयो अथवा जो जुन पशुहरू भाग्न सके तिनीहरू चाहिँ अब सुरक्षित ठाउँमा
22: जस्तो पनि भयो। अब केही देखियो भने जस्तो अब गोठमा छ अब बाँधिएको गाई बस्तु त खोलामा बगिहाल्यो नि त, खोल्न भ्याइएन, खोलिएन, खोलिएको भएदेखि अन्तठाम पुग्ने पनि हुन्थ्यो, बाँच्ने सम्भावना पनि हुन्थ्यो होइन।
16: अहिले मेन समस्या चाहिँ घाइते पशुको ठूलो संख्या भन्दा पनि यो जुन दाना पानीको हामी सुरुमा कुरा आएर यस्तै बाँचेकाहरूलाई चाहिँ अरू सम्भावित पछि त्यसले यो जुन बाढीले गर्दाखेरि ल्याउने वातावरणको ले गर्दाखेरि जुन रोगहरू आउन सक्छ र जुन परजीवीजन्य समस्याहरू आउन सक्छ र यो खानेकुराहरूको समस्याहरूको समस्या चाहिँ अलिकति बढी जस्तो देखिएको थियो।
22: घाइतेको उपचार भइरहेको छ तर जति बाँचेका छन् उनीहरूलाई चाहिँ अब अब अब अब आउने समयमा झनै धेरै समस्या जस्तो देखियो।
16: उदाहरणको लागि त्यहाँ अस्ति विदुर नगरपालिकामा त अघि हामीले कुरा गरेको लम्पी स्किन भन्ने रोग, त्यसको केही संक्रमणहरू चाहिँ प्रारम्भिक चरण देखिसक्यो र 11 पशुमा चाहिँ त्यो संक्रमण देखेर त्यसपछि तुरन्त विदुर नगरपालिकाले पशु भ्याक्सिन समन्वय गरेर केही संख्यामा चाहिँ भ्याक्सिन खोपहरू लगेर त्यो नदेखिएको रोग देखिसकेपछि हामीलाई लाउनु मिल्दैन, रोग नदेखिएको पशुलाई लाउने हो, त्यो हिसाबबाट त्यो वरिपरिको क्षेत्रलाई कभर गरेर चाहिँ भएको छ भने अहिले हामीले पशु विभाग र त्यहाँको जिल्ला स्थानीय तहसम्म मिलेर चाहिँ अलिकति वाइडर स्केलमा खोप कार्यक्रमहरू सञ्चालन गर्न सक्छौँ कि भनेर हामी एफएबाट पनि त्यो तयारीहरू चाहिँ गरिरहेको छौँ। अहिले सुरु भइसकेको छैन तर त्यसको लागि चाहिने तयारीका कामहरूमा चाहिँ हामी अहिले जुटिरहेको छौँ।
22: अब त्यो सँगसँगै लम्पे स्किन देखा परिसक्यो भन्नुभयो, लम्पे स्किनको समयमै त्यो रोकथाम गर्न गरिएन भने त्यसले कति धेरै ठूलो रूप लिन्छ भन्ने कुरा त हामीले 2 अघि पनि देखिसकेका छौँ होइन। अब त्यो सँगसँगै अरू रोग पनि यहाँ अघि नाम लिँदै हुन्थ्यो, खोरेसको नाम लिँदै हुनुहुन्थ्यो होइन, अरू रोगहरू पनि, अब संक्रमणको जोखिम अथवा देखिन सक्ने सम्भावना चाहिँ के छ?
16: त्यो देखिन सम्भावना चाहिँ वास्तवमा अब यो भनौँ न हामी त्यही भएर पशु विभागसँग छलफल गर्दा पनि अहिले तुरन्त भन्दा 1-2 हप्तापछि यो जुन स्ट्रेसले गर्दा किन आज रोग लाग्यो भने भोलिपल्टै हुन्न नि त,
22: अनि
16: त्यसले गर्दा 2-3 हप्तापछि पनि सम्भावना चाहिँ एकदम उच्च हुन्छ। त्यसले गर्दाखेरि हामीले निगरानी अहिले गरिरहनु पर्ने हुन्छ, त्यो स्थानीय तहका साथीहरू अनि जिल्लाको साथीहरूसँग बसेर रोगको हामी सर्भिलेन्स भन्ने शब्द प्रयोग गर्छौँ, रोगको निगरानी कामहरू भइरहेको छ अहिले भने जस्तै त्यही निगरानीकै परिणामस्वरूप लम्पी स्किन चाहिँ सुरुमै थाहा पाइयो, तपाईँले थाहा पाउने ढिलो भयो भने धेरै फैलिने हो कि, अनि त्यसले गर्दाखेरि प्रारम्भिक चरणले थाहा भएको हुनाले छिटो रोग नियन्त्रण गर्ने सहज भयो। त्यो हिसाबबाट अब हामीले अहिले भनेका रोगको नाम चाहिँ सैद्धान्तिक हिसाबबाट यस्तो अवस्थामा अन्त कहाँ के भएको थियो भन्ने हिसाबबाट भन्यौँ त त्यहीँ के भइरहेको छ भन्नको निम्ति हामीले निरन्तर रूपमा निगरानी गर्नु पर्यो नि त,
22: अनि
16: त्यो हिसाबबाट अहिले चाहिँ निगरानी कामहरू भइरहेको छ र यो हुने सम्भावना चाहिँ हुन्छ। त्यो हिसाबबाट हामीले फेरि भइसकेको पशुलाई चाहिँ धेरै खोप भनेकै नभएकोलाई लाउने हो कि, अनि त्यो कारणले गर्दाखेरि बाहिरबाट पहिलाको कुराबाट लेसन लर्न गरेर खोप कार्यक्रमहरू हामीले छिटो सञ्चालन गर्न सक्यौँ भने त्यो सम्भावित जोखिमलाई चाहिँ टार्न सक्छन्। अब भइसके पछाडि अनि सुरु गर्न थाल्यो भने भएकोलाई भइहाल्छ, त्यसपछि बाँकी रहेको वरिपरिकोलाई रिङ भ्याक्सिनेसन भन्छ, त्यो मोडालिटीबाट गर्ने हो। त्यो हिसाबबाट हामीले निरन्तर निगरानीहरू चाहिँ गर्ने कामहरू चाहिँ भइरहेको छ विशेष सरकारी संयन्त्रहरू मार्फत र तयारीको कामहरू पनि भइरहेको छ, विशेष गरी जुन सम्भावित जोखिमयुक्त रोगहरू छ त्यसको लागि खोप कार्यक्रमहरू सञ्चालन गरियो।
22: अब यसमा आफ्ना पशु वस्तुहरूलाई चाहिँ यी रोगहरूले नसमातोस् नलागोस् भनेर चाहिँ स्वयं पशुधनले चाहिँ के कुरामा ध्यान दिनुपर्छ यो समयमा ज्यादा बाढी प्रभावित क्षेत्रहरूमा चाहिँ?
16: बाढी प्रभावित क्षेत्रमा विशेष गरी उहाँहरूले चाहिँ यो खोपकै कार्यक्रममा, फेरि यो खोप कार्यक्रम चाहिँ नियमित रूपमा हुने कार्यक्रम हो नि त, जस्तो अहिले बागमती सरकारले प्रदेश सरकारले पनि पशु विभागसँगको सहकार्यहरूमा यो नियमित रूपमा हरेक वर्ष खोरेत रोगको भ्याक्सिन लगाउने कार्यक्रमहरू गरिरहेको हुन्छ, सायद यो वर्षको भइसकेको पनि हुनसक्छ। अनि त्यो हिसाबबाट एउटा चाहिँ हामीले खोपमा नै जोड दिने हो।

परिले नियन्त्रणमा लिएको नभई परिवारले माग गरेपछि सुरक्षा दिएको सरकारले स्पष्ट पारेको छ। असोज 17 गतेदेखि 3 दिन भीषण वर्षा हुने भनेर गरिएको हल्ला ठिक नभएको मौसम विज्ञान विभागले जनाएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ी एकतर्फी रूपमा चल्न थालेका छन्। कांग्रेसको 15 महाधिवेशनको उद्घाटन 2 दिनपछि सरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनुशासन र निष्ठामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ। र जापानमा जारी 20 एसियन खेलकुद अन्तर्गत पुरूष क्रिकेटमा नेपाल र श्रीलंका बीचको तेस्रो क्वार्टर फाइनल खेल वर्षाका कारण रद्द भएसँगै नेपालको यात्रा क्वार्टर फाइनलबाटै टुंगिएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 14 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

Masa heran bu Elfen içinde için. Sağ tabanı cümle sağ.

0: Time check. It's 9 PM.
1: अहिले बेलुकीको 9 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला यो प्रोग्राम सुनिराख्नु भएको छ तपाईँहरूले सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको कार्यक्रम शुभरात्रि लिएर उपस्थित भएको छु। आज पनि म कार्यक्रम प्रस्तुत आइसिंह तामाङ छु भने यति बेला मेरो यो आवाज तपाईँहरूको रेडियो सेट मोबाइल सेट लगायतका अन्य विभिन्न वित्तीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला आज पनि कार्यक्रमको साथमा उपस्थित भइसकेको छु। यो रातिको समय धेरैजना श्रोता साथीहरूले खाना खानुभयो होला, कतिपय साथीहरूको बाँकी नै होला, कतिपय साथीहरूको खाना भएर मजाले सुतिसक्नु भयो होला, कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला, कतिपय साथीहरू मजाले सुतिसक्नु भयो होला, कतिपय साथीहरू गृह कार्य गर्दै, कतिपय साथीहरू नाइट ड्युटी गर्दै हुनुहुन्छ होला, होइन। सो जे जस्तो अवस्थामा रहनु भए पनि हेलम्बा एफएम तपाईँहरूको घर आँगनका मोबाइल अनि रेडियो सेट सम्झ

सम्म यो आवाज फैलिसकेको छ, यो तरंग प्रसारण भइसकेको छ विभिन्न सामाजिक सञ्जालदेखि लिएर विभिन्न गाउँ बस्तीमा रेडियोको माध्यमबाट यो आवाज गुन्जिसकेको छ, हाम्रो रेडियो गुन्जिसकेको छ। हामीले एकदमै आशा गरिएको छ कार्यक्रममा तपाईँहरूले यो व्यवसायमा आज पनि हामी तपाईँहरूको फोन कल लिनेछौ, तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौ, तपाईँहरूसँग मिठो कुराकानी गर्नेछौ, भलाको सारी गर्नेछौ, तपाईँहरूको रात्रिकालीन सन्देशहरू लिने हामीले जमर्क गरिएर कार्यक्रममा जोडिएको छ। र विशेष गरी कार्यक्रममा तपाईँहरूले आफूलाई आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथी संगी सबैजनाको लागि तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्नको लागि यो व्यवसायमा जोडिन सक्नुहुनेछ। र यति बेला यो प्रोग्राम चौताराबाट प्रसारण भइरहेको छ भने हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट तपाईहरूले हामीलाई प्रोग्राम सुनिराख्नु भएको छ सामाजिक सञ्जालबाट। उक्त सामाजिक सञ्जालहरूबाट पनि तपाईहरूले मजाले रेडियो नसुन्ने ठाउँबाट हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। तपाईँ फेसबुक युजर हुनुहुन्छ, फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला, त्यसमा हेलम्बा एफएम सर्च गर्नुहोस् अनि फलो गर्नुहोला। यदि तपाईँ नयाँ हुनुहुन्छ भने फलो गर्नुहोस् अनि हाम्रो प्रोग्राम मन परेको खण्डमा साथीहरूको माझमा लाइभ सेयर गर्न पनि नभुल्नुहोला। लाइभ सेयर गर्नुभयो भने आगामी दिनमा साथीहरूले पनि प्रोग्राम सुन्नका लागि मौका र अवसर मिल्नेछ, साथीहरूले पनि प्रोग्राममा सहभागिता जनाउन सक्नुहुनेछ। र यो रातिको समय छ, अब धेरैजना श्रोताहरू त अब सुतिसक्नु नै भयो होला होइन, तर साथीहरू अब अझै पनि प्रोग्राम सुन्दै हुनुहुन्छ र आज पनि हामी तपाईँहरूको फोन कल लिनेछौ। फोन कलमा तपाईँहरूले आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथी सबैजनामा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। त्यसको लागि भने कार्यक्रममा कल गर्नका लागि नम्बर छ 9860525525 कल गर्नुपर्ने हुन्छ भने तपाईँहरूले हामीलाई फेसबुकको पेजबाट सर्च गर्नुहोस्, आफ्नो फेसबुकमा जानुहोस् अनि इंग्लिशबाट सर्च गर्नुहोला हेलम्बो एफएम 89.6 MHz। यति सर्च गर्नुभयो भने तपाईँहरूले विश्वको जुनसुकै स्थानमा रहनुभए पनि हेलम्बो एफएमलाई आफ्नै मोबाइलको सेटबाट मजाले प्रोग्राम सुन्न पाउनुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ। आज पनि हामी मिठो कुराकानी गर्नेछौ, तपाईँहरूको फोन कल लिनेछौ, रात्रिकालीन सन्देशहरू लिनेछौ। कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ, वाट्सएपबाट पनि तपाईँहरूले सोही नम्बरमा जोडिन सक्नुहुनेछ। अनि यदि कल लागेको छैन भने हेलम्बो एफएमको फेसबुक पेजबाट लाइभ भइरहेको छ अडियो लाइभ, उक्त लाइभ मार्फत तपाईँहरूले कमेन्ट गर्नुहोस्, तपाईँ कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नुहोला, तपाईँहरूको कमेन्टहरू पनि हामी वाचन गर्नेछौ, कमेन्ट मार्फत नै गुड नाइट विशेषहरू हामी लिनेछौ। र कार्यक्रममा हामी शुरूआतमा एकदमै मिठो गीत राख्छौ अनि गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौ, तपाईँहरू भने हेलम्बा एफएम सुन्दै गर्नुहोला।

हजुर, एकदमै मिठो गीत हामीले राखिसकेका छौँ कार्यक्रमको शुरूआतमा, र सो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र सुन्दै हुनुहुन्छ हेलम बाफे 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि सुन्दै हुनुहुन्छ। यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट सुन्दै हुनुहुन्छ भने हामीलाई काठमाडौँ, नुवाकोट, धादिङ, रसुवा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली लगायतका र विभिन्न आसपासकै स्थानीय जिल्लाहरूबाट हेलम बाफे सुन्दै हुनुहुन्छ। र यो प्रोग्राममा तपाईँहरूले आए रात्रिकालीन सन्देश राख्न पर्ने हुन्छ। कार्यक्रममा रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने 9860525525 कार्यक्रममा कल गरेर सहभागिता जनाउन सक्नुहुनेछ। अनि यो सँगसँगै तपाईँहरूले आफ्नो घर परिवारजनमा मिठो निधरीको कामना व्यक्त गर्न सक्नुहुनेछ। रातिको समय खाना खाने समय, खाना खाएर सुत्ने समय, आराम गर्ने समय पनि हो होइन। कतिपय साथीहरू अब यति बेला सुत्ने तर्खरमा हुनुहुन्छ, कतिपय साथीहरू अझै पनि केही न केही नाइट ड्युटीहरू गर्दै हुनुहुन्छ, केही न कार्यहरू गर्दै हुनुहुन्छ होइन। र कतिपय साथीहरू चाहिँ अब यति बेला विविध कार्यहरू पनि गर्दै हुनुहुन्छ, रातिको समयमा पनि आफ्नो ड्युटी निभाउँदै हुनुहुन्छ होइन। र आज पनि हामी तपाईँहरूको फोन कल लिनेछौँ। श्रोता, कार्यक्रममा कल गर्नका लागि नम्बर एकदमै खुल्ला छ तपाईँहरूको लागि, 9860525525 कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूको कल रिसिभ हुनेछ। अनि नाइट विशेषहरू तपाईँहरूले राख्न पाउनुहुनेछ कार्यक्रममा कल गर्नका लागि, उक्त नम्बरबाट कार्यक्रममा कल गर्नुहोस्। सहभागिता जनाउनका लागि हामीले नम्बरहरू एकदमै खुल्ला गरिएको छ। जुन जुन माध्यम, जुन जुन तरिकाबाट तपाईँलाई सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा जोडिनु भयो भने हामी तपाईँहरूसँग मिठो कुराकानी गर्नका लागि अनि रात्रिकालीन सन्देश लिनका लागि सहज वातावरण मिल्नेछ। र यसै गरी कोही साथी हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार।

0: हजुर साथी हुनुहुन्थ्यो है, गीत गाउँदै हुनुहुन्थ्यो, गीत पनि बिचैमा अड्किया जस्तो छ साथीको, खैर केही छैन, एकदमै मिठो गीत गाउँदै हुनुहुन्थ्यो र जो हुनुहुन्छ फेरि पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ श्रोता है। कार्यक्रममा अब तपाईँहरू सिधै कुराकानी गर्न पनि सक्नुहुनेछ, रातिको समयमा अलिकति गीत गाउनका लागि केही भन्नका लागि गाह्रो पनि हुन्छ होइन, चिसोले गर्दा, अनि रातिको समयमा भोइसहरू पनि अलिकति सिन्जिज आइरहेको हुन्छ, सो कारणले गर्दा रेन्ज नपुग्न पनि सकिन्छ। र खै यति बेला खोइ साथी हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
1: हेलो नमस्ते।
0: नमस्ते हजुर। नमस्ते दर्शन को बोल्दै हुनुहुन्छ भन्दाखेरि सरस्वतीजी बोल्दै हुनुहुन्छ क्या हो? सरस्वतीजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? एकदमै पक्कै पनि। अनि खानपिन गर्नुभयो कि बाँकी छ?
1: यति राति बाँकी त छैन, खाइसकेर प्रोग्राम सुन्दै बसिरहेको हजुरहरूले लिनुभयो
0: कि? हजुर हजुर पक्कै पनि, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै कार्यक्रममा जोडेका छौँ। अनि सुनाइदिनुहोस् न आजको दिन कस्तो भयो तपाईँको?
1: आजको दिन त ठिकै छ नि,
0: ड्युटी गर्नुभयो है? हजुर खबर हाम्रो पनि एकदमै ठिकै छ, समग्रमा दिनहरू पनि एकदमै राम्रो भयो, मजाले घाम लाग्यो, मौसम सफा फ्रेस भयो, एकदमै ठिकै भयो, राम्रो नै भयो भनौ न है। हजुर दसैँ यति बेला काठमाडौँबाट बिस्तार बिस्तार धुलीखेल भन्दा अलि उतातिर आइपुग्यो जस्तो छ भन्ने कुरा छ नि, भक्तपुरतिर आइपुग्यो जस्तो छ, अनि त्यहाँबाट चौतारा आइपुग्न अझै पनि केही समय बाँकी छ, अनि चौतारा आइपुग अब काठमाडौँबाट चाहिँ लगभग हिँडिसक्यो भन्ने कुरा चाहिँ आछ। ए होइन अब पहिला अब भर्खर त काठमाडौँदेखि सुरु हुँदैछ, चौतारामा आउनु पर्यो, चौतारामा आएपछि पो जलबिरी पुगिन्छ, त त्यतिकै जलबिरी त पुग्दैन हेर्नुहोस्। हजुर त्यही भएर बिस्तारै आउनेछ, अनि हतार नगरौ, बिस्तारै आउनेछ, आशा गर्दै गरौँ न हामी है। हजुर ए होइन त्यस्तो त कहाँबाट हुनु र, हामी अब त्यस्तो हुँदैन कुनै हालतमा, त्यस्तो हुनु पनि भएन नि। ओके पक्कै पनि ल, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर धन्यवाद।
1: अनि त्यो जसले मलाई चिन्नुहुन्छ सम्पूर्णको लागि अगाडि पछाडि सम्पूर्णको लागि
0: ओके भाइ भाइ। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएकोमा सो धेरै धेरै धन्यवाद छ, सरस्वती श्रेष्ठ हुनुहुन्थ्यो यति बेला जलबिरीबाट, र उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ, र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि 9860525525 जुन माध्यम तपाईँलाई सजिलो हुन्छ उक्त माध्यमबाट कार्यक्रममा कल गर्नुभएर रात्रिकालीन सन्देशहरू राख्नका लागि कार्यक्रममा जोडिनु भयो भने एकदमै उचित हुनेछ। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार।
2: हेलो

0: आजको दिन कस्तो भयो, के कामतिर व्यस्त रहनु भयो?
1: आजको दिन त्यही त हो नि हजुर, गाउँले जिन्दगी भएपछि वन पाखा परेर
0: एकदमै पाखा परेर आफ्नै गाउँ ठाउँमा काम गरिन्छ, घराइसी कामहरू, मेलापातहरू है। हजुर ल हुन्छ, एकदमै खुसी लाग्यो कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ हजुर। धन्यवाद तपाईँले पनि शुभरात्री।
1: अहिले घर फेल्नुको लागि मिठो मिन्दरीको कारणमा गुड नाइट भन्नु छ है। अनि साथीहरू भन्नु पर्दा उता काभ्रे पेमालमा सुन्दै हुन्छ होला आकाश दादाको लागि मिठो मिन्दरीको कारणमा गुड नाइट दादा, आँगाले बिर्सेको छैन है भन्नु छ है। अनि मलाई त वाइबालाई पनि बिर्सेको छैन है, मिठो मिन्दरीको कारणमा गुड नाइट भन्नु छ है। उता काभ्रे नबुझामा सुन्दै हुन्छ होला दादामा मन तामाङको लागि, विवेक तामाङको लागि मिठो दिनदरीको कामना गुड नाइट भन्न चाहे। अनि यता काभ्रेमा सुन्दै हुन्छ होला तिर्सना माझीको लागि पनि, अनि तिम्रो पाटोमा सुन्दै हुन्छ होला चरिता खानीको लागि, अनि सङ्गीता लोकसनको लागि, अनि यता सिन्धुपाल्चोमा सुन्दै हुन्छ होला मन्दिराज राईलाई पनि मिठो दिनदरीको कामना बिर्सेको छैन है साथी, नम्बर नभएको कारण कल गर्न पाएको छैन भन्न चाहे। अनि धनराज राईलाई पनि मिठो मिन्दरीको कारणमा गुड नाइट, मिठो सम्झना। अनि म भन्दा योभन्दा अगाडि साथीहरू जो पनि बोल्नुहुने साथीहरू सम्पूर्णको लागि मिठो मिन्दरीको कामना गुड नाइट भन्दै
0: ओके बाई बाई। साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नुभएकोमा धेरै धेरै धन्यवाद छ है। निर्जलाजी हुनुहुन्थ्यो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्री भन्दै बाहिरिनु भएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि है। कार्यक्रममा कल गर्नुभयो भने तपाईँहरूको पनि कल लाग्नेछ। कल ट्राई गर्नको लागि चाहिँ नम्बर छ 9860525525 कल गर्दै आउँदै गर्नुहोला भन्न चाहन्छु। र यति बेला कोही साथी लाइनमा जोडिसक्नु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्ते।
2: हेलो
0: नमस्ते। नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर पूर्वेली अन्जान सफल आयुष राई। अनि सफल जी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
2: अहिलेको समयमा त त्यतै बसिरहेको छु त, मैले त फेसबुक लाइभबाट प्रोग्राम खोलेको, खै लाइभतिर त आउनु भएन कि
0: भनेपछि होइन अन्यलमा पर्नु भइसक्यो हो आज।
2: होइन कल त भन्ने अरू बेला त लाइभ अगाडि देख्थ्यो नि त, अनि त्यही भएर कल गर्थ्यो। आज त म सायद प्रोग्राम छैन होला भन्दै थिएँ, अनि लाइभ चाहिँ भेटेन, त्यही पनि ट्राई गरी हेरेको छु, रिसिभ गरिदिनु भयो खुसी लाग्यो, खानपिन गर्नुभयो
0: हजुर। एकदमै खाना भइसक्यो भन्नुपर्छ, खाना भएर नै हामी कार्यक्रममा जोडिएका छौँ। अनि तपाईँले लिनुभयो कि छैन?
2: छैन दादा, अब एकछिनमा 8 बजीतिर लिने, भर्खरै 7 बजेर 3 मिनट हुन लाग्यो, एकछिन एकछिनमा खाने भन्नुपर्छ है।
0: ए ल बिस्तार बिस्तारै हुँदैछ है।
2: हजुर टेक्निकलमा को हुनुहुन्छ नि?
0: हजुर राघवजी हुनुहुन्छ है। हजुर राघवजी हुनुहुन्छ, राघवजी हुनुहुन्छ।
2: राघव दादालाई त नमस्ते नमस्कार, सबै छड्के सलाम दिलको भनेर सुनाइदिनु होला
0: है। ल ओके पक्कै पनि। अनि सुनाउनुहोस् आजको दिन कस्तो भयो तपाईँको?
2: आजको दिन एकदमै राम्रै भयो दादा, बिहान हुसे लाग्यो, 2-4 घन्टा यसो वेटिङ बस्नु पर्यो, ठिकै नै भयो भन्नुपर्छ, एकदम रमाइलो नै भयो भनौँ न।
0: हजुर हजुर हजुर, ड्युटी गर्नुभयो मजाले है।
2: हजुर सुनाउनुहोस् हजुरको के गरेर दिन बाँचिरहनुभयो, खानपिन गर्नुभयो कि नै?
0: हजुर मेरो खाना भइसक्यो भन्नुपर्छ, खाना भयो अनि कार्यक्रममा जोडेका छौँ। र दिनहरू त अब हाम्रो एकदमै रमाइलो तरिकाले बितिरहेको नै छ र बितियो पनि आजको दिन पनि, र मौसमले साथ दिएको छ, रमणीय वातावरण, शान्त मजाले समग्रमा सबै ठिकै भयो, राम्रो नै भयो भनौ न है। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
2: गुड नाइट साट्नु पर्दाखेरि नेपालतिर रहनुहुने पूर्वतिर चुनतिर हुनुहुन्छ बाबा बुनु खुसी सम्झेन दिदी अपालाई सम्झेलाई मिठो निधारीकै क्यामेरा माया भन्न चाहन्छु, तपाईँले सम्झना भन्न चाहन्छु र सर्वप्रथम त्यति मिठो बोल्नुहुन्छ स्विट भेजको पनि हजुर ठिकै म रहनुहुने मित्र मेरो मूल युनिटलाई बस्नुहुने जति पनि साथीहरू हुनुहुन्छ सबै सबैलाई मिठो निधारीकै क्यामेरा शुभ सब पनि आवश्य दिनुहोस् भनेर भन्न चाहन्छु र साथीहरू भन्नुपर्दाखेरि मुठो फिल्म सामान मुठो आशिष सम्झनाइक गर्न चाहन्छु र साथीहरू हुनुहुन्छ प्यारी साथी मेरो त चामलिङ नै रमला चामपाङ्रै हाम्रो सरिसा राई हुनुहुन्छ रमला राई हाम्रो जति मिलाइ अनि सरिता बान्तावा सरिता राई हाम्रो सुफिया बान्तावा हुनुहुन्छ सुस्मिता नछिरिङ सानुमा शेर्पा हाम्रो पुष्पाञ्जली राई सिम्पल सरिना गुरुङ हाम्रो रोलपाली सक्ष मगर हुनुहुन्छ तिर्ता राई निशी नेवास निशा मामपाङ राई रूपी शर्मा त्रिपन खुलाङ राई भूमिका राई दादा सुन बस्ने शङ्का किरात लब्धी किरात पनि सम्झना प्लस माया भन्न चाहन्छु र हाम्रो सुरज राई टुङसा हुनुहुन्छ राजु राई गाईला हाम्रो लिम्बू पिजाय हाम्रो कृष्ण तामाङ उमेश तामाङ रेप्रेमी राजेश राईलाई पनि धेरै सम्झना प्लस माया भन्न चाहन्छु र गोपाल भाइ चटपट्टि सुरेन्द्र श्रेष्ठली किशोर लिम्बू हाम्रो राज तामाङ राजकुमार गुरुङ राजबुडा थोकी हाम्रो सीता भण्डारी सीतालिङ शान्ता श्रेष्ठ जुनु दिवान टिकेला मामा राजन चिमलिङ हाङ लिम्बू रञ्जित राई कुमार सुवेदी पनि सम्झना हाम्रो राई निशा निष्ठा हुनुहुन्छ मिता राई कपना तामाङ त्यसै गरी सोनिका पाण्डे मलेसियातिर हुनुहुन्छ भाइ रविन नेपाली हाम्रो अनुमल छेत्री अमन लिम्बू लक्ष्मण लिम्बू विशाल राईलाई पनि धेरै सम्झना हाम्रो मनको साथी जीवन कार्की हाम्रो निशा विशाल राई निशा बान्तावा हाम्रो मन कुमार भुजेल मिलन भुजेललाई पनि धेरै सम्झना पस्माया सुशीला विश्वकर्मा सुहान योङथाङ हाम्रो सुस्मिता मगर हाम्रो काकुली गीता हुनुहुन्छ इलामतिरै उहाँलाई पनि सम्झना प्लस माया भन्न चाहन्छु त्यो साथीहरू त कति धेरै हुन्छ हाम्रो इलामतिर हुनुहुन्छ एस पीलाई पनि धेरै धेरै सम्झना प्लस माया हाम्रो उपासना घिसिङलाई पनि धेरै सम्झना प्लस माया भन्न चाहन्छु र मलाई जति पनि साथीहरूले हाम्रो राज हाम्रो सन्देश गुरुङ सन्देश तामाङलाई सन्देश मगालाई पनि धेरै धेरै सम्झना प्लस माया हाम्रो राजेश गुरुङ हाम्रो साउदी के हुनुहुन्छ धेरै सम्झना प्लस माया अझै मलाई जति पनि साथीहरूले तिमका साथी त्रिवेणी जान सफललाई है भन्ने सुन्नुहुन्छ माया गर्नुहुन्छ कुरा गर्नुहुन्छ सबै सबैलाई मिठो निकाले त्यो क्यामेरा दर्शक गर्दा म छु खेल
0: हामीलाई फोन गर्नु भएकोमा धेरै धेरै धन्यवाद छ है। र यति बेला अन्जान सफल आयुष राई हुनुहुन्थ्यो र उहाँले पनि सम्पूर्ण साथीहरूलाई एकै मुष्टमा शुभरात्रि अनि मिठो निन्द्राको कामना व्यक्त गर्नुभएको छ र यसै गरी तपाईँहरू पनि आउन सक्नुहुनेछ। कार्यक्रममा रात्रिकालीन सन्देश राख्न चाहनुहुन्छ भने 98 60 52 55 25 कार्यक्रममा कल गर्दै रात्रिकालीन सन्देशमा जोडिन पाउनुहुनेछ। र यो रातिको समय छ, हेलम्बो एफएम सुन्दै हुनुहुन्छ। सिन्धुपाल्चोक जिल्लाको चौताराबाट प्रसारण भइरहेको यस प्रोग्रामलाई हामीलाई यति बेला देशैभर विभिन्न गाउँ बस्तीबाट मजाले प्रोग्राम सुन्दै हुनुहुन्छ र त्यसै गरी साथमा प्रोग्राम सुन्दै आइराख्नु पनि भएको छ। यो रातिको समय छ, मिठो कुराकानी सँगसँगै फोन कल लिँदैछौ हामी है। कार्यक्रम प्रस्तुतामा छु म आइसिंह तामाङ र साथमा प्रोग्राम सुनेर भरपूर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले यति बेला यो प्रोग्राम सुन्दै हुनुहुन्छ चौताराबाट अनि विभिन्न गाउँ बस्ती विभिन्न जिल्ला ठाउँबाट। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ होला? हजुर एकदमै सन्चै आरामै छु। अनि तपाईँले के कस्तो हुनुहुन्छ सुनाइदिनुहोस् न।
3: मलाई पनि एकदम ठिकठाक
0: छ। अब ठिक हुनुपर्छ। अनि खाना लिनुभयो कि छैन नि?
3: खाना छैन, अब एकछिन पछि हुन्छ।
0: ओहो, बिस्तार बिस्तारै हुँदैछ है। हजुर एकदमै हाम्रो त खाना भएर नै कार्यक्रममा जोडेको हो। खाना पहिला हुन्छ अनि त्यसपछि कार्यक्रम बिस्तारै हुन्छ, सो कारणले है। हजुर एकदमै पक्कै पनि। अनि सुनाइदिनुहोस् न, के छ खबर तपाईँको, दिनहरू कस्तो हुँदैछ?
3: दिनहरू त्यस्तै हो, अब बिहान 7 बजेदेखि ड्युटी लागिन्छ, बेलुका 9 बजीसम्म हुन्छ। अहिले अब यहाँको टाइम ठ्याक्कै 6 बजेर 44 मिनट
0: हुँदैछ है,
3: यस्तै यस्तै भनौँ न दिनहरू यसरी नै बितिरहेको छ दिनचर्याहरू।
0: हजुर, जो ड्युटी जाने आउने जाने कामहरू निरन्तर रूपमा अगाडि बढिरहेको नै छ।
3: हजुर, एकदमै
0: ल, एकदमै खुसी लाग्यो यो अब आफ्नो ड्युटीको समयमा हामीलाई सम्झिनु भएको छ। एकदमै केयर गर्दै काम गर्नु होला, स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस्, समय सन्दर्भ अनुसार कार्यक्रममा पनि सहभागिता जनाउनु होला है। ओके ल, हुन्छ, कार्यक्रममा जोडिनु भयो, एकदमै खुसी लाग्यो। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
3: हजुर, लगायत हाम्रो प्राविधिक मित्रलाई मिठो निन्दाको कामना, अनि मेरो अनि सिन्धुलीतिर रहनुहुने मेरो माइती खामी सम्पूर्णको धेरै सम्झना धेरै माया, अनि उदयपुरमा रहने मेरो हस्बेन्ड र नानी बाबुलाई पनि धेरै सम्झना धेरै माया अनि मिठो निन्दाको कामना भन्न चाहन्छु। अनि यति बेला जो जति साथीहरू जो जुन ठाउँबाट जोडिनुहुन्छ उहाँहरू सम्पूर्णलाई जसले प्रोग्राम सुनेर साथ दिनुहुन्छ, कुराकानी गरेर साथ दिनुहुन्छ, उहाँहरू सबै सबैलाई मिठो निन्दाको कामना गर्दै अनि फेरि आगामी दिनहरूमा पनि समय मिलेसम्म कुराकानी गर्ने बाचोसहित आजलाई चाहिँ बिदा हुन चाहन्छु। हस्त,
0: ओके, साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो है, रमाजी हुनुहुन्थ्यो यति बेला कोभिडबाट, र उहाँले पनि यस बसाईमा सम्पूर्ण साथीहरूलाई एकै मुष्टमा शुभरात्रि अनि मिठो निन्द्रको कामना भनेर व्यक्त गर्नुहुँदै कार्यक्रमबाट बाहिरिसक्नु भएको छ। उहाँप्रति पनि हामी हार्दिक आभार व्यक्त गर्छौं, धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। र यसै गरी कार्यक्रममा तपाईँहरूले पनि रात्रिकालीन सन्देश राख्नको लागि जोडिन पाउनुहुनेछ, त्यसको लागि चाहिँ नम्बर छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै आउँदै गर्नुहोला, र फेसबुक पेजबाट हेर्दै हुनुहुन्छ भने कमेन्ट गर्दै गर्नुहोस्। अहिलेको लागि भने एकदमै मिठो गीत राख्छौ, गीत पछि आउनेछौ, तपाईँहरू पनि हेलम्बा एफएम सुन्दै गर्नुहोस्।

तिमीहरूको यता शिक्षा व्यवहारको कारणले यो समाजले तिमीहरूलाई तल्लो रातमा राखेको बुझिस् तिमीहरू कहिले पनि यो समाजको बराबर

0: देशको सबैभन्दा विकसित ठाउँ। त्यही ठाउँमा हिजो राति एउटी गरीब दलित महिलामाथि बोक्सीको आरोपमा सबैको सामु गु खुवाएछ।
1: हामी दलित त मुठीका माखा नहौ, खोलिदिए बाँच्छौ, बन्द गरिदिए मर्छौ।

एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रममा रात्रिकालीन सन्देश राख्नको लागि। यो बसाईमा तपाईँहरूले पनि कार्यक्रममा जोडिन सक्नुहुनेछ। यो बसाईमा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। कमेन्टहरूतर्फ लाग्छौ, कमेन्टहरू पनि हामीलाई एकदमै प्राप्त भइरहेको छ साथीहरूको, र सो साथीहरूको कमेन्टतर्फ लाग्नुपर्ने हुन्छ हामी है। धेरैजना साथीहरूको कमेन्टहरू पनि बाँकी छ हामीसँग, र कमेन्ट गर्नुभएको छ, हेलो दाई नमस्ते नमस्कार, के छ हजुरको खबर, म रामेसाबाट क्षेत्री आयुष, सबैजनालाई मिस यु भन्नुभएको छ, धन्यवाद छ आयुषजी, तपाईँले पनि शुभरात्रि। अनि हेलो हजुर नमस्कार, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि, कार्यक्रम पोखराबाट मनको साथी जीवन कार्की भन्नुभएको छ, र हाल खबर एकदमै ठिकै छ, राम्रो छ, सबैजनालाई सम्झेको छु भन्नुभएको छ, धन्यवाद छ मन कुमारजी तपाईँले पनि। अनि हेलो दाई नमस्ते, रात्रिकालीन अभिवादन, अनि फियाफुल्ला, म भोजपुरी जिन्जी, भोजपुर घर भइहाल सात समुद्र पारीको देशबाट प्रोग्राम नजाले सुन्दैछु। रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्टमा हजुरको लागि भोजपुरमा रहनुहुने मेरो घर परिवारको लागि धेरै सम्झना, अनि साथीहरू मातृका याखा राई, आकाश राई, सुरज राई तुम्छा, राज बिराही काइला, एक्सन विराज राई, वरुण चञ्चले राई, हिमा राई, सपना तामाङ, भाउजू कल्पना तामाङ, भूमिका राई, अनि सानो कमला फुचियम कलाकुलुङ, त्यसै गरी सर श्रोता पोखरेल एन्ड सबैजनाको लागि भन्नुभएको छ, धन्यवाद रोहनजीलाई पनि। अनि हेलो नमस्ते शुभरात्रि हजुर, म पनि प्रोग्राम सुन्दैछु है त उदयपुरबाट भन्नुभएको छ, टेक बहादुर पुमाजी हुनुहुन्छ, सो उहाँलाई पनि धेरै धेरै धन्यवाद छ अनि शुभरात्रि। अनि अर्को साथीको कमेन्ट रहेको छ, नमस्ते गर्नुभएको छ सरस्वती श्रेष्ठ, धन्यवाद छ उहाँले पनि। अनि हेलो नमस्ते दादा, खाना खानु भयो त हजुरले, सन्चै हुनुहुन्छ, म पनि प्रोग्राम सुन्दैछु नि भक्तपुरबाट भन्नुभएको छ, जानको श्रेष्ठ हुनुहुन्छ यति बेला भक्तपुरबाट, सो धेरै धेरै धन्यवाद छ जानकोजी तपाईँले पनि। अनि लेख्नु भएको छ, हेलो दादा नमस्ते, खाना खानु भयो त हजुरले, सन्चै हुनुहुन्छ भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु, मेरो खाना भइसक्यो, तपाईँको पनि भयो होला है, म पनि प्रोग्राम सुन्दैछु डडुवाबाट, स्वर वाइबा भन्नुभएको छ, हाम्रो सरोजीलाई पनि धेरै धेरै धन्यवाद, अनि शुभरात्रि मिठो निन्द्रको कामना गर्दछु, अनि शुभरात्रि गरे है। अनि अर्को साथीको कमेन्ट छ, हेलो जुजुला सुफिया फुल्ला, सन्चै हुनुहुन्छ, खाना खानु भयो त भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला, म चाहिँ यता काभ्रेरोसीबाट प्रोग्राम सुन्दैछु, गुड नाइट विशेष भन्नुपर्दा फर्स्टमा हजुरको लागि, अनि राघव दाईको लागि, अनि मेरो घर फ्यामिलीको लागि, अनि मेरो साथीहरूको लागि, र मलाई रितिका तामाङ भनेर चिनि नचिनी सबैजनाको लागि भन्दैछु, टिन्सु भाइ भन्नुभएको छ, रितिकाजीलाई पनि धेरै धेरै धन्यवाद, अनि शुभरात्रि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि त्यसै गरी अर्को साथीको कमेन्ट छ, नमस्कार हजुर, उदयपुर घर भई हालको वेदबाट है त भन्नुभएको छ, मिठो कमेन्ट गर्नुभएको छ, हाम्रो रमाजीलाई पनि धन्यवाद गर्दछौ, उहाँसँग हामी कुराकानी पनि गर्ने अवसर मिलेको थियो। अनि अर्को साथीको कमेन्ट छ, हेलो दाई नमस्ते, इट्स मी बेसहारा कमला लिम्बू फ्रम ताप्लेजुङबाट, मिस यु अल माई फ्रेन्ड एण्ड गुड नाइट भन्नुभएको छ, कमलाजीलाई पनि धेरै धेरै धन्यवाद छ कमलाजी, तपाईँले पनि शुभरात्रि। अनि हेलो नमस्ते रात्रिकालीन अभिवादन हजुर, म सुरज राई तुम्छा, भोजपुर घर भइहाल मलेसियाबाट, शुभरात्रि सन्देश राख्नुपर्दा तीर्थ राई, योगिनी विहाङ लिम्बू, रमण मुक्तान शब्द लिम्बू, अनु शेर्पा, राईनी राजकला, अस्मी, त्यसै गरी सानुमाया शेर्पा, कमला वाने, मिश्रोली मेघवाङ राई, सुमित्रा पाखरिन, पोक्सी शेर्पा, प्रतिमा स्पर्शी, आना शाह, अनि पुष्पाञ्जली राई, अनि सरस्वता पोखरेल, सुनि भुजेल, दुर्गा कटुवाल, लाग्पा ढुमा, सुनिता कुलुङ, अनिता नखोक, विनिता रुमदारी राई, उमेश चामलिङ, गाउँले मातृका बस्नेत, विजय, विराही काइला, आकाश, कृष्ण राज, जनक, सुस्मिता नासिरिङ, सपना तामाङ, अनि सुस्मिता लिम्बुखेन यखा, अनमोल छेत्री, दिलदुखी रिया, निमो शेर्पा, हरपलको साथी समीक्षा एण्ड अल फ्रेण्डको लागि भन्नुभएको छ, सुरजजीलाई पनि धेरै धेरै धन्यवाद, अनि शुभरात्रि गर्दछु, अनि गुड नाइट अल भन्नुभएको छ, नानु प्रीति हुनुहुन्छ, नानुजीलाई पनि धेरै धेरै धन्यवाद, अनि शुभरात्रि व्यक्त गर्दछु। अनि हेलो दर्शन नमस्ते हजुर, आरामै हुनुहुन्छ, प्रोग्राम सुन्दैछ है, प्रोग्राम मजाले पोखरादेखि भन्नुभएको छ, जसविनजीलाई पनि धन्यवाद, अनि शुभरात्रि गर्दछु।
अनि अर्को साथीको कमेन्ट रहेको छ, दादा नमस्ते, सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु भन्नुभएको छ। एकदमै सन्चै आरामै छ, तपाईँ पनि सन्चै नै हुनुहुन्छ होला भन्ने हामीले पनि आशा र अपेक्षा गरे र लङ टाइम पछि प्रोग्राम सुन्दैछ, एकदमै खुसी लागेको छ दादा, मिस यु एन्ड लभ यु सो मच अल फ्रेन्ड भन्नुभएको छ। हाम्रो रितु सापकोटाजीलाई पनि धेरै धेरै धन्यवाद, अनि तपाईँले पनि सोही कामना सदैव यसै गरी नै प्रोग्राम सुन्दै साथ दिनुहोस् यही कामना गर्दछु, कमेन्टको लागि हार्दिक आभार छ। अनि गुड नाइट भन्नुभएको छ अनिता नखोग, अनि त्यसै गरी विनोद बिराही सिमजुङ लिम्बुजीलाई पनि धन्यवाद व्यक्त गर्दछु, अनि गुड नाइट मिडिया प्रेमी निम शेर्पा, दिलदुखी रिया, सुरज राई, अनि सुरज बिराही कालपुक घाइला, त्यसै गरी हरपलको साथी समीक्षा तीर्थ राई, अनि रंजित राई, कृष्ण तामाङ, सम्झना रुम्बाहाङ, सुस्मिता नाछिरिङ, सुनिम शेर्पा, सुजन थापा, जीवन फाविन, अस्मी सोताङ, अनमोल छेत्री, अनु शेर्पा, शरण आले मगर, सपना तामाङ, मुक्तान, दिल्सा राई एण्ड अल फ्रेण्डको लागि भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ स्थानमाया शेर्पाजीलाई पनि यो मिठो कमेन्टको लागि। उनीहरूको साथीको कमेन्ट रहेको छ, दर्शन नमस्ते सरजू, र म पनि प्रोग्राम सुन्दैछु धनकोटाबाट, सम्पूर्ण साथीहरूमा मिठो सम्झना मिठो निधरीको कामना गर्दै छुट्टिन सोके बाई भन्नुभएको छ। सो मिठो कमेन्ट गरिदिनु भएकोमा मुना राई लिम्बुजी हुनुहुन्छ, उहाँलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि नमस्ते हजुर, म भोजपुरबाट मीडिया प्रेमी अनिसा राई फ्रेण्ड अल फ्रेण्डको लागि बडारी तीर्थ राई एण्ड गेट विल सुन भन्दै छुटिन्छु बाई भन्नुभएको छ। सो धेरै धेरै धन्यवाद छ मीडिया प्रेमी अनिसा राईजीको लागि पनि। अनि हेलो नमस्ते सर हजुर, के छ खबर, आरामै हुनुहुन्छ, सुन्दैछु दैलेखबाट भन्नुभएको छ नवीन नेपाली हुनुहुन्छ है दैलेखबाट। नवीनजीको यति मिठो कमेन्टको लागि धन्यवाद छ, नवीनजीलाई पनि शुभरात्री अनि मिठो निन्द्रको कामना व्यक्त गर्दछु। अनि गुड नाइट अल भन्नुभएको छ तीर्थ राई हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ तीर्थजी, तपाईँले पनि शुभरात्री व्यक्त गर्दछु। र अब भने हामी पनि विदा लिनुपर्ने बेला भएको छ श्रोता, आज जति पनि साथीहरूले कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि तिनजेलसम्म कार्यक्रममा कल गर्नुभयो सम्पूर्ण श्रोता महानुभावहरूलाई धन्यवाद छ, कल गर्नुभयो कल लागेन र उठेन भनेर पनि उदासीन हुनुहोला, भोलिको बसाईमा तपाईँहरूको कल अवश्य लाग्नेछ, कल ट्राई गर्नु भने कहिले पनि नभुल्नुहोस्, कल अवश्य लाग्नेछ, कल ट्राई गर्नुहुने साथीहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछु। अनि यो समयमा हामीलाई फेसबुकको पेजबाट अत्यन्तै मिठा मिठा र माइला कमेन्ट गर्नुहुने हाम्रो सम्पूर्ण श्रोता महानुभावहरूलाई पनि विशेष धन्यवाद व्यक्त गर्दछु। अनि यो सँगसँगै यो रातिको समयमा एक घण्टाको अवधिभर हामी सँगै प्रोग्राम सुनेर साथ दिनुहुने हाम्रो सम्पूर्ण रेडियो प्रेमी आमा बुबा दाजुभाइ दिदी बहिनी लगायत सबैजनाको लागि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्दै आजको बसाईबाट भने प्राविधिक मित्र राघव तामाङसँगै म आयुष सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

समय कहिले फर्केर आउँदैन। त्यसैले यो समयलाई आफ्नो लक्ष्यमा ध्यान केन्द्रित गर्ने पुरानो विधि कुन हो भनेर आज हामी जान्छौँ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

हेलम्बा च्याम्बर रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 14 गते बुधबार, आश्विन कृष्ण चतुर्दशी तिथि, एसपी सन् 2026 सेप्टेम्बर 30 तारीख, नेपाल सम्बन्ध 1146। आज चौथी श्राद्ध पनि आज बिहान सूर्योदय 5:56 समयमा हुँदैछ भने सूर्यअस्त भने साँझ 5:50 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य मुख्य शीर्षकहरूबाट। फर्जी मत हालेको आरोपपछि नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 क्षेत्रीय अधिवेशन स्थगित। बाढ़ी पहिरोबाट 35 जनाको मृत्यु, 15 जना घाइते। स्वास्थ्य सुधारका लागि अमेरिका सरकारबाट 20.7 मिलियन डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय। चाडपर्वको मुखमा चीनसँगको तीनवटै नाक ठप्प, व्यापारीलाई शास्ति, उपभोक्ताहरूलाई महँगी बढ्दै। मलेसियामा कामदार पठाउन सूचीकृत म्यान पावर कम्पनीले नाम फिर्ता लिन निर्देशन। म्यानमारमा सेनाको आक्रमणमा मृत्यु हुनेको संख्या 50 जना पुग्यो। र एसियाली खेलकुदमा क्रिकेट एक बल नखेली सेमी फाइनलमा समीकरण पूरा। साझा खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर 2 क्षेत्रीय अधिवेशन स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिका उम्मेद्वार वंशलाल तामाङले क्षेत्रीय सभापतिको उम्मेद्वार कृष्ण कुमार तामाङ पक्षले फर्जी मत हालेको आरोप लगाएपछि अधिवेशन स्थगित गरिएको हो। मतदानको क्रममा फर्जी मत खसालिएको भन्दै विवाद उत्पन्न भएपछि अधिवेशन प्रक्रिया अगाडि बढ़न नसकेको बताएको छ। विवादपछि निर्वाचन प्रक्रिया स्थगित भएको हो। पासाङको पक्षमा उत्रिएका नेता वंशलाल तामाङले मतदानका क्रममा मतदान अधिकृतको हस्ताक्षर नभएका मतपत्रहरू प्रयोग गरिएको भन्दै आपत्ति जनाएका छन्। उहाँले मतपेटिकाहरूमा खुट्टा प्रहार समेत गर्दै हस्ताक्षर नभएको मतपत्रको आधारमा निर्वाचन निष्पक्ष नभएको बताउनु भएको हो। अधिवेशन स्थगित भएपछि अब विवाद समाधान गरेर निर्वाचन प्रक्रिया कसरी अगाडि बढ़ाउने भन्ने विषयमा निर्णय हुने समेत क्षेत्र नम्बर 2 का संयोजक प्रकाश बस्नेतले बताउनु भएको छ। नेपाली कांग्रेसको 15 जिल्ला अधिवेशन अन्तर्गत सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिका लागि 4 जना प्रतिस्पर्धामा रहेका छन्। सभापतिका लागि करूण सागर सिग्देल, करूण कृष्ण कुमार तामाङ, समीर पासाङ दोङ तामाङ र भूपेन्द्र थापा रहेका छन् भने यस्तै खालका अधिवेशन पनि 12 विषयमा समेत विवाद भएको छ। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोको कारण 4 दिनदेखि अवरूद्ध बीपी राजमार्गमा साना गाड़ीहरू एकतर्फी रूपमा हिजोबाट चल्न थालिएको छ। बाढ़ी सड़क र अस्थायी डाइभर्सन बगाएका ठाउँमा अस्थायी डाइभर्सन राखेर र पहिरो पन्छाएपछि गाड़ी एकतर्फी रूपमा सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार नमबुद्ध नगरपालिका 6, चौकी डाँडा, रोशी गाउँपालिका 7 को कटुन्जे र 400 बेसी, वड़ा नम्बर 8 को गिम्दी बेसी र वड़ा नम्बर 11 को मामती क्षेत्रमा सड़क अवरूद्ध भएको थियो। चौकी डाँडामा रोशी खोलाको बहाव अझै पनि उच्च रहेकाले तत्काल खोलाको किनारमा डाइभर्सन बनाउन नसकिएको, खानेपानीको पाइप पम्प हाउस रहेको भित्री सड़क वा ट्र्याकबाट गाड़ी सञ्चालनमा गरिएको छ। सड़क खुले पनि नदीको बहाव र सड़कको अवस्थालाई ध्यान दिएर सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह गरिएको छ। यसै गरी अविरल वर्षासँगै गएको पहिरोको कारण केही दिनदेखि पूर्ण रूपमा बन्द रहेको कान्ति लोकपथ पनि हिजो दिउँसोबाट एकतर्फी रूपमा सञ्चालनमा आएको छ। वर्षाले सड़कका विभिन्न ठाउँ ठाउँमा पहिरो गएपछि काठमाडौँ जोड्ने यो राजमार्ग अवरूद्ध भएको थियो र यसै गरी पृथ्वी राजमार्ग धादिङको कृष्णभीर, टिङखानी परेवा भीर र बडे गाउँमा पनि क्षेत्र अवरूद्ध भएको छ। यी सबै सड़क अवरूद्ध भएर काठमाडौँमा रोकिएका ट्रक तथा ठूला बसहरू पनि हिजोबाट क्रमशः गन्तव्यतर्फ शुरू गरिएको छ र त्यसै गरी काठमाडौँको कलंकी, बल्कु र भक्तपुरको सूर्य विनायक लगायतका क्षेत्रमा गाड़ीको चाप बढ़ेको छ।
साझा खबरमा अब राष्ट्रिय खबर अविरल वर्षाका कारण यही असोज 8 गतेदेखि देशैभरका विभिन्न स्थानमा परेको बाढ़ी पहिरो लगायतका विपदका घटनामा हालसम्म 35 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विपदबाट बागलोङमा 12, म्याग्दीमा 7, पाल्पामा 5, मनाङमा 4, धनुषा, मकवानपुर, धादिङ, काभ्रे, डोल्पा, डोल्पा र रूकुम पश्चिममा 1-1 जनाको मृत्यु भएको हो। विपदका घटनामा 15 जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। सरकारले स्वास्थ्य सेवा सुविधाका लागि अमेरिकी सरकारबाट प्राप्त हुने 20.7 मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरिएको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्री परिषदको बैठकले उक्त अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभएको हो। स्वास्थ्य सेवा सुधारका खर्च क्षेत्रमा खर्च हुने उक्त अनुदानले स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैठकले अनुदान स्वीकार गर्ने निर्णयसँगै पूर्व पश्चिम राजमार्ग अन्तर्गत कमला डालकेश्वर ढल्केश्वर पथलैया सड़क खण्ड राजमार्ग र बलेफी खोला जलविद्युत आयोजना र सशस्त्र प्रहरी बलका तालिम शिक्षालय र सीमा सुरक्षा पोस्ट निर्माणका लागि राष्ट्रिय वन क्षेत्र उपयोग गर्न कृषि स्वीकृति दिएको छ र पशु वाधशाला तथा मासु जाँच ऐन 2055 संघीय निजामती सेवा अन्तर्गत कानून र अपाङ्गत भएका व्यक्तिको अधिकार सम्बन्धी 2074 ऐन संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। यसै गरी मन्त्री परिषदले नेपाल प्रशासन सेवाकी सह सचिव आभा श्रेष्ठ गर्नलाई गण्डकी प्रदेशको मुख्य प्रमुख सचिव तथा नेपाल इन्जिनियरिङ सेवाका डाक्टर जगदीश्वर कर्मचार्यलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिवमा पदमा पदस्थापना गर्ने निर्णय समेत गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन 2 दिन पर सारिएको छ। कांग्रेस केन्द्रीय कार्य समितिका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद धुलालले मंगलबार हिजो विज्ञप्ति जारी गरेर महाधिवेशन 2 दिन पर सारिएको जानकारी गराएको छ। यसअघि असोज 16 गतेबाट शुरू गर्ने भनिएको कांग्रेस महाधिवेशन अब असोज 18 गतेदेखि 2 बजे काठमाडौँको खुल्ला मञ्चमा शुरू हुने भएको छ। वर्षातका कारण तल्लो तहको अधिवेशन हुन नसक्दा महाधिवेशनको मिति 2 दिनपछि धकिदिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। देशका विभिन्न स्थानमा भारी वर्षाका कारण उत्पन्न असहज परिस्थितिले गर्दा केही निर्वाचन क्षेत्रहरूमा क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया जारी रहेको कांग्रेसले जनाएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 2 मुख्य कार्यभार र 15 कामलाई कार्यान्वयन गर्न तथा अनुशासन र निष्ठतामा रहन निर्देशन दिनुभएको छ। अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न पार्टीको तेस्रो पूर्ण केन्द्रीय कमिटिको बैठकबाट पार्टीभित्रको सन्देह सकिएको दावी समेत गरिएको छ। हिजो कोशी प्रदेश बागमती गण्डकी मधेस उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेशका सचिवालय सदस्यहरूलाई भर्चुअल सम्बोधन गर्नुहुँदै ओलीले यस्तो बताउनु भएको हो। त्यस क्रममा अध्यक्ष ओलीले लोकतन्त्रको पुनर्बहाली र आगामी वैशाखमा हुने स्थानीय निर्वाचनको तयारी पार्टीको मुख्य गन्तव्य रहेको पनि स्पष्ट पारेका छन्। नेता कार्यकर्ताहरूलाई अर्जुन दृष्टि जस्तै एउटै लक्ष्यमा केन्द्रित हुन र